0: जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटेल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा मतदान सम्पन्न, अन्तिम परिणाम आउन बाँकी शीर्षकमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको खबर प्रकाशित गरेको छ भने बहसमा संहिता पुनर्संरचना शीर्षकमा पनि पहिलो पृष्ठमा खबर प्रकाशित छ। भित्री पृष्ठमा वातावरण सहज बनाउने मौद्रिक नीति ल्याउन सुझाव शीर्षकमा अर्को खबर छ। बाँकी स्थानीय तहको बजेट असार मसान्त भित्रै ल्याउने तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तहमध्ये असार 10 गते गाउँ र नगरसभामा बजेट पेश नगरेका 29 स्थानीय तहले असार मसान्त भित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका छन्। स्थानीय तहको आन्तरिक समस्याले गर्दा बजेट सभामा पेश गर्न नसकेको स्वीकार गर्दै ती स्थानीय तहले असार मसान्त भित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका हुन्। असार 10 गते भित्र बजेट पेश गर्न नसकेपछि असार मसान्त भित्रमा बजेट ल्याउँदासम्म पनि अनुदान कटौती हुँदैन। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले आगामी आर्थिक वर्षका लागि सबै स्थानीय तहले असार 10 गते भित्र गाउँ र नगरसभामा बजेट पेश गर्ने र असार मसान्त भित्र पारित गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै न्यूनतम पारिश्रमिक नदिनेलाई कार्यवाहीको चेतावनी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
4: कान्तिपुर दैनिकमा छापिएको खबर छ, सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू, राहदानी रोगका शीर्षकमा यज्ञ बन्जाडेले लेख्नु भएको यो खबर हो। व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उहाँको राहदानी रोका गरिदिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले राहदानी रोका राखेको हो। सुमार्गीले ट्याक्स हेभन करका लागि अनुकूल स्थान मानिने साइप्रस र ब्रिटिश भर्जिन आइल्याण्डमा फर्जी कम्पनी खड़ा गरी प्रत्यक्ष वैदेशिक लगानी ल्याई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा 2074 अनुसन्धान शुरू भएको थियो। प्रारम्भिक अध्ययनमै कैफियत भेटिएपछि विस्तृत अनुसन्धान गर्न लागिएको थियो, तर राजनैतिक पहुँचमा उहाँमाथि अनुसन्धान अघि बढ़न नसकेको खबरमा उल्लेख छ। अहिले विभागले त्यही विषयमा विस्तृत अनुसन्धान अघि बढ़ाएको छ। 2074 अनुसन्धान शुरू भए पनि राजनैतिक पहुँचमा रोकिएको थियो, अहिले अनुसन्धान ब्युताइएको हो भनेर खबरमा लेखिएको छ। विशेष र उच्च अदालत जनकपुरले शुरू गरे प्रत्यक्ष प्रसारण शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छ। सर्वोच्चको संवैधानिक इजलासमा पनि परीक्षण गरिँदैछ, सुनवाईलाई चाँडै नियमित रूपमा प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ। विशेष अदालत काठमाण्डु र उच्च अदालत जनकपुरले इजलासमा हुने सुनवाईको लाइभ अर्थात स्ट्रीमिङ प्रत्यक्ष प्रसारण थालेका छन्। विशेष अदालतले मंगलबार र उच्च अदालत जनकपुरले आइतबार लाइभ स्ट्रीमिङ थालेका हुन्। सर्वोच्च अदालतमा पनि लाइभको तयारी भइरहेको खबरमा उल्लेख गरिएको छ। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमै, 27 पालिकाले ल्याएनन् बजेट शीर्षकमा यो खबर छापिएको छ। कोशीका पाँच, मधेशका एघार, बागमतीका दुई, गण्डकीका एक, लुम्बिनीका चार, कर्णालीका एक र सुदूरपश्चिमका तीनवटा पालिकाले दश असारसम्म पनि बजेट सार्वजनिक गर्न नसकेको खबरमा भनिएको छ। महानगरहरूको प्राथमिकता पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन र सेवा सुधार शीर्षकमा पनि खबर छापिएको छ। विराटनगरबाट पर्वत पोर्तेल, पर्साबाट शंकराचार्य, त्यसै गरी चितवनबाट रमेश कुमार पौडेल, पोखराबाट दीपक परियार र काठमाण्डुबाटै ऋषिराम पौड्यालले लेख्नु भएको खबर हो। महानगरले शहरी व्यवस्थापन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दा पोखराले पर्यटन र वातावरणलाई जोड़ दिएको छ। भक्तपुरले कृषि तथा खेल पूर्वाधारमा लगानी बढ़ाएको छ भने विराटनगर, ललितपुर र वीरगंजले शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई पनि प्राथमिकतामा राखेका छन्। नयाँ पत्रिका दैनिकमा होल्डिङ सेन्टरबाट सुकुम्बासीको चेतावनी, विकल्प नदी निकाले पुरानै ठाउँमा छाप्रो बनाउँछौं शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। उपत्यका नदी किनार क्षेत्रबाट हटाइएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बिना विकल्प होल्डिङ सेन्टरबाट नहटाउन आग्रह गरेका हुन्। उनीहरूले यथाशीघ्र स्थायी बसोबास हुनुपर्ने बताउँदै विकल्प नदी होल्डिङ सेन्टरबाट बाहिर निकालेमा पुरानै ठाउँमा गएर छाप्रो बनाएर बस्न बाध्य हुने चेतावनी पनि दिएका छन्। भित्री पन्नामा गैर दलीय स्थानीय तह र प्रदेश सभा खारेजीको प्रस्तावले राजनीति तरंगित शीर्षकमा प्रेम गौतम र सुरोजङ पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ। ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव शीर्षकमा टेकराज थामी लेख्नुहुन्छ। सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुने गरी कानून निर्माण प्रक्रिया अगाडि बढ़ाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढ़ाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार जरिवाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार गरेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया पनि अगाडि बढ़ाएको सोही विधेयकमाथिको हो। मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाएमा 35,000 देखि 50,000, निर्धारित सुरक्षित गति सीमाभन्दा बढ़ी गतिमा चलाएमा 25,000 देखि 50,000, अपारदर्शी सीसा वा सीसामा वस्तु राखी सवारी चलाएमा 1,00,000 रूपियाँ, बाटो इजाजत पत्र नली सार्वजनिक सवारी साधन चलाएमा 10,000, सवारी जाँच पास नगराई सवारी चलाएमा ठूला सवारी साधनलाई 15,000, ट्राफिक संकेत पालन नगरेमा वा लेन अनुशासन उल्लंघन गरेमा वा मोबाइल चलाएमा 3,000 देखि 10,000, अनधिकृत रूपमा ट्राफिक संकेत हटाएमा बिगारेमा 5,000, बिना अनुमति विदेशी सवारी साधन चलाएमा 25,000, सेफ्टी बेल्ट वा हेलमेट नलगाई सवारी साधन चलाएमा 3,000, सवारी साधनको ढोका खुला राखी चलाएमा 5,000, सड़कमा फोहोर फालेमा 1,000, दुर्घटनापछि चालकले कर्तव्य पालन नगरेमा 2,000, निषेधित क्षेत्रमा हर्न बजाएमा 500 रूपियाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ। अर्को खबर छापिएको छ, मूल्य बढ़दा महिनामै 5 पटक इन्धनको भाउ बढ़ाउने निगम, घट्दा घटाउँदैन शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। चैतमा आईओसीले 2 पटक पेट्रोलियम मूल्य बढ़ाएको थियो, तर निगमले 1, 11, 17, 19 र 26 गते मूल्य बढ़ायो। तत्काल मूल्य घटाउन कांग्रेस महामन्त्रीले पनि माग गरेको खबरमा उल्लेख छ। आयल निगमका प्रवक्ता मनोज ठाकुर भने चैतमा एकैपटक 90 देखि 95 रूपियाँ प्रति लिटर मूल्य बढ़ेर आएको, त्यति बेला नेपाली बजारमा थोरै मात्रै मूल्य बढ़ाइएको थियो। धेरै पटक मूल्य बढ़ाउँदा पनि अन्तर्राष्ट्रिय बजारको तुलनामा थोरै मात्र मूल्य बढ़ाइएका कारण निगम निरन्तर घाटामा रहेका कारणले उपभोक्ताको लागि घटाउन नसक्ने उहाँले उल्लेख गर्नुभएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भद्रगोल महाधिवेशन नेता नै असन्तुष्ट शीर्षकमा सुरेन्द्र काफ्लेले काठमाण्डु र अनिल ढकालले चितवनबाट लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकमा सरकारका 3 महिना चुनौतीबीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा ईश्वरी सुवेदीले र आर्थिक सुधारका एजेण्डा ओझेलमै शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने सरकारको आश्वासनमा चिया उद्योग खुले, निर्यातमा भारतीय अवरोध उस्तै शीर्षकमा खबर छापिएको छ। विद्युत प्राधिकरणको पुनर्संरचना मोडल तयार गर्न कार्यदल गठन गरिएको बारेमा जीवन बस्नेतले यो खबर लेख्नु भएको छ।
6: साझा खबरमा अब विदेशका खबर। दक्षिण अफ्रिकी राष्ट्र भेनेजुएलामा गएको 2 शक्तिशाली भूकम्पबाट अहिलेसम्म 188 जनाको मृत्यु भएको छ। 1,500 भन्दा बढ़ी घाइते भएका छन्। उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। राजधानी काराकास र सबैभन्दा बढ़ी प्रभावित ला गैरा राज्यमा
5: उद्धार कर्मीहरूले भत्किएका भवनहरूको भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सो राज्यमा मात्रै 100 भन्दा बढ़ी भवनहरू पूर्ण र आंशिक रूपमा ढलेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार 7.2 र 7.5 म्याग्नेच्युडका दुई शक्तिशाली भूकम्प एक मिनटको अन्तरमा गएका थिए। पश्चिमी युरोपमा केही दिनदेखि जारी अत्यधिक गर्मीका कारण फ्रान्स सरकारले सर्वसाधारणलाई आफ्नो दैनिक व्यवहारमा परिवर्तन गर्न आग्रह गरेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयले अत्यधिक गर्मीका कारण वृद्धवृद्धा तथा बालबालिका र युवाहरू पनि जोखिममा रहेको चेतावनी दिएको छ। अस्पतालहरूमा थप स्वास्थ्यकर्मी परिचालन गरिने तथा वृद्ध दीर्घ रोगी र अन्य जोखिममा रहेका नागरिकको विशेष उपचारमा ध्यान दिन पनि अनुरोध गरिएको छ। यता स्पेन बेलायतमा पनि धेरै दिनदेखि अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। जर्मनीका पश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रमा हिजोको तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको थियो र इरानले उत्तर एटलान्टिक सन्धि संगठन नाटोमाथि आफू विरूद्धको अमेरिका इजरायल युद्ध प्रत्यक्ष संलग्न भएको समेत आरोप लगाएको छ। नाटो महासचिव मार्क रूडले अमेरिकी सैन्य कार्यवाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख गरेपछि तेहरानले त्यसको कड़ा विरोध जनाएको हो। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै नाटो प्रमुखको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानून विपरीत युद्धमा संगठनको सक्रिय संलग्नताको स्वीकारोक्ति रहेको बताउनु भएको छ।
4: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत जापान र स्वीडेन बीच जारी खेलमा स्वीडेनले गोल फर्काएको छ। खेलको 62 मिनटमा स्वीडेनका एन्थोनी एलांगाले गोल फर्काउनु भएको हो। यसअघि 56 मिनटमा खेलको पहिलो गोल जापानका डाइजेन मैराले गर्नुभएको थियो। अहिलेको गोलसँगै खेल 1-1 बराबरीमा चलिरहेको छ। फिफा विश्वकप 2026 अन्तर्गत समूह ईको खेलमा कुरासावसँग जित निकाल्दै आइवरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आज बिहान भएको खेलमा आइवरी कोस्टले कुरासाव विरूद्ध 2-0 गोल अन्तरको जित निकालेको हो। खेलमा आइवरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गर्नुभयो। उहाँले खेलको 7 र 64 मिनटमा गोल गर्नुभएको हो। यो समूहमा जर्मनी 3 खेलमा 2 जित र 1 हारसँगै 6 अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेता र नकआउट चरणमा प्रवेश गरेको हो। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा 23 संस्करणको विश्वकप फुटबल प्रतियोगिता आयोजना गरिरहेका छन्। 48 राष्ट्रबीच विश्वकप प्रतिस्पर्धा फुटबल समर्थक रमाइरहँदा नेपाली भने निराशा बनेका छन्। फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफाले हिजो एउटा विज्ञप्ति जारी गर्दै नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको बताउँदै अनिश्चितकालीन निलम्बन गरेको जनाएको छ। फिफाले एन्फा महासचिव किरण राईलाई इमेल मार्फत निलम्बनमा परेको जानकारी गराएको हो। सन् 1951 एन्फा स्थापना भएको थियो। सन् 1972 सदस्य राष्ट्र बनेको एन्फालाई फिफाले पहिलो पटक निलम्बन गरेको हो। उल्लेखित गम्भीर परिस्थिति विधानको धारा 14 उपधारा 1 र 3 अनुसार तेस्रो पक्षको हस्तक्षेप मानिन्छ। फिफाले भनेको छ धारा 16-1 अनुसार सदस्य संघले आफ्ना दायित्वहरूको गम्भीर उल्लंघन गरेकोमा फिफा काउन्सिलले कंग्रेसको मतदान बिना तत्काल अस्थायी निलम्बन गर्न सक्ने व्यवस्था अनुसार काउन्सिल ब्यूरोले 24 जून 2026 इन्फालाई फिफाको विधानको उल्लंघनका कारण तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ। राईलाई पठाइएको फिफाको इमेलमा उल्लेख गरिएको छ। अनि आज विश्वकप अन्तर्गत 13 असारको तालिका अनुसार नर्वे र फ्रान्सले खेल्नेछन्। सेनेगल र इराक, केप भर्डे र साउदी अरेबियाको बीचमा भोलि त्यहाँ खेल हुनेछ। उरुग्वे र स्पेन, त्यसै गरी इजिप्ट र इरान र न्यूजील्याण्ड र बेल्जियमको बीचमा पनि भोलि नै खेल हुनेछ।
5: लागू औषधको प्रभाव र उपचारका लागि परिवारका सदस्यको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: डिटिएच सेवा डिस्होम खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: साझा खबरमा अब लागू औषधको लतबाट मुक्ति. देशभरमा 1,00,000 भन्दा धेरै लागू औषध प्रयोगकर्ता रहेको सरकारको तथ्याङ्क भए पनि यो संख्या 7,00,000 भन्दा धेरै रहेको गैर सरकारी क्षेत्रका अभियन्ताहरू बताउँछन्. लत लागेपछि छुटकारा कसरी सम्भव छ? करिब 14 वर्ष प्रयोगकर्ता रहेर छुटकारा पाएपछि हिजो आज जनचेतना जगाउने अभियानमा लाग्नुभएका विशाल भट्टराईसँग हामीले कुराकानी गरेका छौं.
3: लामो समय झन्डै 12-14 वर्ष चाहिँ ड्रग्समा बिताए. अब त ड्रग्समा मैले कस्तो जीवन बिताएँ त्यो मलाई थाहा छ. मेरो परिवारले कति धेरै सफर गर्यो होइन. अब त्यो सबै शारीरिक रूपमै धेरै कमजोर भयो. मानसिक अवस्थाहरूदेखि आउने अल द टाइम एउटा बुवा आमाहरूलाई एक्सपेक्टेसन हुन्छ होइन. छोराछोरीप्रति त्यो खाइसकेपछि एउटा चाहिँ बुवा आमाहरूसँग हामीले गर्ने ती व्यवहारहरू कति धेरै गरियो होला. त्यो चिजहरू अहिले सुन्दा आफूलाई सोच्दाखेरि पनि रिग्रेट हुन्छ. आर्थिक कति क्षति गरियो. कति 8-10 वर्ष 12 वर्षको एउटा जीवनमा ड्रग्स खाएको अवधिमा मैले फर्केर हेर्ने भने त्यहाँ मलाई उपलब्धि अथवा त्यहाँ मैले खुसी हुनुपर्ने चिज फ्ल्यास मेरो केही पनि छैन.
2: अहिले परिवारमा चाहिँ को को हुनुहुन्छ तपाईँको?
3: अहिले त मेरो सेटल परिवार छ. ड्रग्स फ्री भएपछि 5 वर्षपछि अहिले म 10 वर्ष भयो ड्रग्ससँग सम्बन्धित सबै चिजहरू सेवन नगरेको.
2: तपाईँको घरमा चाहिँ अहिले को को घरमा परिवारमा?
3: मेरो श्रीमती छोरी छ, मेरो बुवा आमा हुनुहुन्छ, हामी दाजु, हामी जोइन्ट फ्यामिली नै छौँ. 3 वर्ष अगाडि मैले विवाह पनि गरेँ. अहिले त परिवारै हामी एउटा नर्मल परिवारै मेरो छ.
2: परिवारको सदस्य विशेष त तपाईँको बुवा आमालाई भनौँ न अथवा दाजुभाइ, उहाँलाई तपाईँले आज यो अवसरमा भन्नुपर्ने कुरा जसलाई तपाईँले झन्डै झन्डै 14 वर्षको समयमा तपाईँलाई उहाँहरूले जुन साथ दिनुभयो.
3: होइन, मान्छेले जीवनमा जन्म एकचोटि पाउँछ होइन, तर यो हामी म जस्तो मान्छेहरूले वास्तवमा यो पुनर्जन्मै हो, दोस्रो जन्मै हो होइन.
2: त्यो अरूले पनि पाउन सक्छ, सम्भव
3: छ. परिवारको धेरै ठुलो भेल्यु हुन्छ हेर्नुहोस्. तर परिवार कस्तो भने यो अलिकति मैले यसलाई म एजुकेटेड वेबाटै भन्न चाहन्छु. किनकि यो परिवारसँग रिलेटेड कुराहरू भयो, यो परिवारमा जाँदै गरेको कुरा भयो. मेरो बुबा कलेजको प्रोफेसर, 2-3 विषयको मास्टर्स कलेज पढाउनुहुन्छ, म जस्ता विद्यार्थीहरू हजारौं पढाउनुहुन्छ. उहाँको घरमा यो समस्या आयो. उहाँको घरमा यो समस्या आइसकेपछि उहाँले विभिन्न वेबाट, उहाँले आफूले जानेको बुझेको तरिकाबाट ह्यान्डल गर्न खोज्नुभयो. तर पनि उहाँले ह्यान्डल गर्न सक्नु भएन. अन्तत त्यो तरिकाबाट अगाडि उहाँ पनि बाध्य भएर मलाई उपचारमा पठाउनु भयो. तर वास्तवमा मेरो आवश्यकता त्यतिखेर जसको पनि आवश्यकता उपचारै आवश्यकता हुँदो रहेछ. आज मैले यो जीवन जुन पाएको छु, वास्तवमा मैले उपचार केन्द्रबाटै पाएको जीवन हुन, म ड्रग्स छोड्न सक्दिनँ थिएँ. किनकि म एउटा यस्तो स्टेपमा पुगिसकेको थिएँ भने अब खाएरै मरिदिने हो, अब सकिँदै हिँड्न रहेछ, अब खाएरै मरिदिने हो भन्ने नै अवस्थामा पुगिसकेको थिएँ. यो जुन चिज मेरो लागि भयो एउटा मिराकल जस्तै भयो. म उपचार केन्द्रसम्म आएर पायो, एउटा बाँच्न सकिँदो रहेछ भन्ने, पहिले एउटा आफ्नो अवस्थाबाट माथि उठाइदिइसकेपछि बिस्तारै बिस्तारै हो पायो, बिस्तारै बिस्तारै जीवनलाई हेर्ने दृष्टिकोणहरूमा परिवर्तन आयो.
1: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
2: विपद पूर्वको सूचना संकलनका लागि गाउँ गाउँमा सशस्त्र प्रहरीका 1,00,000 भन्दा बढ़ी व्यक्ति सूचकका रूपमा परिचालन, बन्द भएका 100 भन्दा बढ़ी चिया उद्योग संचालन, कक्षा 12 नतिजाको बारेमा अध्ययन गर्न समिति गठन, असन्तुष्ट विद्यार्थीको प्रदर्शन,
1: 27 पालिकाले अझै ल्याएनन् बजेट, महानगरहरूको प्राथमिकता फोहोर व्यवस्थापन र सेवा सुधार, व्यवसायी सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू,
2: देशभर हालसम्म 10% पनि पुगेन रोपाई, लागू औषधबाट छुटकाराका लागि परामर्श महत्वपूर्ण, ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 जरिवाना प्रस्ताव,
1: भेनेजुएलामा गएको भूकम्पमा हुने मृत्यु हुनेको संख्या 188 पुग्यो, 1500 घाइते, अत्यधिक गर्मीबाट बच्न उच्च सतर्कता अपनाउन फ्रान्सको आग्रह,
2: र फिफाद्वारा इन्फा निलम्बनमा अन्तर्राष्ट्रिय खेलमा प्रभाव पर्ने, विश्वकपमा मध्यराति नर्वे र फ्रान्स, सेनेगल अनि इराक भिड्ने, अन्य 4 खेल बिहान हुने.
1: साझा खबरको अन्त्यमा कार्टुन कान्तिपुर दैनिकमा गजब छब्बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ, काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण देखिन थालेको छ र संक्रमण देखिरहँदा पनि कतिपय स्थानमा मासुको खरिद बिक्री रोकिएको छैन र यसको व्यापारमा संलग्नहरूले आफूलाई चाहिँ बर्ड फ्लूबाट जोगाउनको लागि विभिन्न सावधानी अप्नाउने तर कारोबार बिक्री वितरण नरोक्नेतर्फ यसले संकेत गरेको छ. व्यङ्ग्य गर्न खोजेको छ, एउटा मासु पसल जस्तो देखिन्छ, अगाडिपट्टि पसलमा 2 महिला र पुरूष जस्ता देखिन्छन्, त्यहाँ कुखुरा अगाडिपट्टि राखेको जस्तो देखिन्छ र त्यो कारोबार त्यो त्यहाँ मासु पुर्याउनको लागि गएका व्यक्ति भने आफूले पूरै मुख छोपेका छन्. अनि त्यसै गरी जुत्ता लगाएका छन् गम्बुट लगाएका छन् र माथि पनि शरीरमा पूरै प्रतिरोध त्यहाँ संक्रमण फैलिन नसकोस् भनेर त्यस्तो खालको त्यहाँ पहिरन लगाएको देखिन्छ। तीनै व्यक्तिले त्यहाँ नजिकै रहेका दुईजना व्यापारमा लागेका व्यक्तितर्फ केही भन्दैछन्। तल यस्तो लेखिएको छ,
4: बहुत ठूलो आछरे क्या, त्यही भएर यस्तो लुगाला भन्नुहोस् कति किलो राख्ने।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भए। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सतरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषतः संसद र सांसदलाई जनतासँग अनि जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क CIN ले यो कार्यक्रम संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ मानिज्यू.
2: नमस्कार, धन्यवाद लील प्रसादजी.
1: कस्तो लागिरहेछ? तपाईँ त पहिलो पटक सांसद भएर आउनुभयो. समानुपातिक सूचीमा दुईपल्ट पर्नुभयो तर तपाईँलाई अवसर पाउनु भएन. होइन, झण्डै झण्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ. खुसी त अवश्य पनि हुनुहुन्छ होला. त्यो बाहेक कस्तो लागिरहेछ संसदमा अहिले पछि?
2: सर्वप्रथम त म यो पहिला नेभी संघ तरूण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले कर्णाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो. र यो जुन हजुरले अहिले यो जनप्रतिनिधिको यो मेरो पहिलो अनुभव हो. मैले पहिला पार्टी नेभी संघको अध्यक्ष, तरूणको अध्यक्ष जिल्लाको, त्यसपछि मैले पार्टीको सभापतिको समय मैले व्यतीत गर्दै गर्दा मेरो केही अनुभव त मलाई त्यतिखेर नै मैले अँगालिसकेको थिएँ. र
1: 40 वर्षको हुनुभयो तपाईँ.
2: हजुर,
1: ढिलो भयो कि चाँडो भयो संसदको प्रवेश अथवा यात्रा?
2: मैले पार्टीलाई मूल्याङ्कन गरेँ, मलाई अब ठिकै छ.
1: होइन, ठिक त ठिक छ, ढिलो भयो कि चाँडो भयो?
2: मेरो उमेर अनुसार मेरो ठिक हो.
1: ठिकै हो,
2: ठिकै हो.
1: त्योभन्दा अगाडि नै आउनु पर्थ्यो अथवा आउन चाहन्थे भन्ने खालको त्यस्तो
2: त्यस्तो हुटुटी थिएन मलाई.
1: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको वाचाहरू याद छ कि बिर्सिसक्नुभयो?
2: मैले चुनावको चुनावमा गरेका वाचा बिर्सिने त कुरै भएन. हामी हिजो नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ संगठनदेखि त्यो जिल्लाको केही परिवर्तनकर्ताका लागि त्यो जिल्लामा हाम्रो जिल्लामा कुरीति र कुसंस्कार हटाउनका लागि म नेभी संघबाट लागेको मान्छे हो.
1: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटोको विषय चाहिँ अलिक बढी उठाउनुभयो तपाईँले.
2: हो,
1: अरू त्यो बाहेक अरू जो हामीले नसुनेको अथवा तपाईँले भन्नु मन लागेको?
2: अब यो यस्तो छ कुरो के भने हामीले
1: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु, जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ.
2: अनि यस्तो हो लील प्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला नि?
1: गर्छौं अवश्य पनि हामी. हुन्छ,
2: त्यसैले हामीले पहिलो प्राथमिकता
1: सडक
2: मेरो आफ्नो र हाम्रो पार्टीको. हामीले हिजो तपाईँलाई थाहा नहुन सक्छ, हामी नेपाली कंग्रेसको नेतृत्व र नेपाली कंग्रेसले हिजो 55 सालमा त्यो जिल्लाको नेतृत्व गर्दै गर्दा हाम्रो नेता जीवनमार साईले जिल्ला विकास समितिको सभापतिको शपथ ग्रहणमा हाम्रो पहिलो एजेण्डा हो हिल्सा सिमिकोट मोटर बाटो, कवाडी सरिसल्ला कोरेटो बाटो भन्ने, खचरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको.
1: अहिले पनि त्यो त्यही तपाईँले पटकपटक उठाउनु
2: पर्यो. अहिले त्यो उठाउनु, अहिले त समय परिवर्तन भयो. अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी पिच गर्ने? अहिले हाम्रो ट्र्याक ओपन चाहिँ भएको छ,
1: हुम्लामा पुग्यो.
2: हुम्ला सरुकामसम्म तपाईँको हाम्रो चाइनाको सिमाना हिल्चासम्म हाम्रो मोटर बाटो पुगेको छ. तर त्यो बाटो स्तर उन्नति भएको छैन. र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हामीले हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू र सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवाडीदेखि खारपुनाथसम्म हाम्रो लगभग पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब एक दुई दिनभित्र टेन्डर हुन्छ. त्यो चाहिँ हाम्रो कवाडीदेखि सरिसल्ला अरे बालुकुनासम्मको टेन्डर गत साल भइसकेको छ. र बालुकुनादेखि माथि सरिसल्ला र सरिसल्लादेखि माथि तपाईँको खडीखेतदेखि खारपुनाथसम्मको अहिले टेन्डर हुँदैछ. हाम्रो त्यहाँ कर्णाली कोरिडोर विशेष गरी यो हुम्लाको मात्र होइन, यो देशको आर्थिक समुन्नतिका लागि र आर्थिक समुन्नति गर्नका लागि नेपाल राज्यमा त हाम्रो प्रदेश कर्णाली प्रदेश र फेरि त्यहाँ त तपाईँको त्यो कोरिडोरमा हाम्रो तीनटा प्रदेश सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश र त्यसपछि यो लुम्बिनी प्रदेशसँग जोडिएर हाम्रो त्यो तीनटा प्रदेशको मार्ग त भयो भयो नै त्यसै त्रिदेशीय मार्ग पनि तपाईँको जमुनाबाट हिल्सासम्म चाइना जोड्ने बाटो दुईटा आर्थिक रूपमा ठूलो समुन्नत गरेका देशहरूका बीचमा हाम्रो देश परेको हुनाले र कैलाश मानसरोवर यात्रा गर्ने अत्यन्तै छोटो मार्ग भएको नाताले त्यो कर्णाली कोरिडोरलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कंग्रेस र मेरो दावा पनि हो।
1: त्यसो भए त्यसको पूरा हुनको लागि पाँचै वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ?
2: त्योभन्दा अगाडि सक्ने हामी प्रयत्न गर्छौँ।
1: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ?
2: हामी अब
1: किनभने डाडु पनि त तपाईँको हातमा छैन, तपाईँले सरकारलाई भन्ने हो कि अथवा समन्वय गर्ने हो कि?
2: जस्तो हामीले अर्थमन्त्रीज्यूलाई अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौं।
1: अहिले बजेटले कतिको न्याय गर्यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो?
2: त्यो हाम्रो जुन पहिलाको योभन्दा यो सरकारभन्दा अगाडिको अघिल्लो सरकारले चुनावी सरकार जुन सुशीला
1: कार्की नेतृत्वमा
2: कार्कीको नेतृत्वको पालामा जुन यो के भन्छ यो बालुकुनादेखि सरिसल्लासम्म सरिसल्लादेखि माथि खारबुनाथसम्मको जुन बजेट सुनिश्चित गर्ने काम उहाँहरूको पाला भयो र अहिलेको सरकारले त्यसलाई समर्थन गर्नु हो, यसको लागि उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
1: तपाईँले
2: र अहिले हाम्रो कुरो के छ भने यो कर्णाली कोरिडोर दुईटा खण्ड हेर्ने गरिरहेको छ, सरिसल्लादेखि माथि उत्तरी खण्ड तपाईँको सरिसल्लाबाट हाम्रो यो कालीकोट खण्ड यो बाजुरा कालीकोट खण्डलाई दक्षिणी खण्ड भन्छ, दुई खण्डमा विभाजित छ र दुईटा अफिस एउटा अफिस चाहिँ हाम्रो कुल्टीमा छ दक्षिणी खण्ड हेर्ने र उत्तरी खण्ड हेर्ने अफिस चाहिँ हाम्रो सिबीकोटमा छ। त्यसैले अहिले यो अब सिबीकोटभन्दा माथिको बाटो चाहिँ तपाईँको स्तर उन्नति भइसकेको छ हिल्सासम्मकै एउटा बीचबाट बीचको अहिले एउटा काम भइरहेछ तपाईँको इलिङ साइडमा अनि त्यसले तल्लो चाहिँ सबै टेन्डर भइरहेछ, बाटो चाहिँ धमाधम काम चाहिँ भइरहेछ।
1: तपाईँ आफै पनि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ?
2: म पहिला गर्थे,
1: अहिले चाहिँ कसले हेरिरहेछ?
2: अहिले मेरो भाइहरूले
1: यो तपाईँले अहिले जुन सडकको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले लागिराख्नु भएको छ गरिराख्नु भएको छ?
2: होइन, त्यहाँ चाहिँ हाम्रो काम छैन।
1: तपाईँहरूको काम भइरहेछ?
2: हाम्रो त्यही साना साना कामहरू भइरहेको
1: हुम्ला जिल्लामै।
2: हुम्ला जिल्ला
1: यो सांसद आफैमा निर्माण व्यवसायमा कहीँ न कहीँ जोडिनु यसको सकारात्मक र नकारात्मक पाटोहरू के हुन्?
2: यो तपाईँहरूको हेर्ने दृष्टिकोण फरक गर्नु भएन, काम गरेर त खानु पर्यो नि त, कि भरसार गर्नु पर्यो कि मागेरै हिँड्नु पर्यो, होइन भने क्वालिटी चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो अनि त्यसपछि काम गरेर नखाने। अहिले यो विकृति आएको जेन्य आन्दोलन भएको त तपाईँहरूले देख्नु भएको छ नि त,
1: अनि सांसद पनि हुने अनि त्यसो हुँदाखेरि मान्छेले शंका गर्ने ठाउँ चाहिँ अलि बढी दोष लगाउने ठाउँ बढी?
2: मैले सांसद भइसकेपछि त मैले त त्यो काम छोडेँ नि त। अहिले
1: तपाईँको नाम पो देखिने त अनि सहभागिता संलग्नता त्यसरी अनुपचार
2: त्यो त यस्तो हजुर यहाँ पनि त तपाईँको यो रेडियोमा पनि त कसैको सेयर होला नि त
1: काम गर्ने यो सेयरवाला
2: होइन होइन मैले खालि उदाहरण मात्र दिन खोजेको, यहाँ पनि त कसै कसैको लगानी त हुन्छ नि, कामै गर्न नपाउने माननीय भएपछि केही कामै गर्न नपाउने केही गर्दै नगर्ने भन्ने त छैन नि।
1: त्यसो भए अब त्यहाँको जनताहरूले अथवा जसले पनि शंका उपशंका नगरोस् अथवा अरूले चाहिँ प्रश्न गर्न नपाओस् भनेर तपाईँ आफै सचेत कसरी भइराख्नु भएको छ त?
2: म अब मैले अघि पनि भने नि त म आफू इन्भल्भ नभएपछि अब्जर्भ गर्ने त जनता छन् नि त, बुझ्ने त जनता छन् नि, त्यसैले जनताले मेरो हिजोबाटको मूल्याङ्कन र मेरो प्रस्तुति के छ यो जयपति कस्तो हो भन्ने कुरो त हुम्लाका मेरा आदरणीय भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नुभएको छ र चिनी पनि सक्नुभएको छ, मेरो व्यवहार र मैले गर्नुपर्ने मेरो कर्तव्य के हो त्यो मैले बुझेको छु। यो कुरोमा हुम्लाका दाजुभाइहरूले मलाई शंका गर्दैन.
1: यदि केही पर्यो भने केही तपाईँले गल्ती गर्नुभयो भने त प्रश्न त जतिखेर पनि उठाउन सक्ने भयो.
2: अब यो गल्ती गर्यो भने तपाईँको अब अहिले अब एकै यो के भन्छ पुराना केसहरू उब्जिरहेछन् त.
1: त्यो पनि तपाईँले गर्नुभयो भने त्यो पनि उब्जेला.
2: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो.
1: अनि संसदमा संसद शुरू भएको लामो समय त भएको छैन, कति पटक बोल्नुभयो अहिले प्रतिनिधि सभामा?
2: मैले अहिले अब
1: जम्मा छ पटक हुम्लाकै विषय उठाउनु भयो कि?
2: मैले प्रायः जस्तो हुम्लाकै विषय उठाउँछु, हुम्लाको पनि पर्यटन प्रवर्धनका लागि, अनि त्यसपछि यो हिल्सा सिमीकोट मोटर बाटोको लागि, अनि त्यसपछि यो जुन केन्द्रीय प्रसारण लाइन, यो हाम्रो बत्ती बिजुली नपुगेको हुनाले प्रत्येक बस्तीमा बिजुली पुर्याउनु पर्छ, अनि कहिलेकाहीँ अब यो दैविक प्रकोपको बारेमा पनि कुरो उठाएको छु.
1: भनेको छवटा विषय उठाउँदाखेरि छवटाकै सम्बोधन भयो कि भनेर.
2: त्यसपछि विशेष गरेर अहिले हामी हाम्रो योभन्दा अघिल्लो सरकारले सिमीकोटको एयरपोर्टलाई विस्तार गर्नुपर्छ, त्यो एयरपोर्टलाई तपाईँको 3-4 बजेसम्म पनि
1: उडान अवतरण
2: गर्नुपर्छ भनेर मैले जसरी कुरा उठाएको थिएँ. अघिल्लो सरकारले गरेको त्यसलाई यो सरकारले अहिले निरन्तरता दिएन, र अहिले पनि तपाईँले बुझ्नुभयो होला, बुझ्न सक्नुहुन्छ, तपाईँको 1 महिना भएको छ, 1 महिना अलि बढी भयो, तपाईँको 5,000 भन्दा बढी धार्मिक तथा सांस्कृतिक पर्यटकहरू
1: मानसरोवर जाने तीर्थयात्रीको कारण त अहिले
2: अत्यन्तै व्यस्त छ. हाम्रो एयरपोर्ट अहिले अति व्यस्त छ, र ती धार्मिक तथा सांस्कृतिक पर्यटकलाई सहज र सुलभ तरिकाले सिमीकोट अवतरण गर्ने वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनु पर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं, र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग 20 करोड हाराहारीमा बजेट पनि विनियोजन भइसकेको हो, र त्यहाँको त्यो जग्गा मुआवजा दिने कुरो अन्तिम अवस्थामा पुगिसकेपछि यो भदौ 23 र 24 को आन्दोलनले त्यो काम चाहिँ रोकियो, र अहिलेसम्म त्यो काम हुन सकेको छैन.
1: जस्तो तपाईँले 6 पटक संसदमा बोल्नुभयो, 6 वटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ कि रहेछ? त्यो
2: अनुरोध
1: बोल्यो, फलानाले बोल्यो भन्ने मात्रै भयो, तर त्यसपछि के भयो थाहा छैन.
2: तत्काल समाधान हुने कुरो होइन, जस्तो हिल्सा सिमीकोट मोटर बाटोकै कुरो गरौँ, पिचको कुरो, यस्तो उन्नतिको कुरो, त्यो त्यहाँ बोलिसकेपछि हामीले फलो पनि गर्नु पर्यो, विभागीय विभागमा जानु पर्यो, मन्त्रालय जानु पर्यो, के भएको छ, हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
1: तपाईँहरू गइराख्नु भएको छ?
2: म धाइरहेछु.
1: धाइराख्नु भएको छ? केही भइरहेछ कि छैन, अथवा त्यो बोलियो सकियो यस्तै रहेछ?
2: होइन, भइरहेछ. त्यसको अब
1: प्रतिक्रिया चाहिँ
2: सकारात्मक छ.
1: अझै के भन्न बाँकी छ संसदमा त्यहाँ उठेर हुम्लाको बारेमा अथवा अरू त्यहाँको पर्यटकीय आर्थिक सामाजिक?
2: अब विशेष गरेर हुम्लाको बारेमा मैले फेरि बोल्नु पर्ने विशेष गरी पर्यटकको बारेमा,
1: पर्यटन
2: सम्बन्धमा, जस्तो हाम्रो लिमी भ्याली
1: अब रानी सैनिक पनि अब
2: सुन्दर छ, रानी सैनको कुरो हो, तपाईँको चुवा खोला भ्याली छ, भइरहेछ. त्यसको अब
1: प्रतिक्रिया चाहिँ
2: सकारात्मक छ.
1: अझै के भन्न बाँकी छ संसदमा त्यहाँ उठेर हुम्लाको बारेमा अथवा अरू त्यहाँको पर्यटकीय आर्थिक सामाजिक?

0: अत्यन्तै रमणीय र अत्यन्तै हेर्न लायक। फेरि अब लिमी भ्याली चाहिँ यस्तो पनि छ तपाईँको, जस्तो कोही पासपोर्ट बनाउन नसक्ने चाइना ताग्लोकोटमा अरे तिब्बतमा जान नसक्ने हाम्रो नेपालका आन्तरिक पर्यटकलाई कैलाश दर्शन मार्ग नेपालबाटै हुन्छ है भन्ने कुरो पनि अहिलेसम्म नेपालका दाजुभाइहरूलाई थाहा छैन।
1: नेपालबाटै यो जुन त्यहाँको मुख्य पर्यटकीय स्थलमा पुग्न सकिन्छ र त्यो हेर्न सकिन्छ भने अझै प्रचार प्रसार भएन,
0: भएको छैन भर्खर सुरुवात भएको छ नेपालबाट पनि। कैलाश दर्शन भनेको
1: कैलाश मानसरोवर नेपालबाट पनि गएर हेर्न सकिने भयो,
0: सकिन्छ दर्शन, कैलाश भनेको दर्शन गर्ने हो टाढैबाट, त्यो तिब्बतमा गए पनि तपाईँको दर्शन टाढैबाट हो, मानसरोवर भनेको त्यहाँ गएर नुहाउने हो। त्यसैले हिमालका नदीहरू त सबै पवित्रै हुन्, त्यो कुरो कैलाश दर्शन मानसरोवर दृश्य अवलोकन गर्ने मुख्य नाका चाहिँ अहिले हाम्रो लाप्चा भन्ने ठाउँबाट अत्यन्तै निकट देखिन्छ।
1: त्यो पर्यटकीय सम्भावना जति छ त्यसको विकास र प्रवर्धनको लागि संघीय सरकारले मात्रै गर्नुपर्ने हो कि प्रदेश र स्थानीय सरकारले पनि केही गर्नुपर्छ, त्यसलाई तपाईँहरूले समन्वय गर्नुपर्छ।
0: प्रदेश सरकार र स्थानीय सरकारले पनि आफ्नो तौरबाट गरिरहनु भएको छ र हाम्रो समन्वय पनि भइरहेको छ। त्यसैले यो खालि संघलाई मात्र हेरेर
1: अथवा संघीय सांसदलाई मात्रै भनेर गुनासो गरेर मात्रै पनि नहोला,
0: बस्नुभएको छैन। स्थानीय सरकारका साथीहरू पनि हामी पनि गर्छौ, तपाईँहरू पनि गर्नुहोस्, प्रदेश कर्णाली प्रदेश सरकारले पनि ल हामी पनि तयार छौ, हामी केही गरिरहनु भएको छ र केही गर्ने प्रतिबद्धता उहाँहरूले जाहेर पनि गर्नुभएको।
1: जडीबुटीको विषय चाहिँ कतिको पर्याप्त मात्रामा
0: अत्यन्तै सम्भावना भएको जडीबुटी, हाम्रो आय स्रोतको मुख्य ऊ नै जडीबुटी र तपाईँको यो पशु वस्तु पालन। अहिले अब कम भयो, सबैका बालबच्चाहरू पढ्न लाए, त्यसैले पहिला त हाम्रो पशु वस्तु नै हो।
1: अनि त्यो जडीबुटीको विषयमा अहिलेको संघीय सरकार अथवा स्थानीय प्रदेश सरकारहरूको बजेटको बारेमा तपाईँको बुझाइ अथवा यो अझ बढाउनुपर्छ भन्नेमा तपाईँले केही मेहनत गरिराख्नु भएको छ भने त्यो पनि सुन्नु
0: छ। हामीले हाम्रो जिल्लालाई अब यो जडीबुटीको हब बनाउनका लागि केही पहिला त अध्ययन चाहिँ गर्नुपर्छ, त्यसलाई संरक्षण पनि गर्नुपर्छ, संरक्षणको सँगसँगै त्यसलाई उत्पादनमुखी पनि बनाउनु पर्ने हुन्छ।
1: त्यसो हुँदाखेरि अब जडीबुटीको विषयमा चाहिँ तपाईँले संसदमा कुरा राख्नु बाँकी हो कि
0: बाँकी छ यसको बारेमा बोल्न?
1: अघि तपाईँले हुम्ला जिल्लाको समृद्धिको लागि त्यहाँको स्थानीय उत्पादन पर्यटन जडीबुटी लगायतको विकास पूर्वाधारको कुरा गर्नुभयो नि, अनि त्यसको लागि राजनीतिक दल आफ्नो सबै डाटो पनि भएको पुगेको चलाउने मान्छे त्यहाँ नेतृत्वमा भयो भने सजिलो हुँदो रहेछ कि अथवा जो भए पनि राम्रो विकासको काममा चाहिँ सबैले साथ दिँदा रहेछन् तपाईँको अनुभव?
0: यस्तो अब यो थोरै हाम्रो यो के भन्छ योहरूको संस्कार नबिर्सिरहेको यो चेतना थोरै कमी भएको हुनाले राजनीति पहुँच चाहिँ पुग्नै पर्दो रहेछ। राजनीति पहुँच नपुगिकन हुने ब्युरोक्रासमा पनि पहुँच पुग्नु पर्दो रहेछ। ब्युरोक्रासले जे जति अहिले तपाईँको नेतृत्वले राजनीति नेतृत्वले जति जे गरे पनि आखिरी काम गर्ने त तपाईँको कर्मचारी तन्त्र नै हो नि त, थाई सरकार त कर्मचारी तन्त्र हो नि त। कर्मचारी तन्त्रमा पहुँच नपुगेको हुनाले हुम्लाले कता कता घाटा बेहोर्नु पर्यो जस्तो मलाई महसुस भइरहेको।
1: तर मन्त्री त बेला बेलामा पाइराख्यो त हुम्लाले?
0: हुम्लाले मन्त्री पाएको त मैले एउटै त्यो पर्यटन मन्त्री हुनुभयो, त्यसपछि चाहिँ
1: प्रदेशमा
0: चाहिँ हाम्रो नेतृत्व भइरहेछ, अब मुख्यमन्त्रीको नेतृत्व पनि गर्नुभएको छ र अहिले जलस्रोत सिंचाई तथा जलस्रोत मन्त्रालयको पनि नेतृत्व गर्नुभएको छ।
1: नेतृत्व भनेको संघीय मात्रै नेतृत्व हो कि प्रदेश स्थानीय?
0: प्रदेशको पनि, प्रदेश स्थानीय सबैको नेतृत्वको आवश्यकता पर्छ।
1: त्यसो भए अहिलेसम्म कति भयो त, के भएन, के भयो नेतृत्व हुँदाखेरि?
0: नेतृत्व हुँदाखेरि अब त्यो भयो कि भएन भन्ने कुरो जनताले महसुस गर्छन्।
1: नेताको रूपमा त तपाईँहरू लाग्छ,
0: हामीले त अब जो हुनुपर्ने हो जसरी हुनुपर्ने हो त्यो चाहिँ हुन सकेन। अब धेरै
1: कमजोरी धेरै भयो भन्ने लाग्छ, कमजोरी चाहिँ के भयो भन्ने लाग्छ?
0: पहिलो त हाम्रो प्रकृतिले नै हामीलाई सौन्दर्य चाहिँ दिएको छ, अब यो भौतिक पूर्वाधार गर्नका लागि त अत्यन्तै कठिन छ नि त। अहिले पो तपाईँको बाटो पुगेर पो सहज भयो त, नत्र तपाईँको 50 केजीको सिमेन्टको तपाईँको 12-13 हजारसम्म पनि हालेको

0: मूल्य परेको ठाउँ
1: ढुवानीको कारण
0: अब प्लेनबाट लानु पर्ने अब केजीको 250 जति तिर्नु पर्ने त्यसले गर्दाखेरि थोरै विकास निर्माण अब पैसा जति सबै त नेपाल नै लग्यो रह्यो अझ छड लानु पर्यो सिमेन्ट लानु पर्यो अरू भौतिक संरचना निर्माण गर्नका लागि तलैबाट लानु पर्यो त्यसो त्यो चाहिँ महँगो अहिले चाहिँ अब बाटो पुगिसकेपछि अत्यन्तै सहज भएको छ र अब अहिले चाहिँ विकासको फड्को चाहिँ अत्यन्तै मारेको छ
1: अनि संसदमा अब नियमित संसदको बैठकमा जाने कुरा त भइहाल्यो संसदीय समितिमा कतिको तपाईँको सक्रियता सहभागिता कस्तो
0: छ संसदीय समितिमा म पूर्वाधार समितिमा छु
1: पूर्वाधार विकास निर्माण बाटोघाटो बनाउने समितिमै पर्दोमा रहेछ
0: हजुर
1: के छ तपाईँले आफ्नो जिल्लाको विकास निर्माणमा योगदान पुर्याउनुको लागि संसदीय समिति मार्फत के भूमिका निर्वाह
0: मैले पनि संसदीय समितिमा मैले पहिलो प्राथमिकता चाहिँ त्यहाँको समितिका हाम्रो सभापतिज्यूलाई पहिलो प्राथमिकता कर्णाली कोरिडोरलाई हिल्सासम्मको मोटर बाटोलाई तपाईँहरूले कुनै पनि हालतमा यसलाई पिच नगरिकन हाम्रो हुम्ला जिल्ला मात्र होइन यो देशको मेरुदण्ड नै तपाईँको वास्तवमा साँच्चै त्यो बाटो सहज र सरल ढंगले हामी हिल्सासम्म पुग्न पायौं भने हामीले इन्डियन धार्मिक पर्यटकहरू धान्न सक्दैनौँ
1: अनि पूर्वाधार समितिको सभापतिसँग तपाईँले यो बारेमा छलफल गर्नुभयो के भन्नुभएको छ त हाम्रो माननीय आशिष गजुरेल
0: हामीले उहाँले चाहिँ हामी कर्णालीलाई र यो कोरिडोरलाई कर्णाली कोरिडोरलाई हामी विशेष रूपमा हेर्छौँ र तपाईँले बारम्बार भनिरहनु भएको छ बारम्बार घसघचाइरहनु भएको छ विभागीय मन्त्रीलाई अर्थमन्त्रीलाई र प्रधानमन्त्रीले पनि हामीलाई जो कर्णाली प्रदेशका सबै सांसदहरूलाई उहाँहरूले बोलाउनु भएको थियो त्यसमा पनि मेरो आफ्नो हुम्ला जिल्लाको प्रतिनिधित्वको हिसाबले मैले प्रधानमन्त्रीज्यूको कार्यालयमा सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालयमा पनि मैले बुझाएको छु
1: अहिले अर्थमन्त्रीले त संसदमै भन्नुभयो क्या अरे कर्णाली लगायतका केही प्रदेशलाई हामीले विशेष अलि केन्द्रित गरेका छौँ भनेर बजेटमा
0: त्यो त भनेर देख्ने कुरोमा अलिक फरक पर्दो रहेछ त्यसैले अब त्यो कुरो अहिले धेरै नगरौं अब जहाँ हिँड्दै जाउँ
1: अनि त्यहाँको चुनावमा जितिसकेपछि अहिले हुम्लाका जनताहरूसँगको तपाईँको सम्पर्क नियमित राम्रै हो कि अब छोडेर आइसकेपछि खासै छैन अथवा हुन सक्दैन
0: अब मेरो हिजोको मैले हिजो जसरी विद्यार्थी कालदेखिको मैले हुम्लाका दाजुभाइहरूसँगको सम्पर्क मैले पार्टी सभापति हुँदा पनि त्यही र अहिले माननीय हुँदा पनि मैले टुटाएको छैन
1: दिनदिनै कुरा हुन्छ त्यहाँको जनताहरूसँग
0: सबै गाउँपालिकाका सबै दाजुभाइहरूसँग मेरो दिन प्रत्येक दिन एक न एकजनासँग मेरो सम्पर्क हुन्छ
1: फोन गरेर चाहिँ कस्ता कस्ता कुराहरू आउँछन् अलि बढी
0: विशेष गरेर त्यही अब जिल्ला राम्रो बनाउनु पर्यो बाटो राम्रो बनाउनु पर्यो एयरपोर्टलाई अलि विस्तार गर्नु पर्यो खानेपानी बनाउनु पर्यो बत्ती छिटो ल्याइदिनु पर्यो अनि यस्तै विकास निर्माणका कुराहरूसँगै
1: बढी आउँछ अनि त्यहाँ जनताहरूको सम्पर्क नटुटोस् भन्नको लागि तपाईँले गरेको व्यवस्था के हो हातमा मोबाइल छ जतिखेर पनि उठाइहाल्छु हेलो भनिहाल्छु भन्ने हो कि जस्तो अहिले त इमेल इन्टरनेटको समय पनि आयो प्रविधिको पनि बढ्दो भयो होइन त्यसमा पनि केही तपाईँले व्यवस्था
0: मैले प्रविधिको भरपूर प्रयोग गरेको छु
1: जस्तै
0: जस्तो अब यो सामाजिक सञ्जालमा
1: भने तपाईँलाई लेख्न पाइयो भन्न पाइयो त्यहाँ
0: भन्न पाइयो
1: आउँछन् गुनासाहरू
0: आउँछन्
1: के कति गरेको होला कति मागेको होला कति भनेको होला भन्ने लाग्छ
0: लाग्दैन स्वाभाविक हो उहाँहरूको हामीप्रति आशा गर्नु भनेको हो स्वाभाविक त्यसलाई मैले ठुलो त्यो झन्झटको रूपमा लिन्न
1: अनि अब भौगोलिक रूपमा पनि अघि तपाईँले भन्नुभयो हुम्ला धेरै टाढा भयो र अप्ठ्यारो भूगोलको कारणले अनि आउने जाने चाहिँ कतिको गर्न आवश्यक छ कि छैन तपाईँले कतिको गरिराख्नुहोस्
0: यस्तो छ आउन जानका लागि अलिक समस्या छ त्यसको बारेमा अब तपाईँहरूले आफैले देखि पनि सक्नु भएको छ भोगी पनि सक्नु भएको छ
1: हुम्ला जानको लागि अथवा नेपालगञ्ज झर्नको लागि त त्यहाँ त कोटा सिस्टम कोटा प्रणाली लागू गर्यो भनेर पनि कहिले कहिले हामीले समाचार पढ्नु पर्यो स्थानीय सरकार जनप्रतिनिधिको लागि यतिवटा कोटा तल झर्नको लागि अथवा माथि जानको लागि अनि त्यसपछि सिडिओ अथवा त्यहाँको प्रहरी प्रशासनको यति त्यस्तो खालको
0: त्यस्तो छैन अब जस्तो यो नेपाल यो के भन्छ यो यहाँ नैमा चाहिँ तपाईँको
1: नेपाल एयरलाइन्स
0: सरकारी सिट हुन्छ दुईटा सिट त्यसरीको नेताको अब त्यहाँ त अधिक लेभल माथि अब मान्य गाउँपालिका अध्यक्ष उपाध्यक्ष उहाँहरूलाई त्यो चाहिँ सुविधा छ। अरू चाहिँ यसो कोटा छुट्याउने भन्ने त्यो चाहिँ गलत भाष्य चाहिँ बाहिर आएको छ, त्यो चाहिँ गलत हो, त्यो छैन
1: छैन। त्यसलाई अझ व्यवस्थित गर्ने बारेमा अघि पनि तपाईँले कतिपय त भन्नुभयो कि त्यहाँको विमानस्थल विस्तारको कुरा अब भइराखेको त्यो जुन संरचनामै कहिलेकाहीँ सुत्केरी गर्भवतीले उद्धारै हुन पाएन भन्ने पनि हामी सुन्छौँ। हुन त अब अहिले सरकारले त्यो हेलिकप्टरबाट सिधै उद्धार पनि गरिरहेका हुन्छ कतिपय ठाउँमा। यो खोजेकै जति चाहेकै जति सिट पाओस् भन्नको लागि त्यहाँको विमानस्थल विस्तार नभएर समस्या हो कि त्यहाँको चाहिँ त्यो जुन विमान जति उड्छन् त्यो समस्या हो कि अथवा के हो?
0: यो यस्तो छ, तपाईँको प्राइभेट एयरलाइन्सहरू ती व्यापारी संस्था भन्ने हेर्नुहोस्, अब यो तपाईँको यो यो पर्यटकीय अहिलेको यो सिजन सकिएपछि फेरि उहाँहरू पूर्वतिर जानुहुन्छ, पूर्वतिरको पर्यटन चापाचाप हुन्छ। त्यसैले नेपाल सरकारको जो एयरलाइन्स छ नेपाल एयरलाइन्स, त्यसलाई चाहिँ राज्यले नियमित बनाइदियोस् भन्ने हाम्रो हुम्लीको रूपमा आएको।
1: अनि यो जुन विभिन्न खालका विकृति विसङ्गतिहरू छन् नि, अब हानिकारक प्रथा परम्परा बाल विवाह होला, अब त्यसमा त हुम्लामा त अझ बहुपति प्रथा पनि कता कता छ भनेर विभिन्न सामग्रीहरू बन्ने गर्छन्। त्यो क्षेत्रमा अब महिला दिदीबहिनीहरूको कुरा, समग्र देशैभरिका महिलाको अवस्था हामीले सोचे जतिको सप्रिन नसकिराखेको बेलामा हुम्लामा अझ धेरै तपाईँले काम गर्नुपर्ने होला। यस्ता विभिन्न विकृति विसङ्गति अन्त्य गर्नको लागि तपाईँले के प्रतिबद्धता गर्नु भएको छ र पाँच वर्षमा त्यो पूरा गर्नुहुन्छ?
0: अब यो यस्तो छ, अब तपाईँ हजुरले दुईटा हाम्रो धार्मिक सहिष्णुता छ, एउटा बौद्ध एउटा हिन्दू कल्चर, हामी दुइटै हुम्ला जिल्लामा मिलेर बसेका छौँ र बौद्ध धर्मावलम्बी मान्ने साथीहरूको तपाईँको बहुपति प्रथा यो पाँच सात वर्ष अगाडि, दस पन्ध्र वर्ष अगाडि व्यापक थियो र अहिले त्यो अब लगभग लगभग 99.1 छ कि 2 छ, त्यति पनि छैन जस्तो लाग्छ मलाई। अब त्यो बिस्तारो
1: 99% हारिमा अन्त्य भइसक्यो, बाँकी
0: थोरै कता कता पुरानो पारिवारिक भएका एक दुईवटा घरमा मात्रै होला, नत्र भने छैन। अब त्यो
1: छाउपडी र बाल विवाहको बारेमा तपाईँ के गर्नुहुन्छ? अब
0: छाउपडी र बाल विवाहमा अब यो हुम्ला जिल्लामा त्यस्तो त्यसले ठूलो रूप लिएको छैन। बाल विवाह चाहिँ अब यो छिटफुट हुने कुरो नै भयो यो। अब
1: तपाईँको त्यसमा केही हात छ कि छैन नियन्त्रण गर्नको लागि?
0: त्यसमा त हात नहुने कुरै भएन। हामी मुख्य कुरो त पहिला त जनचेतना जागृत गर्नु पर्यो। जनचेतना जागृत गर्नका लागि हामीले सबै गाउँपालिका सबै वार्डमा त्यहाँका जनप्रतिनिधि साथीहरूसँग हामीले परामर्श गरिरहेका छौँ र हिजो पनि गरेका थियौँ र आज पनि गर्छौँ, भोलि पनि गर्नेछौँ।
1: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद।
0: एकदम तपाईँलाई धेरै धेरै धन्यवाद। पुनः म निल प्रसादजी मार्फत सम्पूर्ण यो अक्राबको टिमलाई हार्दिक धन्यवाद दिँदै मलाई तपाईँले यो रेडियोमा बोलाएर मेरो लागि काठमाडौँ दुर्गम हो, काठमाडौँको लागि हुम्ला दुर्गम हो, त्यसैले यति दुई काठमाडौँ र हुम्लालाई जोड्ने जुन पुलको काम गरिदिनु हो त्यसको लागि मेरो व्यक्तिगत तर्फबाट, म मान्यको तर्फबाट, हुम्ला जिल्लाको तर्फबाट यो अक्रबलाई हार्दिक धन्यवाद दिँदै लिल प्रकाशजी मार्फत सम्पूर्णलाई हार्दिक धन्यवाद दिन्छु र मेरो आवाज सुनाउने जुन तपाईँले मलाई सहयोग गरिदिनु हो त्यसको लागि पनि म तपाईँलाई हार्दिक धन्यवाद दिन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।
1: धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हुम्लाबाट निर्वाचित सांसद जयपति रोकायासँग कुराकानी गर्यौं। केही निर्वाचनको बेलामा उहाँले गरेको प्रतिबद्धता, पछिल्लो समयमा बाजुरा र हुम्लाको बीचमा देखिएको केही सीमा विवाद र समाधानको लागि सांसदको रूपमा उहाँले कसरी भूमिका निर्वाह गरिराख्नु भएको छ, यो बारेमा पनि उहाँसँग संवाद गर्यौं। र अर्को अंकमा हामी हेलो सांसदको संवाद श्रृंखलाको अर्को व्यक्ति र विषय बारेको संवाद दिएर फेरि उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि ढिकाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाशै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीको समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कोरिन्टार चितवनबाट, रेडियो साहिन 89.8 MHz चनौटी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिबङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। फोन भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असार महिनाको आज 12 गते, तदनुसार ईस्वी सन 2026 जुन 26 तारिक, सकसम्वत 1948, नेपाल सम्वत 1146 तथा राजस्व रोद्र नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु। आज शुक्रबार रहेको छ, ज्येष्ठ शुक्ल पक्ष, तिथि रहेको छ आज द्वादशी। आज द्वादशी तिथि रहेको छ, आज 44:32 रहेको छ, नक्षत्रमा रहेको छ विशाखा नक्षत्र रहेको छ 38:38 रहेको छ, यस्तै गरेर योगमा रहेको छ सिद्धि योग रहेको छ आज 21:26, कर्णमा रहेको छ बालावाह कर्ण रहेको छ आज विशेष गरी 12:34 रहेको छ, चन्द्रमा तुला राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा। आनन्दादि योगमा आज मातङ्ग योग रहेको छ, आज बिहान सूर्योदय बिहानको ठिक 5:12 भयो भने सन्ध सूर्यास्त ठिक 7:01 हुनेछ र आजको दिन भने घडी 13:49 भने रहनेछ। आज विश्व लागू पदार्थ ओसार पसार विरूद्धको दिवसको दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, पालो रहेको छ आजको समय यानि कि आजको शुभ समय, आजको लाभ समय, आजको कालो समय के कतिखेर रहन्छ भन्ने विषयमा चर्चा भने गर्नेछौ। र आजको काल बेला रहेको छ बिहानको 10:22:29 विशेष गरी दिउँसोको 12:06:39 आज काल बेला रहेको छ भने, यस्तै गरेर लाभ बेलाको समय रहेको छ बिहानको 6:54:09 बिहानको 8:38:19 आज लाभ बेला, यस्तै गरेर शुभ बेला रहेको छ दिउँसोको 12:06:39 दिउँसोको 1:50:49 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि
जानकारी पनि गराउनेछु। ग्रह गोचरमा सूर्य मिथुन राशिमा, चन्द्रमा कन्या राशिमा, चन्द्रमा आज तुला राशिमा, यस्तै गरेर मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ। विशाखाको दोस्रो चरण नाम आउँछ तुलसा अथवा तुलाराम नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाई आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन व्यस्तता बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यको लागि आहार विहारमा अलिक सजग रहनु पर्ला। गोप्य सूचना बाहिरनाले काम देहर्नु पर्ने स्थिति आउन सक्छ। समस्या दर्शाउँदा शुभ चिन्तकहरूले साथ दिनेछन्। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिको लागि सकारात्मक संकेत नै प्राप्त हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्ने खालको यो घुँ राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूको लागि आजको दिन साथीभाइहरूसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जाँदैछ। नयाँ कामको योजना बन्न सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ। व्यापार बढ्नाले मनग्र लाभ हुनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ। प्रियजनसँग भेटघाट हुनुको साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। दिन रमाइलो रहने खालको यो भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूको लागि आजको दिन सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। यसै गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। आफ्ना सामानमा अरूले दावी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मेहनत गर्दा चुनौती चिर्दै काम बढाउन सकिन्छ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सकिने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन शुभ चिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। पढाई लेखाइमा प्रगति हुनेछ। शिवमूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुको साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्ने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूको लागि आजको दिन प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला। कृषि पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने योग देखिएछ। बगैँचा फुलबारी र घरको सजावटमा समय बित्नेछ। टाढिएका आफन्त साथीभाइ नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठित दिलाउन सक्छ। दोहोऱ्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन परिस्थितिवश चिता काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकिएको काम बन्दै जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि मनका फाइदा उठाउन सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूको लागि आजको दिन काममा राम्रो शुरूआत हुनेछ। तर अन्त्यमा सोझो जस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। विभिन्न अवसर प्राप्त हुँदै जाँदैछन्। तर काम पूरा गर्न समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समेट प्रयास गर्नुहोला। शुभ चिन्तकको साथ भने पाइन्छ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिन्छ। प्रयत्न गर्दा प्रतीक्षा गरेको काम पनि बन्न सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन परिवेश उल्लासमय रहनेछ भने जीवनशैली व्यस्त रहनेछ। प्रतिश्रुति काम गर्दै नामधाम इनाम कमाउने बेला रहेको छ। विषयका आफन्त जनसँग भेटघाट हुनेछ। तर लोकाचारका लागि फजिल खर्च हुन सक्छ, सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनु होला, स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ, अवसर पाइन्छ तर अध्यावधिक ज्ञानको अभावले काममा पछि परिन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन खर्च लागि पनि लगनी बढाउने अवसर आउन सक्छ, दिगो योजनाका लागि ऋण लिने समय रहेको छ, अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला, तैपनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, छ सिम्बकमा केही असमझदारी देखे पनि टाढाका साथीभाइहरूसँग आत्मीयता बन्दैछ, शुभचिन्तकको सहयोग प्राप्त हुँदै जानेछन्, कर्जा बढे पनि धन प्राप्त हुने योग राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन दैनिक आवश्यकता पूरा हुँदै जानेछन् भने मेहनतको फल प्राप्त हुनेछ, आमदानी बन्नाले उत्साह जाग्नेछ तर व्यापार व्यवसायमा सोचेको फाइदा नहुन सक्छ, अरूको लागि बुद्धि जसम्म खर्च गर्नुपर्ने योग देखिया छ, बलभन्दा बुद्धिको उपयोगले समस्या हुनेछ, बल जबरजस्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ, सानातिना काममा अल्झनु पर्दा उद्देश्यबाट विमुख हुनुपर्ने परिस्थिति आउन सक्छ, मेहनत गर्दा नियमित काम भने सम्पादन हुने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि विषयमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ, मेहनत गर्दा काम प्रारम्भ हुनेछ तर प्रशस्त दाम भने हात लागि नहुन सक्छ, विशेष गरी मेहनतले व्यावसायिक चुनौती पन्छाउन सकिन्छ, तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्दै जाँदैछन्, स्वास्थ्यका लागि विशेष गरी नजिकिनेहरूबाट अलि सजग रहनु पर्ला, उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नु पर्ने पनि हुन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन मेहनत परे पनि भाग्यले राम्रो अवसर दिनुहुनेछ, चुनौतीहरू स्वतः हार्दै जानेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्, टाढिएका मित्रगण नजिकनाले प्रसन्नता मिल्नेछ, सामाजिक काममा रुचि बढ्नेछ, आवश्यक पर्दा सहयोगीहरूको साथ पाइन्छ, अभाव हट्नुका साथै नामदाम इनाम प्राप्त हुने समय रहेको छ, धार्मिक अनुष्ठान र शिवमूलक कामले प्रतिष्ठा दिलाउन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सर्वविश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा मैले तपाईँलाई जानकारी गराइसकेका छु आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। ग्रह दशा र भाग्यको विषयमा हामीले हरेक दिन तपाईँहरूसँग चर्चा गरिरहेका छौं। भाग्य के हो, कर्म के हो, धर्म के हो, ग्रह के हो, गोचर के हो, नक्षत्र आदि के रहेका छन् त यसलाई कसरी काम गर्दछ भन्ने विषयमा हामीले चर्चा गरिरहेका छौं। आजको विषय म तपाईँहरूसँग ग्रह दशा र भाग्यको विषयमा भन्दा पनि तपाईँहरूसँग कुराकानी गर्नुभन्दा पनि ग्रह भनेको कर्म भनेको वास्तुको संयुक्त प्रभावहरू जीवन परिवर्तन गर्नका लागि गहिरेका सत्य तथ्य बाह्रवटा उपायहरू म तपाईँलाई भन्न चाहिँ गइराखेको छु, तपाईँलाई सुनाउन गइराखेको छु। तपाईँहरू विशेष गरी ग्रह दशा हेर्न खोज्नुहुन्छ, आतुर पनि हुनुहुन्छ, ग्रह दशा र भाग्यको विषयमा चर्चा गर्न पाए हुन्थ्यो भन्ने पनि तपाईँलाई रहन्छ। आजको दिन तपाईँहरू सबैका लागि मंगलमय पनि रहन्छ, मंगलमय रहोस् भन्ने कामना पनि म तपाईँहरूको भगवानसँग प्रार्थना गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ अहिले यतिखेर चाहिँ कार्यक्रम ज्योतिष वास्तु र कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँभरि म हरेक दिन बिहान ठिक 7 बजे उपस्थित हुने गरेको छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। आजको विषय चाहिँ अलिकति गम्भीर विषय पनि रहेको छ, विशेष तपाईँहरू सावधान भएर रेडियोको भोलम अलि ठूलो बनाएर तपाईँहरू चाहिँ सुन्नुहोला। आजको विषय असाध्य गम्भीर पनि रहेको छ, उत्तिकै जीवनमा काम लाग्ने खालका प्रकारकाहरू पनि रहेका छन्, काम लाग्ने खालको विषय लिएर आएको छु म। सधैँभरि हामी तपाईँहरूसँग ग्रह दशा भाग्यको विषयमा चर्चा परिचर्चा गरिरहेका छौँ। आज म ग्रह कर्म र वास्तुको संयुक्त प्रभावको विषयमा जानकारी गराउँछु। कहिलेकाहीँ मानिसहरू भन्ने गर्नुहुन्छ, हामीहरू भन्ने गरिन्छ कि मेरो ग्रह खराब छ त्यसैले जीवनमा राम्रो हुँदै भएको छैन, म साह्रै दुखी छु। तर शास्त्रले के भन्छ भन्दा ग्रह आफ्नो ठाउँमा छन् तर मानिसको कर्म र घरको ऊर्जा मिलेर नै ग्रहले पनि सहयोग गर्न सक्दैन। यदि घरको वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने ग्रहले पनि सहयोग गर्न सक्दैन। जस्तै तपाईँले दशाको शान्ति, ग्रहको शान्ति गर्नुभएको छ तर वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने पनि ग्रह दशा राम्रा भएर पनि ती ग्रहहरू नराम्रा भइराखेका छन् भनेको त्यसले काम गर्न सकेन, त्यो ग्रहले फिट हुन सकेन त्यो घरमा भन्ने बुझाउँछ। हाम्रो जन्म कुण्डलीले दिशा देखाउने गर्दछ तर जीवन चलाउने शक्ति भनेको कर्म हो र त्यो कर्मलाई टिकाइ राख्ने सकारात्मक ऊर्जा दिने घरको वास्तु हो। त्यही भएर घर बनाउँदाखेरि वास्तु मिलाएर घर बनाउनु पर्ने हुन्छ। त्यसैले आज हामी यी तीनै पक्षलाई खुल्ला मनले विस्तृत रूपमा म तपाईँलाई बुझाउने कोसिसमा रहेको छु, तपाईँहरू अवश्य मेरो बुझ्नुहुनेछ। सुरुमा हामी तपाईँसँग गर्नेछौ ग्रह दोषको विस्तृत विवेचना। ग्रह भनेको केवल आकाशका तारा मात्र होइनन्, ग्रह भनेको ऊर्जा हुन्, मानसिक, भौतिक र आध्यात्मिक। जब ती ऊर्जामा असन्तुलन आउँदछ त्यसैलाई ग्रह दोषको रूपमा पनि हामीले मान्न सकिन्छ। जस्तै उदाहरणको लागि शनि कठोर छ तर अन्यायी ग्रह होइन, शनि भन्ने ग्रह कठोर हुन्छ तर अन्याय यसले गर्दैन शनिले। शनि भनेको खराब भयो भन्नुको अर्थ मनमा बोझ, काममा ढिलाइ, जिम्मेवारी बढ्दै जाने, मानसिक झगडा झै झगडा, स्वास्थ्यमा भारीपन, आर्थिक तनाव आउनुलाई शनि ग्रह बिग्रिएको भन्न सकिन्छ। शनि वास्तवमा कर्मको फल दिने ग्रह हो, कर्म गर्नुभयो भने शनिले फल दिने गर्दछ। यदि कर्म ठिक छ भने शनि मित्र रहन्छ, यदि कर्म बिठिक छ भने शनि शत्रु रहन्छ। शनि शान्त गर्ने विशेष गरी चाहिँ ओम सम शनिश्चराय नमः यी मन्त्रहरू जप गर्न सक्नुहुन्छ। तपाईँहरूले पिपालमा तोरीको तेलमा राखेर बत्ती बाल्ने, जल चढाउने, वृद्ध अशक्त अपाङ्गलाई सहयोग गर्ने,
शनिबार कालो तिल काला चनाहरू दान गर्नेले पनि शनिदोष शान्ति हुने गर्दछ। राहु भनेको माया हो, राहु भनेको भ्रम मनको ओझेल हो, राहु भनेको भ्रम हो, छाया हो, राहु भनेको चाहिँ माया हो, राहु भनेको चाहिँ राहुले मानिसलाई अचानक असर गर्ने गर्दछ। राहु खराब भयो भने छटपटी चिन्ता, कसैको कुरा सुन्न मन नलाग्ने, निर्णय गलत लिन मन लाग्ने अनि आफ्नो जीवनमा अनिश्चितता धेरै बढ्ने, चिन्तित धेरै हुने। हाम्रो बाबु नानीहरूले पनि कुरा धेरै खेलाउने, मनमा निर्णय गलत लिने, साथीको सङ्गतहरू गलत लिने, नराम्रा साथीको सङ्गतहरू लिने, हामीले सम्झाएको कुराहरू उनीहरूलाई बाबु नानीहरूलाई विशेष गरी नराम्रो नकारात्मक लाग्ने, यो नै राहु लागेको हो। राहु सुधार्न मनलाई सुधार गर्नुपर्ने हुन्छ, मनलाई सुधार्नु पर्ने हुन्छ, मनको लागि मनको भावनालाई सुधार गर्नुपर्ने हुने गर्दछ। राहुका उपायहरू के छन् भन्दा राहु मन्त्र ओम राम रहवे नमः, वैदिक मन्त्र छन् ओम कया नक्षत्र आ भुवधूति सदा व्रत सखा कया सचिष्ठया व्रत ओम राम रहवे नमः, यो तान्त्रिक मन्त्र पनि तपाईँले गर्न सक्नुहुन्छ। घरमा प्राकृतिक धूप बाल्ने, विशेष गरी चाहिँ डिजिटल स्क्रिनलाई कम गर्ने, जस्तै मोबाइलहरू नहेर्ने, टिभीहरू नहेर्ने, होइन, मनलाई शान्त पार्ने, साधारण गर्ने, ध्यान गर्ने, योगाहरू गर्ने, राहु शान्त हुने गर्दछन्। यस्तै गरी अर्को राहुको अर्को अङ्ग हुन्छ केतु। केतुले मानिसलाई आध्यात्मिक बनाउने गर्दछ, तर साथै अलिकता अलग अलग महसुस पनि यसले गराउने गर्दछ। केतु खराब भयो भने विशेष गरी चाहिँ अल्झन धेरै आउँछन्, के गरौं के गरौं भन्ने अवस्था, डर सपनाहरू, मनमा शक्ति कमजोर हुन्छ, मनको शक्ति कमजोर हुन्छ, मन अशान्त रहन्छ। केतुको शान्त गर्न गणेशजीको पूजा गर्ने गर्न सक्नुहुन्छ, ध्यान गर्ने, धूपदीप गर्ने, शुद्ध मन स्वच्छता गर्ने, नाकको पूजाहरू पनि गर्न तपाईँले सक्नुहुन्छ। अनि मंगल भनेको ऊर्जा हो, है, मंगल भनेको ऊर्जा हो। मंगल गलत भयो भने क्रोध चाँडै आउँछ, रिस छिटै उठ्छ, घरमा झै झगडा गर्न मन लाग्छ, दुर्घटना आदि हुन सक्छ। विशेष गरी चाहिँ आशंकाहरू लाग्ने, मनमा शंका लाग्ने, श्रीमान हुनुहुन्छ भने श्रीमतीप्रति शंका भाव आउने, श्रीमती हुनुहुन्छ भने श्रीमानप्रति शंका भावहरू आउने, पैसा टिकी नरहने, पैसा धेरै सकिराख्ने, यो ग्रह पनि मंगलको कारणले गर्दाखेरि भएको। मंगल भनेको शक्तिको ग्रह हो, यसको उपायको लागि हनुमान चालिसा पाठ गर्ने, बजरंग बाण पाठ गर्ने, रातो वस्तु दान गर्ने, विशेष रातो कपडाहरू दान गर्ने पनि गर्न सकिन्छ। विशेष गरी गुरु भन्ने, बृहस्पति भन्ने ज्ञान र भाग्यको ग्रह हो। गुरु कमजोर छन् भने निर्णय कमजोर, बारम्बार लक्ष्य बदल्ने, आर्थिक हानि हुन सक्छ, लामो समयसम्म उन्नति नदेखिने कुराहरू पनि देखाउँछ। विशेष गरी चाहिँ बिहिबार धूप बत्ती गर्ने, पितालाई सम्मान गर्ने, गुरु मन्त्र भनेको ओम गुरवे नमः, ओम ब्रह्म बृहस्पतये नमः, अनि पहेँलो कपडाहरू पनि हामीले दान गर्न सकिन्छ। अब हामी गहिरो विषयमा जाने गर्दछौँ। मैले त सामान्यतया नवग्रहको विषयमा कुन कुन नराम्रा ग्रह छन् त्यसको विषयमा यसो तपाईँलाई जानकारी गर्न खोजेको मैले, विशेष गरी चाहिँ अब हामीले गहिरो विषयमा जान्छौँ। कर्म ग्रहले दिशा देखाउने गर्दछ, तर कर्मले ठर्याउँदै गर्दछ, कुन बाटोबाट फल प्राप्त गर्नुहुन्छ भन्ने विषय कर्म। रामायणमा भगवान राम स्वयं विषम परिस्थितिमा परे, किनकि आध्यात्मिक व्यक्ति पनि संसारको कर्म रूपी खेलबाट बाहिर जान सक्दैन, जस्तो कर्म अनुसारको फल हामीले भोग्नै पर्छ। शास्त्र भन्ने गर्दछ कर्म ग्रह कर्म अनुसार चल्ने गर्दछ, कर्म सुधार्नु भयो भने ग्रह पनि तपाईँको सुध्रिन्छ। विशेष गरी चाहिँ कर्म भनेको बिहान गायत्री मन्त्र जप गर्नुहोस्, एकादशीको व्रत गर्नुहोस्, माछा मासुहरू नखानुहोस्, शुद्ध भोजन सात्विक भोजन गर्नुहोस्, हरिनाम जपिराख्नुहोस्, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गरिराख्नुहोस्। कर्म तपाईँको कर्म जुन कर्म गर्नुभएको छ त्यो कर्म सुधार्नुहोस्, ग्रह तपाईँको सुधारिन्छन्, आफै राम्रो हुन्छ।
कर्म सुधार्नका लागि यी पाँचवटा उपायहरू पनि हुन्छन्। विशेष गरी चाहिँ यसमा सत्य, सरलता, गुरु शनि दुवैले प्रसन्न बनाउने उपाय हुनुहुन्छ। मानिसको बोली शुद्ध भयो भने ग्रहको प्रभाव आधा घट्ने गर्दछ। विशेष गरी चाहिँ दैनिक मन्त्र स्तोत्र मनको कम्पन बदलिने गर्दछ। दैनिक स्तोत्र पाठ गर्नाले हनुमान चालिसा पाठ गर्न सकिन्छ, हामीले श्री सूक्त पाठ गर्न सकिन्छ, कनक धारा स्तोत्र पाठ गर्न सकिन्छ, नील सूक्त बजरंग बाण स्तोत्रहरू पाठ गर्न सकिन्छ। मन्त्र जप भनेको मन सफा गर्ने प्रक्रिया हो, मन्त्र जपहरू तपाईँले गर्न सक्नुहुन्छ। दान गर्न सकिन्छ, शनि राहु बृहस्पतिहरू शनि संकटाहरू शान्ति हुने गर्दछन्। दान भनेको पैसा होइन, मन हो, मन दान गर्नु पर्यो तपाईँहरूले चाहिँ। अधुरो काम पूरा गर्ने बानी मंगल समयमित रहन्छ, यही बानीले जस्तै कुनै पनि काम तपाईँले अधुरो छोड्नुहुन्छ भने ग्रह मंगल बिग्रिन्छ, यही बानीले मंगल र चन्द्रलाई स्थिर बनाउने गर्दछ। सकारात्मक भावना राहु केतु स्वतः शान्त हुने गर्दछ, सकारात्मक भावना राख्नुभयो भने राहु केतु शान्त हुने गर्दछ। म राम्रो हुँदैछु भन्ने भावना नष्ट भएर म राम्रो हुनेछु भन्ने स्थिर ऊर्जा बस्ने गर्दछ भन्ने कुराहरू। वास्तु भनेको केवल कोठाको दिशा मात्रै होइन, फेरि वास्तुशास्त्रमा के भन्छ भन्दा वास्तुशास्त्र भनेको कोठाको दिशा मात्र होइन, घरभित्र बग्ने ऊर्जा हो यो वास्तु भनेको चाहिँ। घर गलत भयो भने ग्रह कर्म दुवै असर आधा मात्र देखिने गर्दछ। यहाँ फोहोर भारी सामान बन्द कोठा भयो भने केतु र गुरु कमजोर हुने गर्दछ। उज्यालो राख्नु पर्दछ घरमा सधैँभरि, घर उज्याला हुनुपर्दछ, घाम छिर्ने कोठाहरू हुनुपर्ने गर्दछ। घरभित्र धूप बाल्नुहोस्, तपाईँले गाईको धूपहरू दिनुहोस्, गाईको तपाईँको चाहिँ घिउको धूपहरू बाल्नुहोस्, त्यसले राम्रो हुन्छ। विशेष गरी चाहिँ ईशान कोणमा पूजा कोठा राख्दा असाध्यै राम्रो हुने गर्दछ। ईशान कोण भनेको पूर्व र उत्तरको कुनालाई ईशान कोण भन्ने गरिन्छ। अग्निकोण भनेको तपाईँको चाहिँ आग्नेय कोण भनिन्छ, यो आग्नेय कोण भनेको चाहिँ दक्षिण र पूर्वको बीच भावलाई, यसलाई आग्नेय कोण भनिन्छ, ईशान कोण भनिन्छ। किचन गलत स्थानमा भयो भने मंगल राहु प्रभाव पर्ने गर्दछ। उज्यालो राख्नुहोस् यो कोठालाई पनि। अग्नि तत्त्व दीप सामान्य ताप झगडा चाहिँ घटाउने अभ्यास गराउने गर्दछ। दियो बाल्नु उज्यालो भयो भने घरमा झै झगडा धेरै हुँदैन। विशेष गरी चाहिँ अब नैऋत्य, यहाँ समस्यायुक्त वस्तु भए परिवारमा अस्थिरता आउने गर्दछ। विशेष गरी चाहिँ हावा प्रवेश नहुँदा घरमा विवाद बेचैनी आउने गर्दछ। अनि घरको मध्य भागमा चाहिँ फोहोर भयो भने सबै ग्रहको ऊर्जा कमजोर हुने गर्दछन्। बिहान विशेष गरी चाहिँ यी उपायहरू अपनाउनुहोस्, तर प्रभावशाली शक्तिशाली आजदेखि अपनाउन सकिने कुनै खर्च नलाग्ने उपाय पनि म तपाईँलाई भन्छु, घरको वास्तुको लागि, ग्रह दशाको लागि राम्रो हुनको लागि चाहिँ। विशेष गरी बिहान उठेर सूर्यलाई नमस्कार गर्नुहोस्। ओम घृणी सूर्याय नमः, ओम घृणी सूर्याय नमः भन्नुहोस् तपाईँले। बिहान तपाईँको दुई चार मिनट पाँच मिनट चाहिँ ध्यानमा बस्नुहोस्, मनको शुद्धि हुने गर्दछ। त्यसपछि तपाईँले मंगल शनि राहु केतु शान्त पार्नको लागि हनुमान चालिसा पाठ गर्ने गर्नुहोस्, यसले तपाईँलाई राम्रो गराउँदछ। घरमा दैनिक दियो बाल्नुहोस्, ईशानमा ईशान कोणमा घिउको अथवा तेलको बत्ती बाल्नाले असाध्यै राम्रो प्रभावशाली हुने गर्दछ। घरलाई शक्ति आउँछ, वास्तु जी पुरुषलाई शक्ति आउने गर्दछ। ब्रह्मस्थान सफा राख्नु, घरको बीच भाग चाहिँ सफा सरसफाइमा ध्यान दिनुभयो भने घरको प्राण शक्ति बढ्ने गर्दछ, आयु बढ्ने गर्दछ। शनिबार चाहिँ तपाईँको चाहिँ दान गर्नाले कर्म सुधार हुने गर्दछ, शनिबारको दिन केही कुरा दान गर्नुहोस्। बिहिबारको दिन पहेँलो चिजहरू दान गर्नुहोस्। विशेष गरी चाहिँ राति दस बजेपछि शान्त वातावरण, केतु मन हुन्छ, मन भनेको केतु हो, केतु मन बुद्धि सन्तुलन गराउँदै गर्दछ, तनावको अन्त्य गर्दछ। विशेष गरी राति दस बजेपछि सुतिहाल्नुपर्छ, दस बजेभन्दा उता मोबाइल हेर्ने
टिभी हेर्ने हो हल्ला गर्ने झैझडा गर्ने काम गर्नु हुँदैन भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ भनेको छ। घरको मुख्य ढोकामा उज्यालो राख्नु, सरसफाई राख्नुहोस्, धन वृद्धि हुन्छ, धन र समृद्धिको प्रवेश गर्ने गर्दछ। नराम्रो बोलीलाई हटाउनु, सोच त्याग गर्नुहोस्, ती नकारात्मक कुराहरू चाहिँ कर्मको सुधार हुने गर्दछ, ग्रह स्वतः सुधार्ने पनि गर्दछ भनेर भनेको छ विशेष गरी चाहिँ। र कुण्डली भाग्यको विषयबाट हेर्दाखेरि चाहिँ विशेष गरी चाहिँ म आजदेखि सत्य बोल्छु असत्य बोल्दिनँ भन्ने संकल्प तपाईँले गर्नुपर्छ। विशेष गरी चाहिँ म आजदेखि के गर्छु भन्दा सत्य बोल्छु भन्ने कुराहरू तपाईँले गर्नुपर्दछ। सत्य बोल्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शनि राहु केतु मंगल गुरु आदि ग्रह दोषले जीवनका कुन कुन क्षेत्रमा असर पार्दछ, कुन कुन लक्षण देखा पर्दछन्, के कस्ता लोक उपाय उपयोग हुन्छन्, पूजा मन्त्र जप दानका सरल उपायहरू पनि विशेष रूपमा रामायण महाभारतका छोटो उदाहरणहरू पनि म तपाईँलाई गराउँछु। वर्तमान कर्म सुधारले कसरी ग्रह दोष पनि हल्का बनाउने गर्दछ, दैनिक कर्म सुधारका पाँच उपाय, दैनिक पाठ पढ्ने, सत्य बोल्ने, दान सेवा मनोवृत्ति गति र हाम्रो बिहान चाहिँ लाग्नुपर्ने हुने गर्दछ। विशेष गरी चाहिँ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी तपाईँको विशेष रूपमा तपाईँले जुन जानकारीहरू गर्न सक्नुहुन्छ। शनि राहु केतु मंगल आदि ग्रहहरू गुरु दोषका निवारणहरू पनि हामीले गर्न सकिन्छ। सत्य बोल्ने संकल्प हामीले गर्नुपर्दछ। मैले तपाईँलाई बारम्बार भनेको छु, असत्य नबोल्नुहोस्। नियमित मन्त्रहरू पाठ गर्ने, मन्त्र जप गर्ने, जुन मन्त्र तपाईँले आउँछ आफ्नो गायत्री मन्त्रहरू तपाईँले गर्नुहोस्। यसले तपाईँलाई सकारात्मक सोच र म ठिक हुँदैछु भन्ने भावना पनि आउने गर्दछ। विशेष गरी चाहिँ भगवानको स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठा राख्नुहोस्। घरको लागि वास्तु दोष समाधान गर्नको लागि घर सफा राख्नुहोस्, धूपदत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा, घरका कोठामा। विशेष गरी चाहिँ तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषय

स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठा राख्नुहोस्। घरको लागि वास्तुदोष समाधान गर्नको लागि घर सफा राख्नु, धूपबत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा। घरका कोठामा विशेष गरी चाहिँ तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषय

स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठा राख्नुहोस्। घरको लागि वास्तुदोष समाधान गर्नको लागि घर सफा राख्नु, धूपदत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा, घरका कोठामा। विशेष गरी चाहिँ तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषय

स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठा राख्नुहोस्। घरको लागि वास्तुदोष समाधान गर्नको लागि घर सफा राख्नुहोस्, धूपदत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा। घरका कोठामा विशेष गरी चाहिँ तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषय

विशेष गरी चाहिँ कुण्डली कस्तो बाटो बन्छ तर कर्म कतो जान्छ, कर्म कता जान्छ त, कर्मले कता काट्दछ त। कुण्डली भनेको बाटो हो, मैले अहिले पनि तपाईँले भनिसकेको छु। जस्तै मंगल कमजोर छ भने झै झगडा सम्भावना हुन्छ, तर उसले क्रोध नियन्त्रण गर्न सिक्यो भने मंगल दोष 70% घट्ने गर्दछ। अनि शनि कमजोर छ भने ढिलाइ हुन्छ, शनि भन्ने ग्रह कमजोर छ भने ढिलाइ सुस्ती हुन्छ, तर अनुशासन अपनायो भने पनि शनि दयालु हुने गर्दछ। राहुले मनलाई भ्रममा पार्ने गर्दछ, तर व्यक्ति ध्यान र सत्य शान्त आवाज अपनायो भने राहु स्वतः शान्त हुने गर्दछ। त्यसैले फलादेश भनेको निर्णय होइन, फलादेश भनेको संकेत हो, यस्तो हुन्छ भनेर संकेत हामीले तपाईँहरूसँग गर्ने गरिन्छ। ज्योतिष आवश्यक छ कि छैन छ, ज्योतिष भनेको किन आवश्यक छ त भन्दा, बेलामा तयारी गर्न सकिन्छ, समस्या बेलैमा रोक्न सकिन्छ। ज्योतिष भयो भने चाहिँ बेलैमा तयारी गर्न सकिन्छ है, अनि समस्याहरू केही छन् भने त्यसलाई रोक्न सकिन्छ, ज्योतिषलाई रोक्न सक्छ ज्योतिषीहरूले। विशेष गरी चाहिँ आफ्नो स्वभाव शक्ति कमजोर पक्ष कुन हो भन्ने बुझाउने गर्दछ आफूलाई, मेरो कुन कुन क्षेत्रमा म कमजोर छु, कुन कुन क्षेत्रमा मलाई राम्रो छ भन्ने कुराहरू पनि फलादेशले तपाईँलाई जानकारी गराउँछ। मानिस राम्रो तब मात्र बन्छ जब उसलाई आफै बारे थाहा हुन्छ, म कस्तो छु भन्ने कुरा जब मान्छेले चिन्दछ आफूले आफूलाई, तब मात्र राम्रो हुने गर्दछ। कुन कार्य कहिले गर्दा उचित हुने गर्दछ, मार्गदर्शन दिने गर्दछ। घर बनाउने समय कुन छ, तपाईँलाई अहिले घर बनाउन राम्रो अथवा नराम्रो, व्यवसायहरू पसल खोल्नको लागि तपाईँलाई राम्रो नराम्रो, विवाह अहिले यो वर्षमा तपाईँलाई राम्रो नराम्रो, सन्तानहरू तपाईँले चाहिँ सन्तानको प्लानिङ गरिरहनु भएको छ भने यो समय राम्रो नराम्रो, जागिर खानालाई तपाईँले सरकारी जागिर राम्रो कि प्राइभेट जागिर राम्रो, अहिले राम्रो नराम्रो, रिटायर हुन खोजिराख्नु भएको छ अहिले राम्रो कि नराम्रो, रोगको समय, यी सबै ग्रहीय समयसँग मेल खाने गर्दछ। वास्तुसँग मिलेर जीवन ऊर्जा व्यवस्थित गर्दछ। ज्योतिष वास्तु सम्पूर्ण जीवनको सन्तुलन हो। विशेष गरी चाहिँ फलादेश चाहिँ तपाईँले जब चाहिँ मैले भन्छु केही कुराहरू ग्रह दशाको विषयमा भन्छु, तपाईँले के कुरा बुझ्नुपर्छ भन्दा, ग्रह सबै खराब हुँदैनन्, ग्रह केवल आफ्नो ऊर्जा चलाउने गर्दछ। फलादेश भनेको भविष्य लेखिदिने कुराहरू होइन, यसैले जीवनलाई सजिलो बनाउने मार्गदर्शन दिन्छ। कर्म परिवर्तन गर्यो भने ग्रहको खराब प्रभाव पनि आधा घट्ने गर्दछ। उपायले मन घर र समय तीनैवटा सन्तुलनमा ल्याउने गर्दछ। विशेष गरी चाहिँ आज हामीले ज्योतिष के हो, फलादेश कसरी गरिन्छ, ग्रहको ऊर्जा विज्ञान के हो, कुण्डलीको महत्व, यी सबै कुरा विस्तारमा हामीले बुझेका छौं। मैले बुझाउने कोसिस गरेको छु, तपाईँले कति बुझ्नुभयो कति बुझ्नु भएन। ज्योतिष भनेको भविष्य होइन, ज्योतिष मार्गदर्शन हो र मार्गदर्शनले जीवनमा उज्यालो ल्याउने गर्दछ। विशेष गरी चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने, सर्वे भवन्तु सुखिनः, सबैजना हामीहरू सुखी रहनुपर्छ। मन भाव विचारलाई हामीले सन्तुलनमा राख्न सक्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी भनी गराएको छु। जन्म कुण्डली भनेको म्याप हो, म्याप चाहिँ तपाईँको बनाएर राख्नुपर्ने हुन्छ, रोड म्याप जस्तै हाम्रो कुण्डली भनेको चाहिँ। त्यो तपाईँले आफ्नो जन्म कुण्डली चिनाहरू बनाउनु भएको छ अथवा छैन, बनाउनु भएको छ भने ठिकै भइहाल्यो, बनाउनु भएको छैन भने नजिकै कोही ज्योतिषीहरू हुनुहुन्छ भने तपाईँ त्यहाँ गएर पनि सल्लाहहरू लिन सक्नुहुन्छ।

हुन्छ। तपाईँले त्यहाँ गएर पनि के गर्न सक्नुहुन्छ, सल्लाह लिनेर ज्योतिषको चिना बनाउने, कुण्डली बनाउने। अनि चिना बनाउनलाई के के चाहिन्छ मैले भनेको थिएँ, जन्ममिति, समय र तपाईँको जन्म स्थान कहाँ हो त्यो चाहिन्छ। ठ्याक्कै समय चाहिन्छ जन्म कुण्डली बनाउनको लागि, चिना बनाउनको लागि यो समय अति आवश्यक चिज हुन्। यो मैले तपाईँलाई जानकारी पनि गरिराखेको छु। कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आएको छ, यस्तै गन्थन मन्थन म लिएर आउने कोसिसमा रहेको छु। र ग्रहदशा र भाग्यको विषयमा त हामीले हरेक दिन हामी तपाईँसँग कुराकानी गरिराखेका छौँ। कहिलेकाहीँ यस्तै खालका भावनाहरू पनि तपाईँले मैले बुझाउन सकेँ भने राम्रो हुन्छ। ज्योतिष भनेर सम्पूर्ण कुरा ज्योतिषीलाई मात्रै तपाईँले चाहिँ जिम्मा लगाएर पनि मात्रै पनि हुँदैन। कर्म तपाईँले गर्नुहोस्, राम्रो कर्म, स्वभावको कर्म गर्नुहोस्। तपाईँले राम्रो कर्म गर्नुभयो, मन तपाईँले चाहिँ सकारात्मकतिर लानुभयो भने तपाईँलाई राम्रो हुन्छ। कसैको मन नकारात्मकतिर ऊर्जातिर धकेलिन्छ, त्यो ग्रहको प्रभावले पनि हो। त्यसको समस्याको समाधान पनि मैले तपाईँलाई लिएर भनिसकेको छु। दशाको शान्ति, ग्रह गोचरको शान्ति, रत्न कवच धारण गर्ने आदि इत्यादि उपायहरू पनि, धेरै उपायहरू पनि रहेका छन् भन्दै कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिमतिर आएका छौँ। भोलि बिहान म फेरि ठिक्क 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टी अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाई र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मतीद्वारा लिखित सुसमाचारको 26 अध्यायको 6-13 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन। आउनु हामी यसरी पाठ गर्नेछौ। यीशु बेथानियामा सिमोन कुष्ठ रोगीको घरमा हुनुहुँदा एउटी स्त्री सिंह मर्मरको एउटा सिसीमा बहुमूल्य अतर लिएर उहाँ कहाँ आई र उहाँ खाना बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खन्याई। यो देखेर चेलाहरूलाई रिस उठ्यो र तिनीहरूले भने, के को निम्ति यत्रो नोक्सानी? किनकि यो अतर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो। तर यीशुले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू यस नारीलाई किन दुःख दिन्छौ? तिनले त मेरो निम्ति एउटा असल काम गरेकी छिन्, किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्छन् तर म तिमीहरूसँग सधैँ हुन्न। तिनले यो अत्तर मेरो शरीरमा खनाएर दफनको निम्ति मलाई तयार गरेकी हुन्। साँच्चै म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ। आदरणीय श्रोता, यो खण्डमा लेखकले भनेका कुराहरूलाई हामीले हेर्दै जाँदा मुख्य कुरा हामी यहाँ के देख्छौ भन्दा, यीशुको मृत्यु पक्का हो भनेर प्रमाणित गरेका छन्। यीशुको मृत्यु पक्का हो भनेर प्रमाणित गरेको कुरा यहाँ उल्लेख गरिएको छ। र मृत्यु भएको शरीरलाई के गर्नुपर्छ? के मृत्यु नभएको शरीरलाई कसैले दफन गर्न सक्छ? मिल्छ? मिल्दैन। जुन शरीर पूर्ण रूपमा मृत्यु भएको छ त्यो शरीरलाई मात्र दफन गर्ने कार्य गरिन्छ, नमरिकन कसैलाई दफन गर्न मिल्दैन, कानून लाग्छ। यस खण्डमा स्त्रीले एउटा बेथानियामा एउटा सिमोन कुष्ठ रोगीको घरमा हुनुहुँदा एउटी स्त्रीले सिंह मर्मरको एउटा सिसीमा बहुमूल्य अतर लिएर उहाँ कहाँ आई र उहाँ खाना बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खने। यो घटना अचम्मको घटना थियो र यति महँगो अतर लिएर उहाँ कहाँ आएर शिरमा खनाई महँगो किन खनाई भन्ने प्रश्न पनि यहाँ महत्वपूर्ण छ। बेथानीमा यीशुको शिरमा एउटी स्त्रीले एउटा बहुमूल्य अत्तर लिएर खनाएको कुराले वरिपरिका चेलाहरू अथवा चेलाहरूलाई त रिस पनि उठ्यो। अब उनीहरूलाई रिस उठ्ने कारण चाहिँ के हो भनेदेखि, यति बहुमूल्य अत्तरलाई किन यीशु ख्रिस्टको शिरमा खनाएर यो नोक्सानी गरेको भन्ने उनीहरूलाई रिस उठेको देखिन्छ। किनभने चेलाहरूले यो नोक्सानी भनेर सम्बोधन गरेका छन्। यो आवश्यकता किन पर्यो भन्ने चेलाहरूले बुझ्न सकेन र केवल उनीहरूले चाहिँ महँगो छ र यो महँगो कुरालाई किन नोक्सानी गरेको भन्नेतिर उनीहरूले सोचिरहेको देखिन्छ। अब यो अत चाहिँ धेरै दाममा बिक्री गरेर त्यो पैसाले बरु गरीबहरूलाई दिन सकिन्थ्यो, यो किन भएन भन्ने चेलाहरूको स्वाभाविक विचार थियो र चेलाहरूको दृष्टिकोणमा यो ठिकै थियो किनभने बहुमूल्य अत्तर त्यतिकै शरीरमा खन्याएर सिद्ध्याउनु त्यसको कुनै पनि नाफा नदेखेको अथवा नाफा देखेन चेलाहरूले र उनीहरू एक किसिमले रिसको छोकमा पनि परे। यस्तो गर्नु नहुने थियो र यस्ता खालको नोक्सानी गर्नु हुँदैन थियो, बरु यो त बेचेर गरीबहरूलाई दिएको भए यो आशिष हुने थियो भन्ने उनीहरू ती कुराहरूमा सम्बन्धित भएर उनीहरूले बोले। तर यीशुले तिनीहरूलाई भन्नुभयो, यो नारीले असल काम गरेकी छिन्, तिनलाई दुःख दिनुहुन्न भन्नुभयो। यीशु ख्रिस्टले अब चेलाहरूको हृदयलाई प्रभु यीशु ख्रिस्टले थाहा गर्नुभयो र यो स्त्रीले यो तेल खनाएको अथवा अत्तर खनाएकोमा तिनले गाली खाएको कुरा पनि यहाँ देखिन्छ र यो स्त्रीले तेल अथवा अत्तर शिरमा खन्याउनुको तात्पर्य रहस्य हामीलाई थाहा छैन, तिनलाई पनि थाहा थियो कि थिएन, तर तिनलाई त्यो प्रेरणा भएर त्यो अत्तर यीशुको शिरमा खन्याए त त्यसमा तिनले चेलाहरूको भनाई खानु पर्यो र धेरै कुराहरू त्यहाँ भए किनभने चेलाहरूलाई रिस उठेको थियो भनेर यहाँ बाइबलमा बताउँछ। यस्तो गर्नु हुँदैन थियो भनिकन धेरै कुरा गरेपछि यीशु प्रभुले तिनलाई दुःख दिनुहुन्न भन्नुभयो। यसरी तपाईँहरूले क्वेशन नगर्नुहोस्, प्रश्न नगर्नुहोस्, तिनले गरेको गरेकी कामलाई यसरी एउटा गलत अर्थ लगाएर तिनलाई अप्ठ्यारोमा नपार्नुहोस् भन्ने कुरा नै यीशु प्रभुले भन्नुभएको हामी यहाँ देख्छौ। अनि यीशुले यो पनि भन्नुभयो, चेलाहरूको भनाइलाई गरीबहरू तिनीहरूसँग सधैँ हुन्छन् र म चाहिँ हुन्न भन्नुभयो र यीशु प्रभुले यो कुराहरू रहस्यमय ढंगले बोलिराख्नु भएको छ र चेलाहरूले सोचेको कुरालाई पनि यीशु प्रभुले सम्बोधन गर्नुभयो। गरीबहरूलाई सहायता गर्नुपर्छ नगर भन्नुभएको छैन यीशुले, गरीबहरू तिमीहरूसँग सधैँ हुन्छन्, तिमीहरूले अझै गर्न सक्छौ, अझै उनीहरूलाई यिनीहरूको हेरचाह गर्न सक्छौ, त्यसको लागि समय छ, त्यसको लागि धेरै कामहरू गर्न सकिन्छ। तर अब यीशुले आफ्नो बारेमा भन्नुभयो, म हुन्न भनेर उहाँले भन्नुभयो। अब यीशु ख्रिस्टको शरीर कहिलेसम्मको लागि उनीहरूसँग हुने हो त्यो धेरै नै कम मात्रै थियो। अब यीशु प्रभुको शरीर चाँडै नै अब यो चेलाहरूको बीचबाट हटेर जानु हुने थियो र यही कुराहरूलाई यीशुले भन्नुभयो, म हुन्न यो संसारमा, अब मेरो म चाहिँ हुन्न। अनि तिनले यो अत्तर मेरो शिरमा खनाएर दफनको निम्ति मलाई तयार गरेकी हुन् र यीशु प्रभुले अब जुन महँगो अत्तरलाई यीशु ख्रिस्टको शरीरमा खन्याउनुको अर्थ नबुझेको कारणले गर्दा यो कुरामा उनीहरू रिसाएका थिए अनि स्त्रीले पनि दुःख भोगेकी थिइन् यी सबै भनाइहरूबाट। तर यीशु प्रभुले स्पष्ट रूपमा यहाँ उहाँको दफनको निम्ति तयार भन्ने कुराले यीशु ख्रीष्ट मृत्यु यीशुको मृत्युको लागि यो तयारी भन्ने कुरा हामी बुझ्छौं। र यीशु ख्रीष्टको शरीर पूर्ण रूपमा अब मृत्युमा जानेछ र मृत्यु भएको शरीरलाई चिहानमा राखिनेछ र चिहानमा राखेको शरीरलाई बन्दोबस्त साथ दफन गरेर सारा भनौ राजनीतिक तवरले सामाजिक तवरले धार्मिक तवरले यीशु ख्रीष्टको शरीरलाई एकदमै व्यवस्थित ढंगले मरेको शरीरलाई दफन गर्ने कुरा एकदम यहुदीहरूको चलन अनुसार यो एकदमै आवश्यक थियो। त्यसैले पनि शरीरलाई एउटा मृतक शरीरलाई यसरी दफन गर्ने चलन यहुदीहरूको चलनहरू हामी देख्छौ। सारा संसारमा यो सुसमाचार सुनाउँदा यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ। अब यो मृत्युको भएको शरीरलाई दफन गर्ने कुरामा जसरी यी स्त्रीले आफ्नो बहुमूल्य अतर खसेर एउटा मृत्युको घोषणा गरेका छन् र तिनको हरेक जीवनमा यीशु प्रभुले भन्नुभएको छ मेरो जब जब तिमीहरूले यो रोटी खान्छौ कचौरा पिउँछौ अनि म नआउन्जेलसम्म तिमीहरू मेरो मृत्युको घोषणा गर्दछौ भनिकन यीशु प्रभुले भनौ पावल फ्रेरीद्वारा लिखित परमेश्वरको वचन धर्मशास्त्र कोरन्थीको पुस्तकले यही कुरा भन्दछन्। सारा संसारमा यो सुसमाचार सुनाउँदा यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ र यसको मतलब चाहिँ पूरै प्रभुको मृत्युको घोषणा भन्ने कुरा हामी बुझ्छौ। यसरी लेखकले यो खण्डमा यीशुको अभिषेक एक मरियम जसले बहुमूल्य अतर यीशुको शिरमा खन्याएर उहाँको दफनको निम्ति तयार गरेको र यो बलिदानिक सेवाको कदर गर्नलाई पनि प्रोत्साहन दिएका छन्। साँचो मृत्यु भएको शरीरलाई दफन पनि गरिने चलन थियो। यीशु प्रतिको गहिरो आराधना र प्रेमको प्रकट बारे पनि प्रस्ताएका छन्। त्यसरी नै हरेकले यीशुको मृत्यु सत्य हो भनेर घोषणा गर्नुपर्छ। उहाँको मृत्यु पक्का हो भनेर भविष्यवाणी गरेको सत्यता पनि यो हो। आज धेरैले यीशुको मृत्युको बारेमा शंका गर्दछन् तर यीशुको मृत्यु सत्य भएकोले उहाँको पुनरुत्थान पनि सत्य हो भनेर घोषणा गरेका छन्। के हजुरहरूले पनि शंका गर्नुभएको छ कि शंकाले गर्दाखेरि तपाईँ भनौ जीवनमा के अप्ठ्यारो त भएको छैन र यीशुको मृत्युलाई अझै पनि विश्वास गर्न सक्नु भएको छैन? यीशुको मृत्यु नभएको भएदेखि कुनै मानिसले पनि पाप र उद्धार पाउन सक्दैन। त्यसैले यीशुको मृत्यु पक्का हो भन्ने कुरा स्त्रीले त्यो बहुमूल्य अतर यीशु ख्रीष्टको शरीरमा खनाएर यो शरीर अब पूर्ण रूपमा मृत्यु हुन्छ र त्यो मृत्यु भएको शरीरलाई दफन गर्नुपर्छ भनिकन त्यो रहस्य यहाँनिर बताएको देखिन्छ। र यीशुको मृत्यु साँचो मृत्यु हो र साँचो मृत्युको लागि दफन चाहिन्छ र दफन भएर फेरि पुनरुत्थानको शक्ति यहाँनिर देखिन्छ। त्यस कारणले मृतक भएको शरीर फेरि बिउजेर कहिले पनि नमर्ने गरेर बिउजनु जीवित हुनु चाहिँ पुनरुत्थान हो र आज हरेक व्यक्तिको लागि यीशुको मृत्यु शंका नभएर विश्वासद्वारा यीशुको मृत्युको घोषणा गर्नुपर्छ र विश्वास गर्नुपर्छ, जसले गर्दा हामीहरू मर्नु पर्दैन, हामीहरू मर्यो भने पनि जीवित हुनेछ र क्रिश्चियनहरू मरेर फेरि जीवित हुन्छन्, किनभने यीशु मरेर तेस्रो दिनमा जीवित हुनुभयो, उहाँलाई विश्वास गर्नेहरूको शरीर फेरि पुनरुत्थान हुनेछ र उनीहरू पनि जीवित हुनेछन् र कहिले नमर्ने गरेर उनीहरू फेरि जीवित हुनेछन्। त्यसकारण आज हरेकले येशूलाई विश्वास गर्नुपर्छ, येशूलाई विश्वास गरेर उहाँको मृत्युको घोषणा गर्नुपर्छ, उहाँको मृत्यु भएको साँचो हो र यदि उहाँको मृत्यु साँचो हो भने हाम्रो लागि अब उद्धार र मुक्ति पनि साँचो हुन्छ भन्ने निश्चयतामा अगाडि बढ्नुपर्छ। के आज हजुरहरूले पनि शंका गर्नुभएको छ कि आउनुहोस्, शंका गर्नु पर्दैन, उहाँको मृत्युलाई विश्वास गर्नुहोस् र उहाँको मृत्युको प्रचार गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यही राख्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेल समय यहाँहरू सबैलाई परम प्रभु परमेश्वरले प्रशस्त प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसुमुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो भविष्यलाई आशिष कार्यला लागिले विश्वास प्रतिबद्धता तोला जयमसी तथा नमस्कार लासु फ्याफुल्ला स्पार्क माई फेथ तथा नला विश्वासी चमक बसुगो अङ्क सोरारी स्वागत मुला न वियोग तामाङ तिनी न रङ्ग दिदिन विश्वास प्रतिबद्धता बारे तिगै तम लावरी सिमुला लुका 9:10 एनजे 12 यसुजे परमेश्वरला लुइसला समाचार थिएन लवरी पुइब मूल चेला गदे दोषी खसी थेनी गदेसे लब जम्मन गे यसुदा पाङजी जम्मा हेन्से यसुसे थेनी गदेदा जे जो भोर्सी बेत्सेदा बिब सहरी फेची तर चुताम था यङसी मिला लुल यसु मुबा ग्लारी निजी जम्मा हेन्से यसुजे थेनी गदेदा खपुङजी ओछे नि गदेदा परमेश्वरला लुइसला समाचार हेन लवन अखम्ब निगरेदा खम्न नजी थिनी घलबरी छैम हेन्से चुप हेन्सी चेला गदे यसु मुबल क्लारी खसी यसुदा निगदेदा चुग्याम निपुङ्गो तिग्द विषम चुग्लारी तिगै अरे खेत बासेलमा थेनी गरी क्यार मार्ला नामसरी निजी चबा थुङ्बा देन चिबा ग्लाबा दिक्व लगाई भिसी भिजी खे पद कथिसे याकर्खी लानन महत्वपूर्ण सत्य प्रकट लमुला जुन याङसे लादा याङला लुई रिगेन दिन शक्तिशाली म्याप कदे थोङबरी अनुमति पिनबाला लागरी लागू लब्रे आवश्यक मुला परमेश्वर से याङदा पिनबा स्रोत कदे द सदुपयोग देन व्यवस्थापन रि याङला विश्वास योग्य तादोला तब जेखेन याङ भविष्य रि लासे याङदा झन जेन अवसर कदे बिन्ना विवाह आशा लबरी हमला एफिसी 5:15 हेन्जे 17 थेटबासेलमा एनी गदेला बानी देहोर खरङ मुला मुला सोच लसी भ्रौ ओच्छे बुद्धि अरेबा निगदे रङ लसी आहिन तर बुद्धि मुबा मिग रङ तसी भ्रौ ओछे एनी गदेसे याङला मौको सोन थालौ तिङ्द विषम दत्तेला दुई ठिक आरे थेटबासेलमा मूर्ख मि रङ तसी थप्रौ तर एने गदेसे तिक लगाई बिसी प्रभुसे महम्बा मुला थेताम गो दुई बिबा याङ भिनानसे हरेक दिन याङसेला ताम हिम्बा तिग याङ हरेक दिन याङला दुईला जब सदुपे लाजिब मुला वा तिग याङ याङला दुईला तिगैको लापरवाह लुई बिताउलासी खेल फालदिब मुला रोसी याङसे याङला दुई बुद्धि मानिसे प्रयोग लबा से मुसु मुला एक पत्रुस 4:10 एनी गदेसे परमेश्वरला दया माया ज्ञान थरी थरीला म मगदे याङ मुला एनी गदेसे थे मलम अन्सर गिक सेम गिकला लागे जे लौ तिने याङ थे स्रोत कदेला जब व्यवस्थापन लाजिम मुला तिग याङसे रङसे याङदा पिनम प्रतिभा गदे ज्ञान सन्दोला सेवा लब लक्ष्य थान्मन थे प्रतिभा विकास लबे दुई भेजिम मुला चु रङिदा नला प्रार्थना नला क्वेसन मुला एफिसी 4:16 याङला लुई या काङ जोडब लसी लुई गिग नोन तब रङ ख्रिस्ट नि नोन जम्मा दन गिग नोन शुभम वा थेट बासेलमा या काङ दिक्सी रङ रङला गे लब रङ लसी याङ नोन रङ रङ नोङबरी दिक्सी जे लसी विषम अझ याङ नोङबरी माया लाभन निला परमेश्वर श्री ख्रिस्टला शरीर सोबरी याङ प्रत्येक श्री रङला दुई स्रोत साधन देन प्रतिभा योगदान लबरी रङला भूमिका निर्वाह लब से मुस्युला गलाती 6:10 थेट बासेलमा मौका याङमा दुईरी चा याङ से जम्मन निदा जब लतोला अझ ख्रिस्त विश्वास लबगदेदा मेमेदा चा याङसी ज्याब लनुन तोला स्यन्दोला फलाई लब अवसर गदे माइबा देन सदुपयोग लब प्रयास लाई तिराम परमेश्वर से याङदा रोसे दत्ती पिन्सुबा दुई स्रोत साधन देन प्रतिभाला सदुपयोग रि इमान्दार तबा नम्बा देन रोसी याङदा स्यन्दोदा प्रेम लब देन सेवा लब अझ लाना देन महत्वपूर्ण अवसर देखि डोरे मुला सुसे ख्रिस यसुसे याङदा अनन्त तिम्री बरोबरी दोना लानन अनन्त इनाम गरेदा ज्ञानी इला जय मसी धन्यवाद परमेश्वरजी आशिष मुन्दै आमेन।
2: प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी निन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमला बारे रङला केही प्रतिक्रिया मुसम 0166194600 रि सम्पर्क लस्युगो हस्त त्यो समय रिङ बिदा दाजी रङनी छमदानु जय मसी नमस्कार
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 9741031429
7: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एकछत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
8: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
7: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
8: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि ए हो र नानी त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
7: ए
8: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँख खस्ने समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यातिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोर्ने दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया फुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोराइसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 0152-3645 र सम्पर्क मोबाइल नम्बर 9851-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि आरोग्य जीवनको आधार आयुर्वेद उपचार
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9841867764 9841867764।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
6: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
7: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
10: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
7: होइन, के भन्छ, कसरी नि?
10: कसरी हुनु नि, आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पार।
7: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
9: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802 9851063802।
11: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेसनल स्कुल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 0353537979, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेसनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर धीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नु होला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस निलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण गर्नु भएको छ? हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर।

0: झोला बोकेर लुकुर लुकुर कसो जान लागेको हो अर्जुन भाइ?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरा हाने जस्तो हो।
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजै बाटो जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिभ प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा तरो बहस नेपाली बहस

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस नेचल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र यसमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पाटोका विषयमा हामी चर्चा र परिचर्चा गर्ने गर्दछौं। र नेपाली बहसमा हामी यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनको विषयलाई जोड्न चाहन्छौ। 7 गतेबाट शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आजसम्म आइपुग्दाखेरि झन्डै झन्डै 5 दिन बितिसकेको एउटा अवस्था छ। आज 12 गते हामी शुक्रबारसम्म आइपुगेका छौं। 7 देखि 9, 3 दिनसम्म चल्ने महाधिवेशन भनिए तापनि प्रत्याशीहरू बीच रस्साकसी चलिसके पछाडि यो महाधिवेशन लम्बिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रीय सदस्य बन्दका निम्ति रस्ताकसी थियो, धेरै आकांक्षीहरू थिए र हिजो राति मात्रै मतपरिणाम आइसकेको छ। करिब 900 जना केन्द्रीय सदस्यका लागि भोटिङ भएको थियो। एकजनालाई भोट गर्नका लागि कम्तीमा पनि 15 देखि 20 मिनट समय लाग्ने बताइएको थियो। धेरै पदाधिकारीहरूले उत्साहपूर्वक ढंगले महाधिवेशनमा सहभागिता जनाएका छन् र यो महाधिवेशनले एउटा सन्देश दिन खोजेको छ। कतिपय रूपमा केही भद्रगोलहरू पनि भएको विषयहरू सँगसँगै जोडिएर पनि आएका छन् भने यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनले पार्टीलाई एक दिक्का बनाएर लैजान्छ कि लैजाँदैन भन्ने खालको विषय पनि छ। पुरानै पार्टीहरूको झल्को दिने खालको पनि देखियो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पुराना दलहरूभन्दा फरक भएको दावी गर्ने नथाक्ने राष्ट्रभित्र असन्तुष्टि पहिलो महाधिवेशनले छताछुल भएको छ। धेरै नेता कार्यकर्ताहरूले नेतृत्वको कार्यशैलीप्रति पनि आवाजहरू उठाउन थालेका छन्। भोटिङ मेसिनमै सेटिङ गरेको आरोप समेत यतिखेर लागेको थियो। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ भोटिङ मेसिनमै पनि सेटिङको आरोप लाग्यो, जहाँ चाहिँ राष्ट्रपतिको महाधिवेशन ढिला गरी शुरू भएको निर्वाचन नै विवादित बनेको थियो। थुप्रै उम्मेद्वारहरूले भोटिङ मेसिन कायम गरिएको क्रम संख्यामा चलखेलको समेत आरोप लगाएका थिए। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ निर्वाचनमा एक तिहाई प्रतिनिधि मतदानभन्दा बाहिर थिए र प्रवासबाट पनि केही मतदाताहरूले आफ्नो मतदान गरेका थिए। अब राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीहरूको निर्वाचन हुँदैछ। आज पदाधिकारीमा पनि धेरै नेता कार्यकर्ताहरूको आकांक्षा त्यहाँ देखिएको छ पदाधिकारीमा र पदाधिकारीहरू चयनका लागि पनि मतदान प्रक्रियाबाटै जाने गरी तयारी भएको भन्ने बुझिएको पनि छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई बलियो र शक्तिशाली एकडिक्का बनाउनका निम्ति जुन किसिमको भूमिका खेल्नुपर्ने थियो त्यो भूमिका चाहिँ पूरा गर्न सके कि सकेन, आज हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, अब राष्ट्रिय स्वतन्त्र पार्टीले देश हात्ने जिम्मा पाएको छ। जनताको यति राम्रो मत पाएको छ, उभार पाएको छ। यो जनताको मत, यो उभारलाई यो पार्टीले संस्थागत गर्न सक्छ कि सक्दैन, आजको मुख्य चुनौतीको विषय पनि रहेको छ। देशभरका लाखौं जनताले हामीलाई सुनिराख्नु भएको छ। आजको बहस हामी विशेष गरी यतातर्फ पनि केन्द्रित रहनेछौ र सरकार जुन किसिमले शक्तिशाली सरकार निर्माण भएको छ यो शक्तिशाली सरकारले यसका 3 महिना चुनौतीका बीच पनि प्रशासन सुधारमा सरकार सक्रिय बनेका कतिपय विषयहरू पनि छन्। मन्त्रालय घटाएर खर्च कटौती, सम्पत्ति छानबिन आयोग गठन, डिजिटल सेवा विस्तार र अवैध बेटिङ नियन्त्रण, शिक्षा क्षेत्रमा परीक्षा नतिजा समयमै प्रकाशन, नागरिक एप मार्फत सेवा विस्तार लगायतका सरकारका सकारात्मक काम थालेर प्रशंसा कमाएको सरकारले संसद कर्मचारी र सुकुम्बासीलाई विश्वासमा लिन नसकेको भन्दै आलोचना खेप्नु परेको छ। आर्थिक सुधारका एजेण्डाहरू चाहिँ उझेलमा परेको भन्ने खालका विषयहरू पनि यतिखेर जोडिएर आएका छन्। आजको नेपाली बहसमा हामी कुराकानी गर्न चाहन्छौ। अहिले सरकारलाई धेरै खालका चुनौतीहरू छन् तर सरकारलाई चुनौती भए तापनि सरकारले आफूलाई बलियो ढंगले स्थापित गर्न सक्नु पर्दछ। यस कुरामा सरकार पछि हट्न मिल्दैन। आदरणीय श्रोता, आज पदाधिकारी छान्दैछ राष्ट्रिय स्वतन्त्र पार्टीले। मैले तपाईँलाई जानकारी गराएको छु, चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको प्रथम महाधिवेशन पदाधिकारी चयनतर्फ उन्मुख बनेको छ। केन्द्रीय सदस्यहरूको चयन प्रक्रियापछि पदाधिकारी चुन्ने प्रक्रिया मार्फत महाधिवेशन उन्मुख भएको छ। केन्द्रीय सदस्यहरूको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुन थालेको छ। जस अनुसार खुला केन्द्रीय सदस्यमा 204 जनाले उम्मेद्वारी दिएकोमा सबैभन्दा धेरैमा डाक्टर सुनिम बाग्लेको पक्षमा परेको थियो। त्यसपछि क्रमशः अन्यहरूले पनि मतदानमा मत पाए। 158 सदस्यीय केन्द्रीय समितिमा निर्वाचित र मनोनित गरी उन्नाइस जना पदाधिकारीहरू रहनेछन्। सभापतिमा भने रवि लामी छानेले निर्विरोध चयन भइसकेका छन् भने छ जनाका लागि निर्वाचन हुनेछ। प्रतिनिधि विवादका कारण महाधिवेशन भद्रकुल हुँदा केन्द्रीय सदस्य तथा पदाधिकारी चयनमा ढिलाई भएको थियो। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, आर्थिक एजेण्डाका विषयहरू चर्चा गर्न चाहन्छौ। अहिले ठूला माछा भनिएका विभिन्न बेलामा सत्तामा आसीन रहेका व्यक्तिहरूको एकपछि अर्को पक्राउ पर्ने क्रम पनि जारी रहेको छ। नेकपा एमालेको उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि एक किसिमको सनसनी पैदा भएको छ। उहाँको बुटोलमा रहेको 35 बिघा जमीनको कृषि फर्मदेखि लिएर 30 करोड़ टोबाको सियर लगानीदेखि लिएर भैसे पार्टीमा घर जग्गा जमीनहरू जोड्दाखेरि चाहिँ देखिएको रकमको विषयदेखि लिएर चाहिँ विभिन्न विषयमा चाहिँ उनको लगानी, विभिन्न क्षेत्रमा उनको लगानी रहेको विषयलाई लिएर आज चर्चा परिचर्चा भइरहेको छ। सरकारले त्यसलाई सूक्ष्म रूपमा अध्ययन अनुसन्धान गरेर यतिखेर प्रहरीले छानबिन गरिरहेको छ। विशेष अदालतमा मुद्दा दायर गरेको थियो क्यारले। अहिलेको अवस्थामा सुशासन युक्त नेपाल र सुशासन युक्त समाज चाहिन्छ भन्ने ढंगले सरकार अगाडि बढ़ेको देखिन्छ। आजको नेपाली बसमा यसै विषयमा पनि कुराकानी गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: लस है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की टनेलमा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेको है रोमा। झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टरमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजै बाटो जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98-511-93-270 98-511-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
0: यतिखेर हाम्रो बेसमा स्याङ्जा क्षेत्र नम्बर 1 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र पर्यटन क्षेत्रका जानकार धनञ्जय रग्मी हुनुहुन्छ। रग्मीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: गुड मर्निङ हजुर।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जुन तरिकाले 7 गतेदेखि 9 गतेसम्मका लागि समय सीमा दिएको थियो, आज त 12 गते भइसक्यो, अझै पनि पदाधिकारीको निर्वाचन आज हुँदैछ, यो भद्रकुल किन भयो धनञ्जय?
4: केही समय केही प्राविधिक कारणहरू थियो होला, अब आयोजकले काम गर्दै होला प्राविधिक कारणहरू होला, अब केही पछ्याक्कै अहिले यसको के कारणले भयो भन्ने बाहिर ल्याइसकिएको छैन। अब पहिला सोचिएको भन्दा अलिकति प्रतिनिधिहरू पनि बढ्दै गएको थियो होला होइन, अब सबै अब ठ्याक्कै अब यसको अब भनौँ न पार्टी पङ्क्तिमा भित्रबाट यसको के कारणले यस्तो भयो भन्ने थाहा छैन. अब एक दुई दिन बढ्ने अब प्रायः जसो सबैको महाधिवेशनमा यसपालि अलि धेरै भनौँ धेरै नै कार्यकर्ताहरूको उपस्थिति हुने त्यसले गर्दा म्यानेजरमा अलिक गाह्रो भयो कि जस्तो लाग्छ.
0: होइन तपाईँकै पार्टीका प्रवक्ता मनिष कुमार झाले पनि भन्नुभयो व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौ भनेर उहाँले आफै बोल्नु भएको छ क्या.
4: अब होइन ठिक छ अब कहिलेकाहीँ ठुला कामहरू पहिलो महाधिवेशन थियो अब काम गर्दा गर्दै साथीहरूले केही प्राविधिकहरू कुराहरू मिलाउन खोज्नु प्राविधिक हिसाबले अलिक राम्रो काम गरौँ भनेर जाँदाखेरि यहाँ डिजिटल हिसाबले सबै लिएर जाने भन्ने क्रममा चाहिँ अब पहिला जस्तो परम्परागत शैलीलाई तोडेर नयाँ तरिकाले लिएर जाने सहज बनाउने अलि पारदर्शी बनाउने क्रममा चाहिँ अब भने जस्तो अब जुन टिमले जुन एस्योरेन्स दिएर गएको थियो अरे जुन चाहिँ टिम उनीहरूले भनेको टाइममा आफ्नो काम डेलिभरी दिन सकेनन् र त्यसले गर्दाखेरि अलिकति समस्या भयो भन्ने कुरा छ.
0: होइन तपाईँ पनि त सन्तुष्ट हुनुहुन्न नि त यो महाधिवेशनको व्यवस्थापकीय पाटोप्रति. तपाईँले पनि भन्नुभएको छ पदाधिकारीहरूले अन्तर्राष्ट्रिय रूपमै राष्ट्रभाको बेइज्जत गराए भनेर आज सामाजिक सञ्जालमा यत्र तत्र तपाईँको जताततै आएको छ नि त धनञ्जय रेग्मीजी. तपाईँ आफै सन्तुष्ट हुनुहुन्न नि त त्यहाँ समावेश हुँदाखेरि हुँदै गर्दाखेरि किन.
4: होइन अब केही साथीहरूले इन्टेन्सनली नै ढिला इन्टेन्सनली नै ढिला गरेका नि हुन सक्छन् अथवा केही कारण अब त भित्रको यहाँ अहिले त्यही भएर यसको लागि एउटा बैठक बसेर नै यसको ओभरअल मूल्याङ्कन गर्न आवश्यक छ कुन ठाउँमा कुन पाटो कसका कारणले ढिलो भयो भनेर. अब महाधिवेशन अब आज सिद्धिन्छ सबै सिद्धिसकेपछि पक्कै पनि अब यसको लागि बैठक बस्ला त्यो पछि मात्रै भन्न सक्यो किनभने यो एउटा सानो एउटा व्यक्ति अथवा एउटा सानो समूह मात्रै होइन यसमा ओभरअल धेरै व्यक्तिहरू लागेका छन् एउटा नै डिले गर्दाखेरि समग्र उसमा नै अब समग्र व्यवस्थापनलाई नै असर परेका छ. त्यसैले को व्यक्तिहरूले कुन चाहिँ जिम्मेवारी लिनुभएको थियो र उहाँले के वहन गर्न सक्नु भएन त्यसमा चाहिँ एकपटक यो सबै इभ्यालुएसन हुन बाँकी नै छ. अब यो पक्कै होला भइसकेपछि बल्ल बाहिर होला. अब अहिले चाहिँ म कसैलाई यो आक्षेप लाग्न पक्कै पनि यो अब सरस्वती यहाँ आएका सबैले अनुभव गरेको कुरा चाहिँ जुन हिसाबले महाधिवेशन अरू पार्टीमा यस्तो हुनु स्वाभाविक यो अरूलाई त्यति धेरै दोष दिँदैन थिए तर अब राष्ट्रिय सङ्घ पार्टी जतिको पार्टीले चाहिँ यो आयोजना गर्दाखेरि अब सबैलाई उदाहरणीय यस्तो हुनुपर्छ भन्ने खालको हुनुपर्नेमा त्यो सोचेको आशा गरी अनुरूप हुन सकेन भन्ने कुरा हो. अब पक्कै पनि केही कमजोरी भए अब विविध कारणले हुन सक्छ. योमा चाहिँ एउटा प्राविधिक त्रुटि र दिएका जिम्मेवारीहरू नसक्ने व्यक्तिहरूले पनि गर्छु भनेर जुन जिम्मेवारी लिए त्यसले चाहिँ नै अलिक समस्या पार्यो जस्तो लागिरहेछ. हेरौँ यसको पक्कै पनि समीक्षा हुन्छ. समीक्षा भइसकेपछि
0: धेरै महाधिवेशन प्रतिनिधिहरूले पनि त यसमा आपत्ति जनाएका छन् नि त होइन. धेरै त भोटे नहालिकन घटेर पनि गयो होइन.
4: सबैले देखेका छन् अब त्यसलाई अब समग्रमा यसमा हिजो हामी केही साथीहरू अब
0: निर्वाचन एपीआई भन्दा बढी प्रतिनिधि त मतदान बाहिर पनि त रह्यो नि त धनञ्जयजी.
4: होइन आएर जसले चाहिँ इच्छा देखाएका थिए जो बसे उनीहरूले पाए. अब समय अलिक ढिला भएकोले केही व्यक्तिहरू फिर्ता जानुभयो. त्यो कुरा चाहिँ एउटा अलिकति चितवन आइसकेर पनि मतदान गर्न नपाउनु भनेको कुरा चाहिँ त्यो राम्रो हुँदै भएन.
0: जस्तो यो के 4,311 जना प्रतिनिधि हो तपाईँहरूको होइन, तर त्यहाँ चाहिँ 2,959 जनाले मात्रै मतदानमा सहभागिता जनाएका छन् क्या. करिब करिब 352 प्रतिनिधि त मतदान प्रक्रियाबाटै 1,352 जना त बाहिरै रहे नि त होइन.
4: हजुर होइन, यो कारण भए चाहिँ डिले हुनाले र व्यक्तिहरू अब यस्तो थियो नि अब कुनै पनि महाधिवेशनमा आइपुग्दाखेरि विभिन्न काममा इन्भल्भ भएका मान्छे हुन्छन्, विभिन्न उनका आफ्ना पर्सनल सेड्युलहरू हुन्छन्, ती कुराहरूमा पक्कै असर पर्यो र कतिपय ले अरू छोड्नै नहुने काम भएकोले फिर्ता नि जानुभयो. अब पक्कै केही गाउँतिर स्पेसली पहाडी जिल्लाबाट आएका साथीहरूलाई अब तराईतिरकैलाई बरु त्यति समस्या भएन, नजिकै थियो बरु घर घर नि मतदान सुरु भएपछि हामीले पनि गरे. अलिक टाढाबाट आएका साथीहरूलाई उहाँहरू चाहिँ फिर्ता गएपछि आइदिनु भएन. अब हामीलाई सबै सम्भावना पनि थिएन होइन, खर्च पनि अलिकति बढेरै गयो चिताउन. फेरि गर्मी थियो सबभन्दा अर्को प्रतिकूल भनेको यहाँको मौसमै यति धेरै छ टेम्परेचर कि यस्तो गर्मीमा पहाडतिर आएका व्यक्तिहरूलाई यो बस्न त यसै उकुस मुकुस भयो अनि उहाँहरू त्यो कारणले पनि हो एकातिर पैसाको पनि समस्या नै भयो होला.
0: आर्थिक दबाव भयो. खानपिनको त राम्रै व्यवस्थापन थियो नि त होइन.
4: हजुर
0: गरिहाल्छ. खानपिनमा त राम्रै त्यहाँ खसी दैनिक चाहिँ 9 क्विन्टल 9.5 क्विन्टल बिक्रिरहेछ भन्ने विषय पनि आएको थियो नि त होइन सञ्चार माध्यममा. मासु भात राम्रै व्यवस्थापन
4: खाना त यस्तो हजुर खाना त ब्याङ्केटहरूलाई म्यानेज गर भनेपछि उनीहरूले आफ्नो स्ट्यान्डर्डको जे दिन सक्ने थियो त्यो खाना राम्रो गरेको छ। यो गर्मीमा अलि मेन्टेन गराएर दिएर जानु एउटा च्यालेन्ज थियो, तर उहाँहरूले त्यहाँ खानामा कुनै कम्प्लेन छैन, हाइजिनमा कुनै कम्प्लेन छैन, प्राय सबै नेता कार्यकर्ता सबैले त्यही खाना खाएछन् होइन, कामहरूमा जतिले त्योमा खानामा कुनै प्रब्लम छैन, ब्याङ्केटलाई जुनलाई दिएको थियो उसले राम्रो काम गरेको छ।
0: तर भोटिङ मेसिनमा पनि चेकिङको आरोप लागेको विषय पनि कता कता आएको थियो, यो सुन्नुभयो धनञ्जयजी?
4: त्यो सम्पूर्ण गलती। अब कस्तो छ भने अहिले राष्ट्रिय जनतापार्टी एउटा अब अलि यसै पनि त्यही हारिको सरकार बनाएर बसिया पार्टी भयो, अब यिनलाई बदनाम गरौँ भनेर अहिले धेरै साथीहरूलाई फुर्सद पनि छ, पहिलाका अलि अन्य विपक्षी दलका साथीहरूलाई अलि फुर्सद पनि छ। अब के गर्ने त भन्दा अब राष्ट्रिय जनता पार्टी ले पनि आइटीबाट जे भन्यो, अब एक प्रकारले एउटा आफ्नो मिसनमा पुग्यो भने चाहिँ अब राष्ट्रिय जनता पार्टीले त सही दिशा लिएर हिँड्ने हो, यिनीहरूले अहिले अब राष्ट्रिय जनता पार्टीलाई बदनाम गरौँ भनेर, अब जस्तो मैले नै यो व्यवस्थापन यो कारणले मैले त आफ्नो पार्टीभित्र नै कहिले काहीँ के हुन्छ भन्दा आलोचना गरे भने गलत छ भने हामी गलत छौँ भन्नुपर्छ, त्यसैको चाहिँ भन्या कुरा समग्रमा के भनौँ भन्ने काटेर एउटा पछाडिको थोरै क्लिप लिएर भाइरल बनाए होइन, त्यस्तो त यहाँ सबैको गरिरहेका छन्। अब असन्तुष्टि छ यो कारणले यो भयो, तर त्यहाँ केही भनेका पोजिटिभ पक्षहरू पनि थिए, ती कुरा राखिएन भने अहिले बदनामहरूलाई चाहिँ चौतर्फी यही मौका हो, कसैले केही बोल्यो भने त्यसमा भनौँ न त्यही कुरालाई लिएर अगाडि बढाउँ भनेर प्रतिपक्ष कुनै अरू अप्सन नभएपछि यतातिर लागेका हुन्, अब यी कुराहरूले त खासै ठुलो उराग्यो।
0: तपाईँले असर पनि गर्यो नि त होइन, त्यो कुराले असर गर्यो होइन केन्द्रीय समितिमा नयनजी, तपाईँले त अगाडि नै भनिसक्नु भएको छ आफूले आफूलाई चाहिँ, मलाई अब यिनीहरू मतदान गर्दैनन् भोटिङ गर्दैनन् साथीहरूले चाहिँ अब कुट्न थालिसके,
4: मलाई गरौँ गर्न भन्दा नि अब मलाई केही छैन, म आफ्नो विज्ञत पार्टी आफ्नो त्यो ठाउँमा पुग्ने अनि मैले के कसरी सहयोग गर्ने भन्ने कुरा थियो, अब त्यहाँ नराख्दाखेरि पनि पार्टी हो, अब यसलाई बाहिरबाट बसेर नि झन् कम जिम्मेवारीमा बसेर धेरै सहयोग गर्न सकिएला, त्यसमा केही छैन।
0: तर राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढंगले त्यहाँ चितवन महाधिवेशनबाट एकताको सन्देश दिन सक्नु पर्थ्यो, सबै प्रतिनिधिहरूको चाहिँ आक्रोशलाई चाहिँ एक दिक्का बनाएर लैजान सक्नु पर्थ्यो, यो त कता कता भद्रगोल जस्तो हामीले बाहिरबाट हेर्दाखेरि पनि उतातिर अर्कोले असन्तुष्टि व्यक्त गरेछ, उतातिर अर्कोले गरेछ, हिजो राजीव खत्रीजी लगायत म देख्दै थिएँ यो नो भोटको चाहिँ धज्जी उडायो भन्ने विषय थियो होइन, ज्वालाजीले चाहिँ मेरो ज्वाला छुटायो भन्दै उहाँ कराइरहनु भएको थियो, अनि अन्य केही प्रतिनिधिहरूले चाहिँ व्यापक रूपमा चाहिँ आलोचना गर्नु भएको
4: थियो। अब यो इलेक्ट्रोनिक भनौँ न विद्युतीय माध्यमबाट गर्ने क्रममा अब मान्छेका टाइटल नाम लामो हुने त्यो अब त्यसलाई म्यानेज गरेर सिस्टममा राख्ने क्रममा आइटीको सुझाव अनुसारले अब जस्तो कोही इन्जिनियर थिए, कोही डाक्टर थिए होइन, अब यिनीहरूका इआर नलेखिनु डाक्टर नलेखिनु भने अब त्यस्ता कुराहरू चाहिँ हटाइदिएको छ, ती कुराहरूलाई पनि अब साधारण रूपमै लिनुपर्छ। अब यो सङ्ग्रहला भनेको चाहिँ ब्र्याकेटमा अथवा एपोस्ट्रोफी कमाभित्र राख्ने गर्नुभएको थियो होला उहाँले, त्यो भएर पनि यो नाम परेन, उहाँको जुरी आफ्नै नामबाट उहाँ चिन्नुहुन्छ भन्ने हिसाबले कुरा हो, तर जसले थियो भने पनि उहाँहरू जितेर आउनु भएको जस्तो लाग्छ मलाई। त्यसैले यो अब यस्तो छ क्या, यो त्रुटि हेर्न खोज्यो भने धेरै देखिन्छन्, मैले ब्याङ्कै राम्रो भयो नि भन्दिनँ, कमजोरी धेरै छ, व्यवस्थापकीय हिसाबले कमजोरी धेरै छ, जुन चाहिँ त्योभन्दा धेरै राम्रो हुन सक्थ्यो। एक दुई अब प्रतिपक्ष साथीहरूले यो मौकामा अब केही पाइएन, घर पनि फुर्सद अलि बढेछ नि त अहिले प्रतिपक्ष साथीहरूलाई, काम त केही छैन, अब कतै कुनै पोजिसन छैन भने चाहिँ उनीहरूको काम अब सोसियल मिडिया बस्यो गाली गर्यो लेख्यो, म हेर्छु मेरैलाई पनि लेखिरहेका कमेन्ट राष्ट्रिय जनता पार्टीका साथीहरूभन्दा काङ्ग्रेस एमालेका भिजिरहेका साथीहरू जुन हिजो अब चुनाव जित्न सकिएन भने दोष भनेको अब के हार्ने आफै बस्ने, सबैलाई अब त्यो निर्देशनै पार्टीले दिए जस्तो प्रति हामीहरूको उसमा चाहिँ सत्ता पक्षलाई गाली मात्रै गरेर बस्छ, दिनमा पाँचवटा मेसेज गालीहरू नै लेख भनेर माथिबाट नै निर्देशन भएर लेखिया जस्तै हाल्छन् क्या होइन, तपाईँ हेर्नुभयो भने यसो अनि कसले हो त के कमेन्ट गर्यो भने के तोज्नु पऱ्यो, काङ्ग्रेसको मान्छे हुनुपर्छ त कि एमालेको मान्छे हुनुपर्छ, कुरा त्यो हो, त्यही भएर प्रतिपक्षलाई पनि अपाध्य भयो। अब बरु मैले किन यसो भन्दिनँ भन्दाखेरि मैले चाहिँ अब हाम्रै पार्टी होस् जसको पार्टी होस् राम्रो व्यवस्था राम्रै हुनुपर्छ, र धेरै मान्छेहरू यहाँ धेरै जान्ने मान्छेहरू पनि भएकोले तिनीहरूलाई सहयोग लिएर अलिक राम्रोसँग गर्न सक्यो, व्यवस्थापन पनि राम्रो गर्न सक्यो भने जनता कार्यकर्ता कसरी दुःख
0: पाउँदैन केन्द्रीय सदस्यमा जो विजय हुनुभयो यो फेसबुकले युट्युबले टिकटकले होइन जता जता अल्गोरिदमले चाहिँ उनीहरूको अनुहार चाहिँ अगाडि ल्याएको थियो त्यस्तै व्यक्तिहरू विजय भएको देखियो नि त त्यसमा.
4: अब ठिक छ, अब यो त अब अहिले एआईको जमाना हो, अब जसले जे जान्ने त्यो प्रयोग गर्छन्. अब त्यसमा चाहिँ उहाँहरू फेरि नोन फेस थियो, म आफै भोट हाल्न बसेँ, मलाई त मैले पनि त हालेँ. हाल्दाखेरि यो एउटा त्यो जुन हिसाबले अब त्यति भनौँ न 60+ व्यक्तिलाई भोट दिँदै गर्दाखेरि अब खुल्लातर्फ अरूमा बरू भूगोलतर्फका सहज थियो, धेरै मान्छे थिएनन्, 18-20 एउटा स्क्रिनमा देखियो, यसो नाम चिनेका हुँदो रहेछ. अब देशभरिबाट गर्दा सबैको नाम पनि थाहा नहुने हो नि, तपाईँले थोरैमा पनि
0: थाहै भएन नि, त्यो त अन्दाजी हाल्नुपर्ने
4: पर्ने
0: अन्दाजी हाल्नुपर्ने भयो होइन. 64 जनालाई त अन्दाजी हाल्नुपर्ने भयो,
4: 64 जनालाई अब अनुहार नदेखाएको हुनाले सबैका नाम कन्ठ नहुने, त्यही भएर कतिलाई हाल्नै मन नलागेको, कामै नलाउने व्यक्तिलाई पनि
0: जबरजस्ती हाल्नु पर्यो,
4: त्यहाँ मत गएको छ, त्यो चाहिँ एउटा कमजोरी भयो कि हो.
0: अब 64 जनालाई चाहिँ मन लागि नलागि हाल्दै नहालेपछि
4: एउटा बाध्यता त्यो नि गलत भयो. अनि दोस्रो को हो को त नामले व्यक्तिले चिनेको छैन, अनुहार पनि अनुहार देखिया भए कहिले काहीँ यो व्यक्तिले यस्ता धारणाहरू व्यक्त गरेका थिए भने केही सोचेर सम्झेर दिन सकिन्थ्यो. अनुहारमा देखिँदाखेरि पक्कै मैले नै त्यहाँ मैले दिएका मतमा अब 64 जनालाई मैले मत हाल्दै गर्दा मलाई लाग्छ 25 जना जति मैले चिनेर ठ्याक्कै यो व्यक्ति ठिक. अरू व्यक्ति त मैले अब कति अब चिनेका अनुहारलाई दिन मन नला होला नदिया होला, तर नचिनेकालाई नै म पनि हालेर आएँ. कारण के भयो अब यो ठ्याक्कै को हो को थाहा छैन, नपुर्याएछ पास हुँदैन, त्यस्तो कुरा हो क्या.
0: अब अहिलेको अवस्थामा चाहिँ नो भोटको सिस्टमलाई चाहिँ यो किन चाहिँ भद्रकुल बनाएको धनञ्जयजी?
4: अब यो इलेक्ट्रोनिक सिस्टममा जाँदा कमसे कम कललाई लिनुपर्ने हुने, यो बाध्यात्मक त नहुनुपर्ने हो भोटिङ भनेको. तर अब यसो मेरो अरू भन्नु त खासै केही छैन, त न खोइ कुनै प्राविधिक कारणले नै सबै यो हुनै पर्ने भन्ने खालको रहेछ कि नभए भने फेरि यो क्लस्टर विभिन्न क्लस्टरका मान्छेहरू नपर्ने हुन सक्छ भनेर पनि बाद. अब जुनको महिला क्लस्टरको होला समावेशीको उसमा चाहिँ हेर्दाखेरि सबैतिरबाट मान्छे ल्याउनुपर्ने, संविधानको मर्मलाई पनि समेट्नुपर्ने, त्यो हिसाबले चाहिँ यो गरिएको है जस्तो लाग्यो मलाई. अब यो म फेरि आयोजक समिति कति नभएको हुनाले होइन, सामान्य एउटा साधारण सदस्यको रूपमा मात्रै पुगेका थिएँ होइन. अब त्यो हैसियतमा मैले अहिले ठ्याक्कै कुन कारणले के निर्णय गरे भन्ने चाहिँ पार्टीले गरेर निर्णय हो, पक्कै पनि केही न केही प्राविधिक कारणहरू रहेर मलाई लाग्छ त्यही महिलाको अनि उही संविधानको मर्म अनुसारले काम गर्ने क्रममा सबै हाल्दाखेरि सबैतिरबाट दलितबाट तपाईँको जनजातिबाट महिलाबाट सबैको चाहिँ सामूहिक प्रतिनिधित्व हुन सक्छ, त्यसले सबै हाल्न लाग्ने अनि त्यो क्लस्टर छुट्टा छुट्टै गरेर त्यसबाट तानेर ल्याउने भन्ने थियो होला जस्तो लाग्थ्यो क्या मलाई.
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशनले के सन्देश प्रवाह गर्यो? अहिले चाहिँ तपाईँहरूलाई थाहा छ नि त होइन, अहिलेको त्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको जुन किसिमको प्रस्ताव छ, प्रतिवेदन त्यहाँ सार्वजनिक भएको छ, संघीयतामाथि निर्मम रूपमा प्रहार गर्न खोजेको भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन्। अब पुनर्संरचना गर्नु पर्यो प्रदेशलाई, गर्दलीय बनाउनु पर्यो स्थानीय तहलाई, प्रत्यक्ष कार्यकारीकै दिशामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ़ा छ. अब यसले संविधानलाई च्यालेन्ज दिने काम गर्यो भने चाहिँ यो राम्रो हुँदैन भनेर राज्यसभाकै सांसद जस्तो लाग्छ अमरेश कुमार सिंहले स्टाटस लेख्नुभएको थियो हिजो.
4: अब यस्तो छ, यो कुरालाई बसेर हेर्नुपर्छ. तपाईँको 1 अर्ब भन्दा बढी को प्रशासनिक खर्च बोकेको एउटा संघीयता छ, हिजो आवश्यकता थानियो, अब तपाईँको त्यो बेला अब लिएर आइयो. आज 2/3 सरकारले अब भनौँ न यो चिज त्यति धेरै आवश्यक छैन, अब यसको मूल्याङ्कन एकचोटि इभ्यालुएसन गर्ने बेला पनि आएको छ कि हामी संघीयता आइसकेपछि परदेश बनाइसकेपछि हामीले परदेशले कतिको उपलब्धि हासिल गर्न सक्यो, स्थानीय सरकारलाई नै बढी अलि बलियो बनाएर अलि बढी राइटहरू दिएर बीचमा परदेशहरू हटाउँदा कस्तो हुन्छ भन्ने कुराहरूमा त अहिलेसम्म हामीले राम्रोसँग बहस चलाएका छैनौँ नि. हामीले यसमा चाहिँ केलाम्नु पर्ने कुरा के छ भने पक्कै पनि हामीले केलाएका छैनौँ भन्दै गर्दा हाम्रो पार्टीले त्यसका विभिन्न पक्षहरूमा अध्ययन गरिरहेको, त्यसका खर्च, त्यसबाट परेको प्रभाव, त्यसबाट गुण विकासको विकासको सन्तुलन के रहेको भन्ने कुराहरूलाई अब यो फेरि त्यसको भ्यालुएसन इभ्यालुएसन गरिसकेपछि मात्रै समीक्षा गरेपछि मात्रै अगाडि आएको कुरा हो होइन. अब म के पनि सरसर्ती हेर्नुहुन्छ भने अब यो मेरो एउटा व्यक्तिगत धारणा है,
0: पार्टीको हिसाबले
4: हजुर
0: पर्दै समझदाको काम छैन अहिलेको अवस्थामा
4: मलाई लाग्छ स्थानीय त अहिले म हेर्छु अस्ति प्रदेशमा पनि यहाँ बजेट बनाउँदै गर्दा त्यसको कुनै खासै मैले प्रदेशको देखेको छैन हामीलाई चाहिएको स्थानीय विकास होस् भन्ने हो भने बरु स्थानीय सरकारका स्थानीय वडाहरू पनि संख्या कम गरौं त्यहाँ अलि बढी अधिकार दिउँ अलि धेरै बजेट पठाउँ त्यहाँका सेन्तिना समस्याहरू त्यहीबाट सल्भ गरौं भन्ने काम गरियो भने जनताहरूसँग जननजिक हुन्छ किनभने यो हामीले संहिता ल्याएको जनतासँग पहुँच पुर्याउनलाई हो तर जनता पहुँच त स्थानीय सरकारभन्दा माथि आएर उनीहरूलाई प्रदेश सरकार र उनीहरूलाई केन्द्र सरकार एउटै हो क्या दुइटै आफ्नो पहुँचभन्दा बाहिर यो अनावश्यक खर्च ल्याइयो र विगतमा सत्य मैले भन्दा हामीले अन्याय केही प्रदेशहरूलाई गर्यौँ भन्ने प्रदेशका यो संरचनाहरूले यो कुनै ठाउँहरूलाई होइन हाम्रो पहिलाको जुन हिसाबले पोलिटिकल डिभिजन थियो त्योभित्र त्यति राम्रोसँग हेर्न सकिएन धेरै बनाम भन्ने क्रममा त्यो ल्याउँदै गयो तर यसले गलतै यसले खर्च मात्रै बढायो क्या यसले विकास बढाएन त्यसैले मेरो पनि मैले यो अब म राष्ट्रिय सञ्चार पार्टीमा आउनुभन्दा पहिल्यैदेखि त मैले मेरो आफ्नो बौद्धिक हिसाबले अथवा मैले आफ्नो तरिकाले सोच्दै गर्दाखेरि प्रदेशको आवश्यकता किन मैले त्यस्तो ठुलो लजिक केही देखेको छैन तर स्थानीय तहलाई नै अलि बढी पावर अलि बढी पैसा र त्यहाँका यो सानसिना समस्या हुन्छ नि तिनलाई चाहिँ वार्षिक रूपमा नै माथि नआएर यो प्रदेशमा जाने जुन प्रशासनिक खर्च मात्रै 1.5 अर्ब छ त्यसलाई चाहिँ सर्लक्कै लाएर तपाईँ हामीले स्थानीय तहमा नै बाँडिदियो भने पनि तपाईँको एउटै तपाईँको हाराहारी मानव 5-6-5-1 अर्बै भयो भने नि तपाईँको 7 वटामा बाँडेर हेरियो भने पनि भनौँ न 15 अरब जति कुनै कुनै प्रदेशहरूमा पैसा प्रत्येक त्यहाँको स्थानीयमा 10-15 अर्ब बढी नै दिन सकियो वार्षिक रूपमा भने पनि त विकास तारको हुन्छ नि त होइन र त्यही भएर स्थानीय त प्रदेशहरू स्थानीयमा बाँडिदिन सकियो भने अहिलेका त प्रदेशका त्यति एरियामा त झन् बढी विकास हुन सक्छ त्यसैले मलाई लाग्छ यो खर्चको डिजी गर्दा हुन्छ अनावश्यक भर्ना गरेको छ र कार्यकर्ता भर्ना भएका थिए क्या पहिलाको दिनमा क्वालिफिकेसन केही छैन नेता मात्रै बढाएको छ पहिला चाहिँ पोलिटिकल स्टेबिलिटी राख्नको लागि प्रत्येकलाई ठाउँ दिनु पर्यो भन्दै जाँदाखेरि चाहिँ त्योभित्र नि फेरि कर्मचारीको संख्या बढाएको छ अब तपाईँको कार्यालयको संख्या बढाएको छ कतिपय कार्यालयको कामै केही छैन तर खडा गरिएको छ त्यस्ता यतिखेरि यी विविध कुराहरूलाई चाहिँ ध्यानमा राख्दा र देश सत्य नै विकास गर्ने हो भने प्रदेश संरचना चाहिँ मा पुनर्विचार चाहिँ हुनुपर्छ पार्टीले सार्नु मैले त्यसलाई त्यति पोजिटिभ हिसाबले लिएको छु किन म यही चिजको नै अगुवाई अथवा यसको नै यसको पक्षमा बोल्ने व्यक्ति हो अब यसमा केही बहसहरू चल्लान् र अब दुईको सरकार भएकोले बहसपछि पनि अब सरकारले यो कुरा लिएर आइसकेपछि पक्कै पनि अब यो हामीले 5 वर्षभित्र तपाईँको नेपालमा संघीयताको उसमा चाहिँ यो प्रदेश चाहिँ पुनर्विचार हुन्छ तर स्थानीय त बढी बढी भएर जान्छ
0: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धन्यवाद धनञ्जय रेग्मीजी नमस्कार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनञ्जय रेग्मी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु
3: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो फापर जुनेलु कागुनो लट्टेर मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दारी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
5: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
0: यतिखेर हाम्रो बेसमा संविधान भेद कृष्णमान प्रधान हुनुहुन्छ। प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार, गुड मर्निङ कृष्णमान प्रधानजी। नमस्कार,
4: नमस्ते।
0: अहिलेको अवस्थामा अब ठूला माछाहरूलाई सरकारले बिस्तारै बिस्तारै पक्राउ गर्दैछ, होइन? हिजो लाग्थ्यो अब उहाँहरूलाई कसले छुन सक्छ, कसले पक्राउ गर्छ, होइन? देशको चाहिँ एउटा निकै ठुलो चाहिँ पावरफुल पोस्टमा बसेका व्यक्तिहरू हुन्, उनीहरूलाई चाहिँ केही पनि भन्नु हुँदैन भन्ने खालको जुन एउटा भाष्य निर्माण भएको थियो, अहिले धमाधम पक्राउ पर्दैछन्। नेकपा एमालेको उपाध्यक्षको पक्राउ प्रकरण पनि व्यापक रूपमा अहिले राजनीतिक विषयमा तरंगित भएको पनि छ। यो पक्राउको प्रकरण के हो, सम्पत्ति शुद्धिकरण के हो, यसमा अकुत सम्पत्ति आर्जनको के हो, कानूनी हिसाबले हामी चाहिँ यसमा कस्तो खालको सजाय हुन्छ, उहाँको मुद्दाको विषयमा यहाँ कुरा पनि के छ?
4: धन्यवाद यहाँलाई। अहिले जुन नेपाल सरकारले यो भ्रष्टाचारलाई शून्यमा झार्ने उद्देश्यका साथ जुन कार्यक्रम अगाडि बढाइराख्नु भएको छ, त्यो धेरै सराहनीय छ। कानून अनुसार जति पनि व्यक्तिहरू, चाहे त्यो सरकारी पदमा हुनुहुन्छ हुनुहुन्थ्यो, चाहे त्यो व्यापार व्यवसाय हुनुहुन्छ हुनुहुन्थ्यो, उहाँहरूलाई कानूनी रूपमा कसरी काम गर्ने र कसरी उहाँहरूलाई कानूनी सम्पदमा ल्याउने भन्ने विषयमा राज्यले सोच्नु चाहिँ ज्यादै उपयोगी नै हो। अब यस विषयमा अहिले जुन राज्यले विभिन्न पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री लगायत विभिन्न व्यापार व्यवसायहरूलाई जुन हिसाबले उहाँहरूले अहिले कानूनी दायरामा ल्याउन प्रयास गरिनु भएको छ, यो सराहनीय छ।
0: तर अहिलेको अवस्थामा जुन किसिमले विष्णु पौडेलजीको मुद्दा छ, सम्पत्ति शुद्धिकरणको मुद्दा भने के हो, यसमा चाहिँ आरोप प्रमाणित हुँदा कति वर्षको सजाय हुन सक्छ?
4: अब अहिले जुन हिसाबमा अहिले नेपाल सरकार अन्तर्गत जुन प्रहरीले जुन अनुसन्धान गरेर जुन अब व्यक्तिहरूलाई अहिले समात्ने काम भइरहेको छ, यो विषयमा चाहिँ कानूनले के भन्छ भन्दा, जुन व्यक्तिले जुन कसुर गरेको छ त्यही कसुर अनुसार अनुसन्धान हुनु पर्यो, प्रहरीले अनुसन्धान गर्नु पर्यो, त्यो अनुसार सरकारी वकिलले मुद्दा दायर गर्नु पर्यो, मुद्दा दायर गर्नु पर्यो, र त्यही अन्तर्गत न्यायपालिकाले पनि त्यसलाई जुन हिसाबमा कसुर ल्याएको छ त्यसलाई आवश्यक प्रमाणहरू अनुसन्धान रिपोर्टहरू हेरेर मात्रै त्यसलाई कार्यवाही गर्नुपर्छ भन्ने व्यवस्था अहिले जुन कानूनमा छ। र तर यसको लागि चाहिँ अहिले जति पनि अहिले अनुसन्धानहरू हामीले हेरिराखेका छौँ, अहिले तपाईँले भनेको सम्पत्ति शुद्धिकरणको नाममा अहिले जति पनि अब पूर्व प्रधानमन्त्री, मन्त्री र अन्य व्यक्तिहरूलाई अहिले समात्ने कामहरू भइरहेको छ, यो चाहिँ अलिकति हिजो पञ्चायतको पालमा, यो पञ्चायतको पालमा पनि एउटा के परम्परा थियो भने त्यसमा चाहिँ शान्ति सुरक्षाको नाममा चाहिँ धेरै व्यक्तिहरूलाई समात्ने र पछि अदालतबाट
6: कानुनी प्रक्रिया नपुगेको भन्ने हिसाबले जुन छोड्ने प्रकरण थियो र अहिले पनि सम्पत्ति सुदृढीकरणको नाममा यो राज्यले एउटा यो जुन हिसाबमा यो अन्य पक्षहरूलाई दुःख दिने अथवा उहाँहरूलाई कारवाही गर्ने हिसाब जुन प्रयोग भइरहेको छ यो विषय पनि अहिले धेरै व्यक्तिहरूबाट प्रश्न उठिरहेको छ. सम्पत्ति सुदृढीकरण भन्नाले चाहिँ के हुन्छ भन्दा कुनै पनि व्यक्तिले त्यो पैसा अथवा रकम असुल गैर कानूनी रूपमा असुल गरेको हुनु पर्यो, अशुद्ध अशुद्ध पैसाहरू संकलन गरे हुनु पर्यो र त्यसले के काम गरे हुनु पर्यो, जस्तो उदाहरण रूपमा चाहिँ उसले हात हतार बेचेर आमदानी गरेको हुनु पर्यो, ड्रगहरू बेचेर आमदानी गरेको हुनु पर्यो, त्यसरी त्यो पैसा दुरूपयोग भएको छ भने त्यसलाई सम्पत्ति अथवा अशुद्ध रकमलाई शुद्धिकरण गर्ने प्रक्रियामा कोही व्यक्तिहरू लागेको छ भने त्यसलाई सम्पत्ति शुद्धिकरण कानून अन्तर्गत उहाँहरूलाई समात्नुपर्छ, कारवाही गर्नुपर्छ भन्ने व्यवस्था देखिन्छ. अब मैले त्यसको फरक छ, त्यसकोमा चाहिँ होइन त्यसको त विभिन्न हिसाबले कसुर अनुसार फरक छ, त्यसको मात्रा हुन्छ, त्यसको प्रक्रिया हुन्छ, त्यसको विषय हुन्छ, विभिन्न हिसाबले फरक छ, त्यो ठ्याक्कै यति नै भन्ने हुँदैन त्यो. त्यस कारणले यसलाई के गरिन्छ भन्दा पहिलो कुरा त जुन अहिले जुन केही व्यक्तिहरू समातिरहेको अवस्था छ यो व्यक्तिलाई कुन कसुर लाग्ने हो त्यो विषय पहिला अनुसन्धान हुनु पर्यो, त्यसपछि समातिनु पर्यो, त्यसपछि मात्रै अनि उहाँलाई अगाडि बढाउँदा नै न्यायचित हुन्छ होला. अहिले पहिला समात्ने अथवा थुन्ने थुनेर मात्रै अनुसन्धान गर्ने भन्ने प्रक्रियाबाट चाहिँ अलिकति यो आतंकित रूपमा अहिले राज्यहरूले विभिन्न व्यक्तिहरूमा प्रयोग भइरहेको भन्ने अहिले जुन आवाजहरू गरिएको छ, भाषित गरिएको छ, योतर्फ चाहिँ नेपाल प्रहरीले पनि र सरकारी वकिलले पनि अलिक ख्याल गर्नुपर्छ भन्ने मलाई लाग्छ.
0: अब अहिलेको अवस्थामा यो अकुत सम्पत्ति भनेको के हो संविधानविदजी? यो अकुत सम्पत्ति आर्जन गर्दाखेरि कस्तो खालकोलाई सम्पत्तिलाई अकुत सम्पत्ति भन्ने, यसको कानूनी पाटो के छ?
6: अब यो अकुत सम्पत्ति चाहिँ विभिन्न कुन प्रक्रियामा उसले कम आयो, जस्तो अहिले जुन अकुत सम्पत्ति भने सामान्यत मान्छे के बुझाइछ भन्दा स्रोत नखुलेको व्यक्ति रकमलाई उसले जस्तो दुरुपयोग गरेर कमाएको स्रोत नखुलेको कारणले त्यो सम्पत्तिहरूलाई जुन हिसाबमा स्रोत देखाउन नसकेको कारणले गर्दा अकुत रूपमा जुन भन्ने व्याख्या गरिएको छ. उदाहरण रूपमा चाहिँ अब त्यो व्यक्तिले कसरी कमायो त्यो, चाहे त्यो नेपालको विभिन्न सरकारको विभिन्न तहमा, चाहे मन्त्रीको रूपमा होस्, चाहे कर्मचारी रूपमा होस्, चाहे विभिन्न रूपमा होस्, उहाँहरूले त्यो सम्पत्ति चाहिँ स्रोत नखुलेको सम्पत्तिबाट आय आर्जन गरेको छ भने त्यसलाई जुन हिसाबमा अकुत सम्पत्ति अर्थात् त्यो आमदानी भन्दा बढ्दा कमाएको सम्पत्तिलाई हामी अकुल सम्पत्तिको जुन व्याख्या गरिएको छ त्यो हो भने त्यही अन्तर्गत कारवाही गर्नुपर्छ भन्ने नै कानुनी प्रक्रिया हो.
0: अब आज मलाई लाग्छ आज मात्रै हिजो मात्रै पनि एउटा समाचार आएको छ, यो व्यापारी अजय सुमार्गीको पासपोर्ट समेत रोका गरिएको छ. अग्रवालहरूका कतिपय सन्तानहरू चाहिँ जेलमा छन् होइन, त्यसरी गोल्छारलाई पनि कानूनको कडघरामा ल्याइएको छ. यो भ्रष्टाचारले त थिलथिलो भएको रहेछ नि त देश त किसानजी.
6: मैले फेरि यहाँलाई अनुरोध गरे यदि कुनै पनि व्यक्तिले पदमा बस्दा वा पदमा नहुँदा पदको दुरूपयोग कुनै आर्जन गरेको छ भने त्यसको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग छ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्यसलाई अगाडि बढाउनु पर्छ. तर यदि कुनै गैर कानुनी रूपमा अब अवैध रूपमा कुनै आमदानी गरेको छ भने त्यो सम्पत्ति सुरक्षामा अगाडि बढ्नुपर्छ. जुन यहाँले भने चाहिँ अवैध सुविधाको मागमा होस्, अहिले सायद अब अहिले विष्णु पटेलजीको हकमा होस्, या दीपक खड्का पूर्व मन्त्रीको जुगमा होस्, या पूर्व प्रधानमन्त्रीजीहरूको हकमा होस्, त्यो विषयमा चाहिँ पहिला फेरि मेरो अनुरोध के छ भन्दा हरेक कानूनको कसुरको लागि कानून बनाइएको छ, त्यो कुन कसुर त्यो जुन व्यक्तिलाई आरोप लगाएको छ त्यो व्यक्तिलाई कुन कसुर लगाउने त्यो विषय पनि अनुसन्धान हुनु पर्यो. हामी अहिले प्रसङ्ग के छ भन्दा अनुसन्धान नगरिकन जुन हिसाबमा समात्ने प्रक्रिया छ त्यो चाहिँ अलिकति अब कानुनसम्मत भएन कि भन्ने चाहिँ धेरै मान्छेको गुनासो रहेको छ. राज्यले हामीले के बुझ्नुपर्छ भन्दा राज्यमा रहेको अधिकारी जति पनि कानुन अधिकारीहरू हुनुहुन्छ उहाँहरूले कानुनसम्मत काम गर्नुहुन्छ र उहाँले गल्ती गर्नुहुन्न भन्ने जुन एउटा कानुनी मान्यता छ त्यो अन्तर्गत गर्नु पर्यो. अरू कुरा चाहिँ यदि कुनै विषयमा अनुसन्धान राम्रोसँग हुन सकेन र त्यो अभियोजन जुन अहिले अदालतले प्रमाणित गर्न सकेन भने त्यसलाई के गर्ने भन्ने विषय कानुनमा व्यवस्था छ. उदाहरण रूपमा गलत न्युजले कुनै व्यक्तिलाई समात्यो, गलत न्युजले मुद्दा चलायो भने ती व्यक्ति अधिकारीहरूलाई पनि कार्यवाही गर्ने कानुन व्यवस्था छ त. त्यसैले हामी के गर्नु पर्यो भन्दा अनुसन्धान गर्नुहुन्न, छुन्नुहुन्न, कार्यवाही गर्नुहुन्न भन्ने मनसा हाम्रो होइन. तर त्यो त्यो चाहिँ सही रूपमा अनुसन्धान हुनु पर्यो, सही रूपमा मुद्दा चलाउनु पर्यो, सही रूपमा न्यायपालिकाले हेर्नु पर्यो. अहिले हामीले के देखिरहेको छौँ ट्रेन भन्दाखेरि चाहिँ प्रहरीले बिना अध्ययन बिना अनुसन्धान सबै व्यक्तिलाई समात्ने, त्यसपछि न्याय थपको लागि अदालतमा लैजाने र अदालतबाट पनि बिना प्रमाण कुन कुन उद्देश्यले समर्थन ल्याएको नबुझिकन जुन म्याथ थप गर्ने चारचोटि पाँचचोटि छचोटि अथवा तीस दिन चालिस दिनसम्म जुन थुन्ने परम्परा छ यसले गर्दा चाहिँ कानुनी रूपमा भन्दा यो अलिकति अलि आतंक मचाउने हिसाबमा जुन अहिले राज्यबाट काम भइरहेको छ त्यो चाहिँ अलिक कानुनको दुरुपयोग भयो कि भन्ने धेरैको गुनासो अहिले हालेको छ. राम्रोसँग अनुसन्धान गर्नु पर्यो अनि मात्रै त्यो व्यक्तिलाई सम्बन्धित व्यक्तिलाई समात्नु पर्यो र त्यसपछि मुद्दा चलाउनलाई चाहिँ सरकारी वकिलतालाई सहयोग गर्नु पर्यो र न्यायपालिकाले पनि त्यसलाई बुझेर मात्रै अहिले न्यायपालिकाले पनि खालि यो मिडियाको भरमा अथवा अब विभिन्न मनसाको भरमा न्याय नगरिकन सही तथ्य रूपमा मात्र न्याय गर्न सक्यो भने मात्रै राम्रो हुन्छ भन्ने मलाई लाग्छ.
0: त्यहाँ चाहिँ सानकाट गरेको देखियो भने आउने स्रोत भन्दा बढी सम्पत्ति देखियो भने प्रक्रिया त यही त हो नि त. भोलि अब गर्नुहुन्न रहेछ यो काम भनेर सबक सिकाउनु परेन भने क्या
6: होइन मैले भनिसकेँ त
0: समान रूपमा चाहिँ कारागारमा त कसरी लगिन्छ भने क्या अब हिजोदेखिको ट्रेन हो नि त यो त रवि लामिछाने यसलाई पनि त कारागार लैजाँदाखेरि त्यहाँ थुन्दाखेरि निकै ठुलो चर्चा भएको थियो नि त होइन.
6: अरे मैले फेरि यहाँ भने जुन रवि लामिछानेज्यूलाई हिजोको सरकारले जुन हिसाबमा जुन सहकारको विषयमा मात्रै मुद्दा चलाउनु पर्ने थियो होला तर उहाँलाई साङ्गठनिक अपराधको रूपमा सम्पत्तिसँग रूपमा जुन हिसाबमा उहाँलाई अनावश्यक दुःख दियो अनावश्यक मुद्दा लगायो भनेर त्यत्रो बेला ठुलो चहलपहल भएको होइन र तर अहिले रवि लामिछानेज्यूको सरकार हुँदाखेरि फेरि त्यही काम दोहोऱ्याउने हो भने हिजो र आजमा के फरक भयो त. यसैले म के भन्छ जुन रवि लामिछानेज्यू वा उहाँको समूहले राज्यको दुरुपयोग गरेर रवि लामिछानेलाई दुःख दियो भन्ने आवाज हिजो ठूलो रूपमा आएको थियो भने फेरि त्यो आवाज दोहोऱ्याउनलाई अहिले दिनु हुँदैन भन्ने छ. जस्तो अहिले रवि लामिछानेज्यूको हकमा अहिले नयाँ सरकार आइसकेपछि उहाँलाई यो सहकारीको विषयमा चाहिँ मुद्दा चलाएको ठिक छ तर साङ्गठनिक अपराध र सम्पत्ति सुरक्षा मुद्दा चाहिँ उहाँलाई लगाएको बेसिक छ भन्ने हिसाबमा जुन सरकारी वकिलबाट फिर्ता लियो अहिले चारवटै जिल्ला अदालत पनि उहाँलाई जुन अहिले त्यो फिर्ता लिएको ठिक छ भनिएको छ भन्ने करेक्सन त भएको छ त. त हिजो गरेको गल्तीलाई फेरि अहिले गल्ती दोहोऱ्याउनुहुन्न. अहिलेको विभिन्न राजनीतिक दलमा रहेका विभिन्न मन्त्री सांसद र सरकारमा रहेका व्यक्तिहरूलाई फेरि त्यही गल्ती दोहोऱ्याउनुहुन्न भन्ने नै हाम्रो सबैको यो शुभेच्छा हो.
0: होइन अब आरोप लागिसकेपछि पक्राउ नगर्ने अनुसन्धान नगर्ने त्यसो भए
6: होइन नगर्ने भन्ने होइन भने पहिलो कुरा त त्यो व्यक्तिले कुन कसुर गर्यो त्यो कसुरको आवश्यक प्रमाण सबै समावेश गरेर मात्रै मुद्दा चलाउनु पर्यो. पहिला थुन्ने अनि सोध्ने होइन नि त, पहिला सोधेर पो थुन्ने त. आवश्यक प्रमाण पुगेको छ भने मात्रै उहाँलाई थुन्ने अथवा मुद्दा चलाउने हो. हामी कहाँ चाहिँ मुद्दा चलाइसकेपछि अहिले के चेन्ज देखिन्छ भन्दा मोर देन 60% मुद्दाहरू चाहिँ अदालतबाट त्यो ठहर भएको छैन. तर 60% मुद्दामा चलाएर उहाँहरूलाई डेढ महिना दुई महिना तीन महिना थुनिसकेपछि उहाँहरूको आफ्नो सामाजिक आर्थिक प्रतिष्ठा सिद्ध्याइसकेपछि अदालतले उहाँलाई सजाय दिनु पनि त न्याय भएन नि त. त्यसैले पहिले के हुनु पर्यो भने अदालतबाट ठहर हुने गरिकन अदालतबाट त्यसलाई सदर हुने गरिकन मात्रै मुद्दा चलाइयो भनेदेखि चाहिँ त्यो व्यक्तिलाई न्याय पाउँछ. किनकि थुनिनु पर्ने कार्यवाही गरेर मात्रै न्याय पाउनु पर्यो नि. त्यसैले मैले के भन्छु भन्दाखेरि थुन्नुहुन्न कार्यवाही गर्नुहुन्न भन्ने होइन तर कुन कसुरमा उहाँहरूलाई अभियोग लगाउने हो त्यो विषयमा अलिकति तयार हुन्छ. जस्तो मैले भनिहाल्ने बेलालाई पटक पटक मैले के भन्ने गरेको छु भन्दा अहिलेको ट्रेनमा चाहिँ अहिले अनुसन्धान बिनामै जुन समात्ने परम्परा बढेको छ त्यो चाहिँ अलिकति कानुन सम्मत भएन कि भन्ने मात्रै जनगुनासो हो.
0: हस्, यहाँको महत्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद. नमस्कार कृष्णमानजी.
6: हस्
0: धन्यवाद. कृष्णमान प्रधान संविधानभेद आधारित श्रोता नेपाली बसमा छोटो विश्राम छु. विश्रामपछि पुनः उपस्थित हुनेछु.
2: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ.
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने भुती बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
7: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
7: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
1: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
1: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्न गए जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो
2: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
1: ल यता सुन भाइ भर पर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
1: हत्तेरिका

0: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। यतिखेर हाम्रो बीचमा नेपाल प्रहरीका पूर्व डीआईजी केशव अधिकारी हुनुहुन्छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद खेमजी, धन्यवाद।
1: होइन केशव अधिकारीजी, अहिले चाहिँ ठूला ठूला हाई प्रोफाइल व्यक्तिहरू चाहिँ प्रहरी नियन्त्रणमा आइरहेका छन् होइन। एउटा सामाजिक सञ्जालमा के आलोचना हुन्छ भने सर्वसाधारण व्यक्ति पक्राउ पर्दाखेरि हातमा हतकडी लाग्छ। हाई प्रोफाइल भनेको कुन कुन दर्जाको व्यक्तिलाई चाहिँ हतकडी नलाउने हो नेपालको कानुनमा?
2: त्यस्तो हेर्नुहोस्, त्यस्तो थाहै छैन, तर पनि सकभर अशक्त होइन, शारीरिक अवस्थाले होइन, अलिकति वृद्ध रेखी सिनियर सिटिजन, महिला बाल बालिकाहरू होइन, यिनीहरूलाई सकभर चाहिँ नि तपाईँको, र अर्को कुरो प्रहरीको घेरा चाहिँ नि तोडेर भाग्न नसक्ने खालका होइन, त्यस्ता व्यक्तिहरूलाई मात्र चाहिँ हत्कडी नलगाउने भन्ने कुरा छ। तर यहाँ त कस्तो भन्दाखेरि हृष्टपुष्ट नेताहरू देशको राजस्व लुटेको, देशको जनताको पैसा चाहिँ नि लुटेको होइन, आफ्नो नाममा चाहिँ नि तपाईँको सम्पत्ति पार्किङ गरेका व्यक्तिहरू होइन, आज दिनभरि आफ्नो व्यापार बिजनेसमा दौडिरहेछन्, मोटरमा दौड्या छन् है, तर प्रहरीले कुनै आरोपमा पक्राउ पर्ने बित्तिकै ठ्याक्क हस्पिटलको बेड चाहिँ उहाँहरूलाई चाहिहाल्छ है, र डाक्टर साहबहरूले पनि ठ्याक्क हस्पिटलमा एडमिट गर्नुपर्छ भनेर एउटा के अरे सम्बन्धित निकायलाई आदेश गरिदिइहाल्नुहुन्छ। हेर्नुहोस् है, यस्तो चाहिँ नि आज मात्र होइन, हामीले विगतदेखि नै देखिरहेछौँ। जबकि सर्वसाधारण नागरिक र नेता कुनै मुद्दाको कुनै चाहिँ नि उसमा आरोप लाग्यो भने समान व्यवहार चाहिँ हुनुपर्ने हो। त्यसले गर्दा मैले तपाईँसँग पनि बेला बेलामा बोल्ने गरेका छु नि, नेपालमा दुईटा कानून प्रिभेल गरेको जस्तो देख्छु म त, एउटा सर्वसाधारणको लागि, एउटा चाहिँ नि भिभीआइपीहरूको लागि।
1: अहिलेको अवस्थामा चाहिँ अब जुन किसिमले सरकारले एक्सन लिइरहेको छ, प्रहरीले पनि एक्सन लिइरहेको छ, प्रहरीले जुन किसिमको मनोबल बढाइरहेको छ, अब भ्रष्टाचारमा आरोपीहरू, भ्रष्टाचारसँग चाहिँ बिचौलियासँग कनेक्सन भएकाहरू एकपछि अर्को पक्राउ पर्दै जाँदाखेरि सुशासनतर्फै अगाडि बढ़िरहेको हो। यो प्रहरीको अनुसन्धान चाहिँ के हुन्छ यस्तो मुद्दाहरूमा?
2: होइन, यो त तपाईँको आर्थिक अपराधको मुद्दा हो होइन। अहिले प्रहरीलाई पनि करिब करिब 2 वर्ष अगाडिदेखि त प्रहरीलाई पनि यो आर्थिक अपराध हेर्ने भनेर अनुमति चाहिँ नि प्रहरीले पनि पाएको छ होइन, प्रहरीले पनि यो आर्थिक अपराध हेर्न सक्छ। तर अहिले त यो चाहिँ सम्पत्ति शुद्धिकरण विभागले चाहिँ नि हेरिरहेको अवस्था छ, यो पूर्व अर्थमन्त्रीज्यूको मुद्दा होइन। अब हामी सबैलाई थाहा छ, के अरे दीपक भट्टको कम्पनीलाई सस्तोमा सेयर दिलाउनको लागि उहाँले मेक्सिमम दबाव चाहिँ नि दिनुभएको छ होइन, त्यस बापत चाहिँ नि लाभ पनि लिएको आरोप छ होइन। पौडेलजीले कुनै एक व्यापारीलाई होइन, व्यापारीलाई तपाईँको दीपक भट्टलाई चाहिँ सस्तोमा सेयर दिलाउनको लागि दबाव लिएको र त्यस बापत 4 काम चाहिँ गरिदिन्छु भनेर आश्वासन समेत दिनुभएको कुरा त अहिले बाहिर आएको छ होइन। तर तपाईँको जेएनजी आन्दोलन भयो, बीचमा सरकार ढल्यो, त्यसले गर्दा उहाँले आफ्नो बाचा व्यापारीको लागि पूरा गर्न चाहिँ सक्नु भएन। यो दीपक भट्टप्रति सबै सरकारको यो माया हेर्नुहोस् त, यो के हो, यो म त
1: 26 अर्ब बिगो हेर्नुहोस् त केशव अधिकारीजी, सुन्दा पनि यो शब्दै उच्चारण गर्न गाह्रो छ क्या।
2: हो, एकदम एकदम, के तपाईँको तपाईँ हाम्रो नेताजीहरू के भन्नुहुन्छ तपाईँ, हामीले त सुन्छौ नि सधैँ टिभीमा, के अरे म नेताहरूको चाहिँ नि तपाईँको के अरे भ्रष्टहरूको भ्रष्टाचारी
1: भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न होइन,
2: अनुहार पनि हेर्दिन,
1: अनुहार पनि हेर्दिन, तर भ्रष्टाचारी वरिपरि हाँसिरहेको हुन्छ होइन।
2: तर हेर्नुहोस् त सबै सरकारको पालामा राज्यमाथि एक छत्र कब्जा जमाएको, आर्थिक साम्राज्य चाहिँ बनाएको, अपार साम्राज्यका नायकलाई एउटा त्यस्तो पात्र जसले कि भ्रष्टाचारीको मुखै हेर्दिन भन्नुहुन्छ, त्यस्तो व्यक्तिलाई चाहिँ एउटा बन्द कोठामा होइन, सत्ता परिवर्तनको साक्षीको रूपमा चाहिँ नि राखेको देख्दाखेरि नेपालका

0: नेताहरूको भनाई र कराई बोली र व्यवहारमा आकाश जमिनको फरक छ। यदि नेता भ्रष्टाचारीको अनुहारै नहेर्ने हो भने त्यो व्यक्ति त कोठा भित्र प्रवेश गर्ने त कुरा धेरै टाढाको भयो। त्यो व्यक्तिलाई त गेटबाट पनि प्रवेश चाहिँ दिनु हुन्न थियो होइन, किनकि सबैलाई थाहा छ त्यो बेलामा प्रहरीको क्षमता अभिवृद्धिको लागि प्रहरीलाई आलोचित बनाउने सवालमा चाहिँ फिल्ड कमान्डमा खट्दा प्रहरीले फिल्डमा शान्ति सुरक्षा चाहिँ कायम गर्ने सवालमा जुन प्रयोग गर्छ हात हतियारमा बेला बेलामा प्रहरी आलोचित हुन्छ नि। किन हुन्छ भन्दाखेरि प्रहरीले मागेको तपाईँको सोर्स साधनहरू नन फ्याटल वेपनहरू त्यसमा चाहिँ प्रयोग हुने चाहिँ अन्य बुलेट रबर बुलेट गन लगायत विभिन्न चाहिँ सामग्री जुन प्रहरीले चाहिँ माग्छ नि तर त्यसमा चाहिँ अवरोध खडा गर्ने पात्र नै यही हो।
1: दीपक भट्टजी त त्यो त हात हतियार पनि खरिद गर्दाखेरि ठेक्का पट्टा लिने मान्छे होइन नि त।
0: एक तपाईँको खेमजी 57 सालमा शेरबहादुर देउबाजीलाई चाहिँ मित बुवा भन्दै हेडक्वार्टरको चाहिँ त्यो गेटबाट 57 सालदेखि सानो तिनो चाहिँ व्यापार गर्नको लागि प्रवेश गरेको व्यक्ति होइन, हामी त त्यही संगठनमा चाहिँ 29 म त चाहिँ हुर्केको व्यक्ति हो, हामीलाई थाहा हुन्न होइन। अरूहरूले जतिसुकै हावा कुरा गरे पनि तपाईँसँग हामीले त हावा कुरा गर्न मिल्दैन।
1: 2057 सालमा शेरबहादुर देउबालाई मितबुवा भन्दै डेरै बालुवाटारमा
0: मितबुवा भन्दै त्यो बेलाको प्रहरी महानिरीक्षकज्यू होइन अहिले हामी बीच चाहिँ हुनुहुन्न प्रहरी महानिरीक्षकज्यूलाई चाहिँ दबाब चाहिँ दिएर त्यो व्यक्ति प्रवेश गरेको होइन। आज 24 वर्षको बीचमा चाहिँ यो अवस्था हुन्छ, तीन चार पाँच वटा चाहिँ प्राइम मिनिस्टरलाई चाहिँ डमरू बजाएर नचाहेको जस्तो हेर्नुहोस् त, हो कि होइन? त्यस्ता पात्रहरू तपाईँले आजसम्म बालुवाटारमा होला कुनै कार्यक्रमको लागि निम्ता दिन जानुभयो होला, कोही संस्कृतविद इतिहासविद वैज्ञानिक समाजसेवी कुनै भन्नुहोस् न समाजले चाहिँ मानेको व्यक्तिलाई आजसम्म नेताहरूले दर्शन भेट, म त भन्छु दर्शन भेट, किनभने उहाँहरूलाई भेट्नै दुर्लभ हुन्छ, दर्शन भेट दिनुभएको छैन। तर यस्ता चाहिँ पात्रहरूलाई हेर्नुहोस् त खुला खुला हृदयले उहाँहरूले चाहिँ बन्द कोठामा स्वागत गर्नुहुन्छ र हाम्रो चाहिँ सत्ताको साँचो एउटाबाट अर्कोमा चाहिँ हस्तान्तरण गर्दाखेरि उसलाई मुख्य चाहिँ साक्षीको रूपमा राख्ने काम गरिन्छ। हेर्नुहोस् त यो दुर्भाग्यपूर्ण होइन?
1: एकताका नेपाली कंग्रेसका सभापति गगन कुमार थापाजीले भन्नुहुन्थ्यो बालुवाटारको बेडमै बिचौलिया छ भनेर होइन, बालुवाटारको बेडमै बस्दा रहेछन् होइन बिचौलियाहरू पनि।
0: खेमजी त्यसमा कुनै शङ्कै छैन, कुनै जो प्रधानमन्त्रीज्यूले प्रतिवाद गर्नुभयो अब उहाँले कसरी गर्नुभयो त, अहिले त्यो व्यक्ति त्यो बिचौलिया कसरी उहाँहरूसँग त्यो कुममा कुम मिलाएर फोटो खिचायो? गगनजीले भनेको कुरामा 100% त्यहाँ सत्यता छ। हेर्नुहोस् त्यो तहको व्यक्तिले कसरी झुट चाहिँ बोल्यो होला, उहाँले झुट बोलेको होइन रहेछ भन्ने कुरा त अस्ति 2 दिन अगाडि बिहान चाहिँ रिभिल भएको फोटोले चाहिँ प्रमाणित गरेन। भनेपछि यस्ता पात्र हेर्नुहोस् उहाँ मात्रै सम्पत्ति पार्किङ जुन छ नि सम्पत्ति पार्किङ चाहिँ नि विष्णु पौडेलजीको अहिले है म उहाँलाई चाहिँ पुरै आरोप लाउन मैले खोजेको होइन, म त्यो व्यक्ति पनि होइन, म आधिकारिक व्यक्ति पनि होइन, उहाँमाथि आरोप लाग्यो होइन, त्यसकै लागि चाहिँ सरकारको निकायहरूले छानबिन गरिरहेछ, मुद्दा अनुसन्धान भइरहेछ, उहाँमाथि लागेको आरोप ठहरला नठहरला उहाँको जिकिर के रहला प्रमाण र तथ्यले होइन सपोर्ट गर्ला नगर्ला त्यो कुरो बेग्लै भयो। तर यस्तो सम्पत्ति पार्किङ गरेका नेताहरू तपाईँको औँलामा चाहिँ नि गर्न सकिने धेरै छन्।
1: होइन केही नभइकन त प्रहरीले पनि त पक्राउ गरेका छैन नि त त्यहाँ,
0: कसरी गर्छ तपाईँ भन्नुहोस् न? नेपालमा न्यायालय छैन भने न्यायालय तपाईँलाई खेमजीलाई र मलाई कुनै आरोपमा चाहिँ प्रहरीले चाहिँ अदालतमा प्रोड्युस गर्यो भने तपाईँको उपस्थित गरायो भने हाम्रो विरुद्ध लागेको मुद्दा को चाहिँ नि तथ्य र प्रमाणमाथि नटेकिकन आधार नभइकन अदालतले पक्राउ कुर्जी जारी गर्छ, त्यो पनि त्यो तहको नेतालाई 8 पटक देशको चाहिँ विभिन्न मन्त्रालयको साँचो चाहिँ
1: लोकेन्द्र बहादुर चन्दकै पालादेखि युवा तथा खेलकुद मन्त्रीबाट इन्ट्री गर्नुभएको रहेछ नि त होइन उहाँले त
0: हो उहाँ युवा तथा खेलकुद मन्त्रीमा आउँदाखेरि को थियो तपाईको
1: लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री हुनुहुन्थ्यो लोकेन्द्र बहादुर चन्द हुनुहुन्थ्यो क्या बहुदलमा एकपटक हुनुभएको
0: रक्षा मन्त्री त्यसले गर्दा यदि अदालतले बीचमा नि यहाँलाई पनि थाहा होला
1: नेपालको मन्त्री त जतिखेर नि बन्न पाउने अस्ति हाम्रो शरद सिंह भण्डारी मन्त्री कति 20 पटक कि 19 पटक भनेर बियर पुरै चाहिँ फोडिरहेको दृश्य पनि आयो नि त होइन
0: के का लागि भन्नुहोस् न मन्त्री हुन्छन् एउटा उद्देश्यको लागि एउटा उद्देश्यको तपाईँले मैले त हेर्नुहोस् कति पटक देखेको छु मैले त बाहिर जाँदाखेरि मन्त्रीजीहरू चाहिँ नि साइकिल लेनमा साइकिल चलाएर कार्यालय गएको पनि मैले आफ्नो आँखाले देखेको छु हेर्नुहोस् मेरो क्यामेरामा फोटो कैद छ हेर्नुहोस् त्यस्तो त्यस्ता पनि के अरे सम्पन्न देशहरू हेर्नु सम्पन्न देश जहाँ कि चाहिँ नि त्यसै गरेर त भ्रष्टाचार त नि न्यून भएका देशहरू हुन् नि यहाँ त डेकोरेसन है गमलाले घेरिएर चाहिँ हिँड्नुपर्छ उहाँहरूलाई सुरक्षाकर्मीले घेरिएर चाहिँ हिँड्नुपर्छ होइन सम्पूर्ण कुराहरू चाहिँ नि उहाँहरूको लाइफ पनि लेबिएस छ हेर्नुहोस् होइन त्यसै जनताले यो पटक चाहिँ सुनामी ल्याएका हुन् जनताले त जनताले आफूभित्र मनभित्र कचल्टिएर रहेको आक्रोश चाहिँ नि ब्यालट बक्समा चाहिँ व्यक्त गरेका हुन् विस्फोट गरेका हुन् त्यो व्यक्त पनि होइन हेर्नुहोस् यो चाहिँ नि स्वाभाविक पनि थियो हेर्नुहोस् अझ पनि उहाँहरूलाई यति हुँदासम्म पनि उहाँहरूको चाहिँ नि त्यो भनौँ न एक किसिमको सुधार हुने कुनै पनि लक्षण चाहिँ नि देखिँदैन हेर्नुहोस् केही नेताको फेरि है सबैको चाहिँ होइन
1: केशव अधिकारीजी यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धन्यवाद दिन्छु नमस्कार
0: धन्यवाद
1: नेपाल प्रहरीका पूर्व डीआईजी केशव अधिकारी आदरणीय श्रोता नेपाली भाषको समय सकिएको छ खेम बमलाई बिदा दिनुहोस् नमस्कार।

0: कपाल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843047437 र 010590093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843047437।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टाइल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
7: होइन ए दिदी, के भयो, किन यसरी झोक्काएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
6: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
7: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
6: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
7: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
6: ए
7: यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, त्यहाँ त प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि

0: समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोहोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: सिद्धलेक गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
3: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिट्टू विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा म चाँडै स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट छगर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
9: 9861975547।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
11: होइन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नुपर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर, रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भयो, किन एक्लै गनगन गरिरहे
5: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 010520542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860-2458-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

Bike

0: नौ बजे त मैले भिडियो भने यस्तै हो, मोडल सोडल हाल्यो भने अलिक राम्रो हुन्थ्यो होइन, यस्तै चल्छ
1: मोडल
0: भइहाल्छ मोडल भइहाल्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल, जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन B12,
5: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
7: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
6: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चु हाने जस्तो
4: हो।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिबा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: बाबा बाबा, म त आज स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98617045 54
7: 98617045 47।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
2: जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासोपामा पदाधिकारी चयनको लागि आज मतदान हुँदै उपसभापतिमा वागले निर्विरोध, महामन्त्रीका दुई आकांक्षीले लिए उम्मेद्वारी फिर्ता।
0: रासोपा महाधिवेशनले प्रतिनिधि सभा बैठक सरेको सरै राष्ट्रिय सभा बैठक आज बस्दै।
1: सुकुमवासीलाई होल्डिङ सेन्टर खाली गर्ने म्याद थपियो, 19 गते भित्र सरकारी सेल्टर छाड्नुपर्ने।
0: भेनेजुएला भूकम्पमा ज्यान गुमाउनेको संख्या 235 पुग्यो, 1500 भन्दा बढ़ी घाइते, उद्धार कार्य जारी।
1: र फिफा विश्वकपमा टर्कीसँग अमेरिका पराजित, स्वीडेनसँग बराबरी खेल्दै जापान नकआउट चरणमा प्रवेश।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत आज पदाधिकारी चयनका लागि निर्वाचन हुँदैछ। खुला सभा उपसभापति डाक्टर सोनी मुवागलेको मात्र उम्मेद्वारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ। अरू 5 पदका लागि 29 जना बीच प्रतिस्पर्धा हुने भएको छ। सभापति र उपसभापति पुरूषतर्फ निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुन लागेको हो। महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्कीका बीचमा प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पदाधिकारी उम्मेद्वारको सूची अनुसार गौतम र कार्कीको मात्र उम्मेद्वारी परेको छ। यस्तै महामन्त्रीमा 9 जनाको उम्मेद्वारी परेकामा 2 जनाले फिर्ता लिएको घोषणा गरेका छन्। महामन्त्रीका दावेदार कविन्द्र बुर्लाकोटी र जगदीश खरेलले उम्मेद्वारी फिर्ता लिने घोषणा गरेका छन्। अब प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रंजु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य प्रतिस्पर्धामा छन्। सहमहामन्त्रीमा 11 जनाले उम्मेद्वारी दिएका छन्। रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असीम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बू, पुकार बम, विजय जयरू, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री सहमहामन्त्रीका उम्मेद्वार छन्। यस्तै सहमहामन्त्री महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा छन्। 1 जना पुरूष खुलातर्फको उपसभापति पदमा सोनी मुवागले सर्वसम्मत हुनुभएको छ भने पार्टी सभापति रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ। पदाधिकारी चयनका लागि मतदान हुँदै गर्दा धेरैजसो प्रतिनिधि भने घर फर्किसकेका छन्।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन तोकिएको समयभन्दा लम्बिँदा प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ। पछिल्लो पटक असार 5 गते बसेको बैठक आज बस्ने गरी बोलाइएको थियो, तर राष्ट्रपाका सांसदहरू महाधिवेशनमा व्यस्त भएकाले आजको लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। सांसदहरू नआउने भएपछि आजको बैठक अब भोलि शनिबार बिहान 11 बजे बस्ने गरी तय भएको संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ। यसैबीच हिजो सूचना टाँसेर स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आजलाई बोलाइएको छ। आज दिउँसो सभा 1 बजे बस्ने गरी तय भएको बैठकमा राष्ट्रिय सभाका सचिवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 टेबल गर्ने र सभाका पूर्व सदस्य राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।
0: सरकारले सुकुमवासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न समय थप गरेको छ। यसअघि आजसम्ममा होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गर्दै 7 दिनको समय दिएको हो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार अब 19 गतेभित्र 100 ठाउँ खाली गर्नुपर्नेछ। सरकारले गत वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाभित्रका नदी किनारका सुकुमवासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको थियो। होल्डिङ सेन्टरमा राखिएका 25,000 रूपियाँ दिएर विदा गर्ने सरकारको तयारी छ। 25,000 रूपियाँ पाउनका लागि असार 15 गतेभित्र दशरथ रंगशालामा उपस्थित भई बैंक खाता नम्बरसहित निवेदन दिन भनिएको छ। तर उनीहरूले भने भूमिको अधिकार दिनुपर्नेमा केही रकम दिएर सरकारले थन्थमाउन खोजेको भन्दै आक्रोश बोकेका छन्। आफूहरूको व्यवस्थापन नभए पुरानै ठाउँमा फर्कने उनीहरूको चेतावनी छ।
1: अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस आज नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइन्दछ। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जून 26 का दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस मनाउने गरिन्छ। विश्व समुदायलाई लागू पदार्थको असर र कारोबारबाट मुक्त गराउन दिवसको मुख्य उद्देश्य रहेको छ। दिवसको अवसरमा विश्वमै लागू पदार्थ प्रयोग र कारोबार जटिल चुनौतीको रूपमा बढ़िरहेको राष्ट्रसंघले जनाएको छ। लागू पदार्थको तस्करी र संगठित अपराध समुदायसम्म फैलिँदा चुनौती बनिरहेको हो। विश्वव्यापी रूपमा लगभग 31,60,00,000 लागू पदार्थ प्रयोगकर्ताहरू रहेको अनुमान गरिएको छ। लागू पदार्थको समस्या संगठित अपराध, भ्रष्टाचार, आर्थिक अपराध र आतंकवादसँग गहिरो रूपमा जोड़िएको राष्ट्रसंघको भनाई छ। नेपालमा लागू औषध प्रयोगकर्ता र अवैध कारोबार दुवै बढ़दो छ। युवा पुस्तामा लागू औषधको प्रयोग दिनानुदिन बढ़िरहेको तथ्याङ्कहरूले देखाउँछ। प्रयोगकर्ता बढ़ेसँगै कारोबारी पनि वृद्धि भएको देखिन्छ। नेपाल प्रहरीले हिजो सार्वजनिक गरेको गत जेठ महिनाको मात्रै तथ्याङ्कमा देशभरबाट 1,036 लागू औषध कारोबारमा संलग्नलाई पक्राउ गरेको उल्लेख छ। प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँ उपत्यकाबाट 169, कोशी प्रदेशबाट 212, मध्य प्रदेशबाट 73, बागमती प्रदेशबाट 137, गण्डकी प्रदेशबाट 46, लुम्बिनीबाट 182, कर्णाली प्रदेशबाट 52, सुदूरपश्चिम प्रदेशबाट 125 तथा लागू औषध नियन्त्रण ब्यूरोले 50 पक्राउ गरेको हो। सो अवधिमा प्रहरीले ठूलो मात्रामा अवैध लागू औषध बरामद गरेको छ।
0: मौतरीको जलेश्वर नगरपालिका सात बखरी पुल क्षेत्रबाट 90 किलोग्राम गाँजा फेला परेको छ। जलेश्वर नगरपालिका सात बखरी पुल क्षेत्रमा नम्बर प्लेट नभएको मोटरसाइकललाई शंका लागि चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा रहेका दुईवटा सेतो बोराभित्र प्लास्टिकमा प्याक गरिएको करिब 90 किलोग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकलका चालक भने छाडेर फरार भएका छन्। बरामद गाँजा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मौतरीमा राखी फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र रेडियो थाहा संचारबाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। पाँचथरको फालेलुङ गाउँपालिका दुई जिमाहामा गैराती ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। मृत्यु हुनेमा फिदिम नगरपालिका तीनका 24 वर्षीय राजेश मुखिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार गैराती करिब 8:30 बजे मे 1/35/56 नम्बरको ट्र्याक्टर अनियन्त्रित भई करिब 500 मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते मुखियाको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा फालेलुङ गाउँपालिका 41 वर्षीय युग बहादुर जबेगु गम्भीर घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
0: नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र संस्थापन इतर समूहका नेता डाक्टर शेखर कोइरालाबीच भेट भएको छ। उहाँहरू बीच आज बिहान विराटनगर स्थित कोइराला निवासमा भेट भएको हो। महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ। महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न 15 महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिनुभयो। घिमिरेले नेता कोइराला पार्टी एकताका लागि निकै सकारात्मक रहेको समेत बताउनुभयो। कोइरालाले घिमिरेसँग सभापति गगन थापासँग दोस्रो पटक भेट हुन नसकेकोमा गुनासो समेत गर्नुभएको छ। आसन्न स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आन्तरिक एकता बलियो हुनु अपरिहार्य रहेको नेता कोइरालाको भनाई थियो। भेटवार्ताका क्रममा कोइरालाले हतार नगरी पर्याप्त छलफल गरेर विवाद टुंग्याउनु पर्ने र सबै पक्ष महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनु पर्नेमा जोड़ दिएको महामन्त्री घिमिरेले बताउनु भएको छ। असन्तुष्ट इतर पक्ष नयाँ पार्टी खोल्ने गरीको तयारीमा लागेको हल्लाका बीच भएको यो भेटलाई महत्वका साथ हेरिएको छ।
1: Oh. अब अन्तर्राष्ट्रिय समाचार भेनेजुएलामा दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 325 पुगेको छ। हालसम्म 1500 भन्दा बढ़ी घाइतेको उद्धार गरिएको छ। राजधानी काराकास र नजिकैको तटीय शहर ला गुइरामा भत्किएका भवनहरूको भग्नावशेष मुनि बाटा मानिसहरूले सहयोगका लागि याचना गरिरहेको सुनिएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार हिजो बिहान पहिलो 7.2 म्याग्निच्युडको भूकम्प गएको केही सेकेण्डमै 7.5 म्याग्निच्युडको दोस्रो भूकम्प गएको थियो। दुवै भूकम्प सतह नजिकै केन्द्रित भएकाले ठूलो विनाश भएको हो। मृत्यु हुनेको संख्या अझ बढ़न सक्ने आशंका गरिएको छ। धेरै मानिसहरू घरबार विहीन भएका छन् भने क्षतिग्रस्त र असुरक्षित भवनमा बस्न डराएर धेरैले सड़कमै रात बिताइरहेका छन्। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष होर्रे रोडिगेजले मृत्यु हुनेको संख्या बढ़ेको जानकारी दिनुभएको छ। यसअघि अन्तरिम राष्ट्रपति डेल्सी रोडिगेजले देशभर आपतकाल घोषणा गर्नुभएको थियो। भूकम्पपछि धेरै मानिसहरूले उद्धार कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकाले 15 करोड़ अमेरिकी डलर बराबरको सहायता दिने घोषणा गरेको छ। अमेरिकी सेनाले खोज तथा उद्धार टोलीलाई सहयोग गर्न यातायात सहज र विमान परिचालन गर्ने जनाएको छ। गृहमन्त्री डियोसदादो काबिलोका अनुसार राजधानी काराकासका धेरै भवनहरू पनि भत्किएका छन्। टुइलो याराकुई काराबोबो आरागुआ र मिरान्डा राज्यहरू पनि प्रभावित भएका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार राजधानी बाहिर रहेको माइकेटिया स्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि बन्द गरिएको छ।
0: अब खेल समाचार। विश्वकप 2026 को रोमाञ्चक खेलमा अमेरिका टर्कीसँग 3-2 पराजित भएको छ। समूह डी को आफ्नो अन्तिम खेलमा सह आयोजक अमेरिका टर्कीसँग 3-2 स्तब्ध भयो। लस एन्जलस स्टेडियममा भएको खेलमा टर्कीले थप गरिएको अतिरिक्त समयको 8 मिनटमा गोल गर्दै सनसनीपूर्ण जीत निकाल्यो। यसअघि नै लगातार 2 खेल जितेर नकआउट चरणमा स्थान पक्का गरिसकेको अमेरिकी टोलीले आज धेरैजसो वैकल्पिक खेलाड़ीहरूलाई मैदान उतारेको थियो। अर्कोतर्फ प्रतियोगिताबाट बाहिरिसकेको टोलीले भने प्रतिष्ठाका लागि खेल्दै स्थान जीत हात पार्यो। यस्तै आजै बिहान भएको समूह डी को अर्को खेलमा अस्ट्रेलिया र प्याराग्वेले गोलरहित बराबरी खेलेका छन्। सान फ्रान्सिस्को वे एरिया स्टेडियममा भएको खेल बराबरी भएसँगै 4 अंक जोड्दै अस्ट्रेलिया समूह डी को उपविजेताको रूपमा अन्तिम 32 प्रवेश गरेको छ। 4 अंक नै रहेको र गोल अन्तरका आधारमा उत्कृष्ट तेस्रो टोली बनेको पाराग्वे पनि नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ। यस्तै फिफा विश्वकप फुटबलमा स्वीडेनसँग 1-1 बराबरी खेल्दै जापान नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको ड्यालास स्टेडियममा भएको रोमाञ्चक खेलमा 1 अंक बटुल्दै जापानले अर्को चरणको यात्रा तय गरेको हो। खेलको 56 मिनटमा दाइजेन मायादाले गोल गर्दै जापानलाई शुरूआती अग्रता दिलाए। नकआउट चरणको यात्रा सुनिश्चित गर्न गोल जापानका लागि निकै महत्वपूर्ण साबित बन्यो। खेलको 62 मिनटमा स्वीडेनका एन्थोनी एलांगाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि स्वीडेनले जितका लागि निकै प्रयास गरे पनि जापानी डिफेन्सले उसलाई रोकेर राख्यो। पराजित स्वीडेनले पनि 4 अंकका साथ अन्तिम 32 स्थान बनाएको छ। समूह एफ को आफ्नो अन्तिम खेलमा नेदरल्याण्डसले ट्युनिसियालाई 3-1 पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। कान्सस सिटी स्टेडियममा भएको यस खेलमा जीत निकाल्दै डस टोलीले विश्वकपमा आफ्नो अपराजित यात्रालाई 14 खेल पुर्याएको छ। यस्तै समूह ई को आफ्नो अन्तिम तथा निर्णायक खेलमा इक्वेडरले बलियो टोली जर्मनमाथि 2-1 को रोमाञ्चक पुनरागमन जीत दर्ता गरेको छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राजसोपामा पदाधिकारी चयनको लागि आज मतदान हुँदै उपसभापतिमा वाग्ले निर्विरोध। महामन्त्रीका 2 आकांक्षीले लिए उम्मेद्वारी फिर्ता।
0: राजसोपा महाधिवेशनले प्रतिनिधि सभा बैठक सरेको सरै राष्ट्रिय सभाको बैठक आज बस्दै।
1: सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्ने म्याद थपियो। 19 गते भित्र सरकारी सेन्टर छोड़िसक्नुपर्ने।
0: भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 235 पुग्यो। 1500 भन्दा बढ़ी घाइते। उद्धार कार्य जारी।
1: र फिफा विश्वकपमा टर्कीसँग अमेरिका पराजित। स्वीडेनसँग बराबरी खेल्दै जापान नकआउटमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
7: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
8: खर्च अनुसारको घर त बना जस्तै बना छ त
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
7: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
9: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
7: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
10: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
8: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
10: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
8: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
10: 98-60-24-58-43
8: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
11: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
11: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
8: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
11: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
12: बाबा बाबा म त आज स्कुल जान्न
13: म पनि स्कुल जान्न मम्मी
14: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
15: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
14: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
10: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट छगर तल
9: काठमाडौँ जाने बाटोपट्टि
10: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861975447
11: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002 9510638002

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: उफ, के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झेललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
5: आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला,
4: अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
6: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
6: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
4: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
3: ओहो, होइन, के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क CCTV क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरफोन पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802। शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिकाधीन विश्वजरमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
6: न टिप्नुहोस्। प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-0390 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेची बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बालरोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थपो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
8: बाबा बाबा, म टाढो स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
5: पाइप कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्य मा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनु को साथै पुराना झोलाहरु पनि मरमत गरिन्छ। स्वलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861975447।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
13: कहाँ हुनु नि सर, हाम्रै दार्जिलिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
14: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
14: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
13: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 0105203314 र 9860571166।
15: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू के तपाईँलाई थाहा छ हाम्रा रैथान
3: 470 9851-87882 गल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049

0: सिद्धलेख गाउँपालिकाको अभियान कृषिमा आत्मनिर्भरता स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843462686 र 9810323754।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
0: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
4: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
0: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह। सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह। सम्पर्क नम्बर 9812205553, 9812205553। आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ,
0: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
9: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
0: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861705544
0: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
10: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ। धादिङको सिद्धलेक गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेक गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलेक गाउँपालिका एक, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9841867664 9841867664।
9: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने खत्तेरी
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
11: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
12: कहाँ नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
13: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
12: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
13: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
14: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने केही सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त, अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त?

रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा।

0: सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: च्याङ्जामा जीव दुर्घटना हुँदा एकजनाको मृत्यु, घाइते 18 मध्ये 3 को अवस्था गम्भीर, कक्षा परीक्षा बोर्ड अगाडि अनिराश अभियोगको प्रदर्शन, विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न आग्रह, अलैसी निर्यातमा ऐतिहासिक कीर्तिमान, 11 महिनामै भित्रियो 12 अर्ब रूपियाँ, भारतमा व्यावसायिक एलपीजी ग्यासमाथिको प्रतिबन्ध फुकुवा, आपूर्ति सहज बन्दै, जापानमा शक्तिशाली आँधीको त्रास, 100 बढ़ी उडान रद्द, हजारौंलाई सुरक्षित स्थानमा जान आग्रह, र विश्वकप फुटबल अन्तर्गत अन्तिम 32 को समीकरण बन्दै 19 टोली सुरक्षित, नकआउट चरणका खेलहरू आगामी सोमबारदेखि शुरू हुनेछ।

0: अच्छा खास वर्ल्ड कप 2026 को अवसरमा 3G टिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप 3G टिभी खेल सँगै भरोसा सँगै
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रिय सभाको जारी बैठक सम्बन्धी खबरबाट राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या र भूकम्पपछिको पुननिर्माणमा भइरहेको ढिलाइबारे लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। विशेष गरी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको उचित व्यवस्थापन गर्न र झाझरकोट भूकम्प पीड़ितलाई तत्काल स्थायी आवासको व्यवस्था गर्न सांसदहरूले माग गरेका हुन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरू रेणुचन्द, विष्णु कुमारी सापकोटा, श्रीकृष्ण अधिकारी र सावित्री मल्लले सुकुम्बासीहरूलाई मानवोचित व्यवहार गर्न सरकारसँग माग गर्नुभयो। कुनै विकल्प र उचित प्रबन्ध बिना नै उनीहरूलाई तत्काल ओत लाग्ने ठाउँबाट हटाउन खोजेको भन्दै सांसदहरूले सरकारको कार्यशैलीको आलोचना गरेका छन्। उनीहरूले सुकुम्बासी समुदायको संवैधानिक हक अनुसार बसोबासको व्यवस्था मिलाउन र मानव अधिकारको सम्मान गर्न सरकारलाई आग्रह समेत गरेका छन्। यस्तै बैठकमा झाझरकोट र रूकुम पश्चिमको भूकम्पपछिको पुननिर्माणको मुद्दा पनि प्रमुख रूपमा उठेको छ। सांसद कृष्ण बहादुर रोकायाले भूकम्प गएको समय बितिसक्दा पनि प्रभावित क्षेत्रमा सुरक्षित आवास निर्माण शुरू हुन नसकेकोमा आपत्ति जनाउनुभयो। पुननिर्माणका लागि करिब 22 अर्ब रूपियाँ लाग्ने अनुमान गरिए पनि सरकारले बजेट मार्फत पर्याप्त रकम नछुट्याएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो। झापाको मेची नगरका हात्ती प्रभावित वासिन्दाले जंगली हात्तीको आतंक रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत प्रधानमन्त्री कार्यालय पठाइएको चार बुँदे ज्ञापन पत्रमा स्थानीयले आफ्नो बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्। मेची नगर नगरपालिका वडा नम्बर 1, 2, 3 र 4 वासिन्दा लामो समयदेखि जंगली हात्तीको समस्या झेल्दै आएका छन्। भारततर्फबाट नेपाल पस्ने हात्तीका कारण दिनदिनै जनधनको नोक्सानी बढेपछि आजित भएका स्थानीयले सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्। ज्ञापन पत्रमा भारतबाट आउने हात्तीलाई सीमा क्षेत्रमै रोक्न तथा साइरन आवाज र अन्य प्रविधिको प्रयोग गरी हात्तीलाई उनीहरूकै वासस्थानतर्फ फर्काउने व्यवस्था मिलाउन माग गरिएको छ। सरकारले लागू औषध प्रयोगकर्तालाई अपराधी नभई बिरामीका रूपमा हेर्ने नयाँ नीति ल्याएको छ। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज गृह मन्त्रालयले यसबारे जानकारी दिएको हो। नयाँ रणनीति अनुसार लागू औषधको अवैध ओसार पसार र भण्डारण गर्ने मुख्य नायकीहरूलाई कड़ा कानूनी कार्यवाही गरिनेछ। तर यसको लतमा फँसेका युवा तथा बालबालिकाहरूलाई भने जेल पठाउनुको साथो सुधारका लागि पुनर्स्थापना केन्द्र र मनोसामाजिक परामर्शमा पठाइनेछ। मन्त्रालयका अनुसार पछिल्लो समय प्राकृतिक गाँजा वा अफिम भन्दा कृत्रिम र विभिन्न औषधिहरूको दुरूपयोग गर्ने क्रम बढ़ेको छ। आर्थिक वर्ष 2081-82 मात्रै झण्डै 8,000 जना लागू औषध घटनामा पक्राउ परेका थिए भने हालैको एक अध्ययनले एउटै जिल्लामा मात्रै करिब 30,000 प्रयोगकर्ता रहेको डरलाग्दो अवस्था देखाएको छ। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठका अनुसार लागू औषध नियन्त्रण तथा रोकथामका लागि छिटै विभाग स्थापना गर्ने तयारी गरिएको छ। काठमाडौँ महानगरपालिकाले टेकुस्थित शुक्रराज ट्रफिकल तथा सर्वरोग अस्पताललाई रेबिज विरूद्धको 1800 भाइल खोप निशुल्क उपलब्ध गराएको छ। महानगरकी कार्यभाग प्रमुख सुनिता डंगोलले आज अस्पताल पुगेर खोप हस्तान्तरण गर्नुभएको हो। खोप हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले उपत्यकामा रेबिज विरूद्धको खोप अभाव भएको र अस्पतालबाट समेत माग आएपछि महानगरले खोपको व्यवस्था गरेको बताउनु भएको छ। अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले स्वास्थ्य सेवा विभागबाट आएको खोप सकिएको र नयाँ खरिद प्रक्रियामा ढिलाइ हुने जोखिम रहेका बेला महानगरले गरेको यो सहयोगले बिरामीलाई ठूलो राहत मिल्ने उल्लेख गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। स्याङ्जाको वालिङ नगरपालिका साथ लौली डाँडामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य 18 जना घाइते भएका छन्। चालकले नियन्त्रण गुमाएर जीप सड़क छेउमा पल्टिँदा वालिङका 25 वर्षीय राजेन्द्र वीर कट्टाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर रहेको छ। प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्राथमिक उपचारपछि गम्भीर र मध्यम अवस्थाका 12 जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ। कक्षा 12 को नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको भन्दै विद्यार्थी संगठन अनिर सबियोले आज भक्तपुर स्थित राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन गरेको छ। अनिर सबियोले नतिजा स्वच्छ आउन पुनर्मूल्यांकन तथा रिटोल्ट लिङ्कको भरपर्दो व्यवस्था गर्न र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने दोषी कर्मचारीलाई कार्यवाही गर्न माग गरेको छ। प्रदर्शनका क्रममा विद्यार्थीहरूले शैक्षिक व्यतिथि अन्त्य गर्न र अनियमितताको छानबिन गरी न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। नेपालबाट बाहिरी देशमा हुने अलैसो निर्यातले नयाँ कीर्तिमान कायम गरेको छ। चालू आर्थिक वर्षको 11 महिनामा 12 अर्ब रूपियाँ भन्दा बढ़ीको अलैसो निर्यात भएको छ। यस वर्ष निर्यातको परिमाण कम भए पनि किसान तथा व्यवसायीले राम्रो मूल्य पाएका कारण आमदानी बढ़ेको हो। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालले 60,30,000 किलोग्राम अलैसो निर्यात गरी 12 अर्ब 1 करोड़ रूपियाँ आमदानी गरेको छ। यो आमदानी अघिल्ला वर्षहरूको तुलनामा अहिलेसम्मकै उच्च रहेको छ। यससँगै अलैची नेपालबाट बाहिर पठाउने वस्तुहरूमध्ये दोस्रो ठूलो वस्तु बनेको छ। नेपालमा उत्पादन हुने अधिकांश अलैची ताप्लेजुङ, इलाम, संखुवासभा, पाँचथर र तेह्रथुम लगायतका पूर्वी पहाड़ी जिल्लाहरूमा उत्पादन हुने गर्दछ। नेपालबाट निर्यात हुने धेरैजसो अलैची भारत जाने गरेको छ। म्याग्दीको रघुगंगा गाउँपालिकाले दर्ता नभई चलेका क्रसर उद्योगहरूलाई बन्द गर्न निर्देशन दिएको छ। गाउँपालिकाले सूचना निकाल्दै कानूनी प्रक्रिया पूरा नगरेका त्यस्ता उद्योगहरूलाई 1 महिनाभित्र हटाउन भनेको हो। विकास आयोजना र जलविद्युतका लागि अनुमति पाएका बाहेक अन्य क्रसरले नदीजन्य सामग्री निकालेको पाइएमा कड़ा कार्यवाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनु भएको छ। आउँदो साउन 11 गतेभित्र उद्योग र उपकरण नहटाए कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ाइने गाउँपालिकाले जनाएको छ। खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: 5000 तीस होमर सबरी रिचार्ज करनु हो र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिना देखि एक वर्ष सम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नु हो।
1: डिश होम, खुशीको कनेक्सन।

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। मध्य पूर्वमा युद्धका कारण खलबलिएको ऊर्जा आपूर्ति सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास एलपीजीमा लगाएको प्रतिबन्ध हटाएको छ। इरान र अमेरिका बीच रणनीतिक जलमार्ग पुनः सञ्चालन गर्ने सहमति भएसँगै भारत सरकारले संकटकालीन नियन्त्रणहरू अन्त्य गरेको हो। पश्चिम एशियामा समस्या शुरू हुनु अघिकै अवस्थामा आपूर्ति फर्किएको र रोकिएको ब्लक एलपीजीलाई पनि आधा क्षमतामा पुनः शुरू गरिएको त्यहाँको पेट्रोलियम मन्त्रालयले जनाएको छ। यता दुईवटा शक्तिशाली आँधी जापानतर्फ अघि बढ़ेपछि त्यहाँको जनजीवन प्रभावित भएको विदेशको अर्को खबर छ। प्रतिकूल मौसमका कारण जापानका प्रमुख वायु सेवा कम्पनीहरूले 120 उडान रद्द गरेका छन्। भारी वर्षासँगै बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि क्योटो र ओसाका क्षेत्रमा हजारौं बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। आँधीका कारण टोयोटा र निशान जस्ता ठूला कम्पनीले आफ्ना कारखानाको उत्पादन समेत रोकेका छन्। ताइवानमा पनि यस आँधीका कारण मुसलधारे वर्षा र बाढ़ी आएपछि धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। अब खेलकुद। फिफा विश्वकप 2026 को समूह चरणका खेलहरू सकिने लाग्दा हालसम्म 19 टोली नकआउट अर्थात अन्तिम 32 को चरणमा पुग्न सफल भएका छन्। 48 टोली सहभागी यस विश्वकपमा आज बिहानसम्मका खेलहरूबाट 19 टोलीले अर्को चरणको यात्रा तय गरेका हुन्। नकआउटमा पुग्ने प्रमुख टोलीहरूमा आयोजक देशहरू मेक्सिको, अमेरिका र क्यानाडाका साथै अर्जेन्टिना, ब्राजिल, फ्रान्स र जर्मनी रहेका छन्। अर्को चरणमा पुगेका मध्ये 8 टोलीले आफ्ना प्रतिद्वन्दी समेत पाइसकेका छन्। जस अनुसार अब हुने खेलहरूमा दक्षिण अफ्रिकाले क्यानेडाको, नेदरल्याण्डसले मोरक्को, अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनाको तथा ब्राजिलले जापानको सामना गर्नेछन्। बाँकी टोलीहरूको टुंगो लाग्न अझै केही समूहका खेलहरू हुन बाँकी छन्। नकआउट चरणका यी खेलहरू आगामी सोमबारदेखि शुरू हुनेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रिय सभाको बैठक जारी। सुकुम्बासी समस्या र भूकम्पपछिको पुननिर्माणमा ढिलाइबारे सरकारको ध्यानाकर्षण। झापाका हात्ती प्रभावित स्थानीयको प्रधानमन्त्रीलाई 4 हुँदै ज्ञापन पत्र। रेबिज खोप अभाव भएपछि काठमाडौँ महानगरको अग्रसरता। टेकु अस्पताललाई 1800 भाइल निशुल्क सहयोग। लागू औषध प्रयोगकर्तालाई अपराधी नभई बिरामीका रूपमा व्यवहार गरिने। मुख्य कारोबारीलाई कडा कार्यवाही हुने। स्याङ्जामा जीव दुर्घटना हुँदा एकजनाको मृत्यु। घाइते 18 मध्ये 3 को अवस्था गम्भीर। परीक्षा बोर्ड अगाडि अनेरा सबियुको प्रदर्शन। विद्यार्थीको भविष्यमाथि खेलवाड़ नगर्न आग्रह। अलैची निर्यातमा ऐतिहासिक 11 महिनामै भित्रियो 12 अर्ब रूपियाँ। भारतमा व्यावसायिक एलपीजी ग्यासमाथिको प्रतिबन्ध फुकुवा। आपूर्ति सहज बन्दै जापानमा शक्तिशाली आँधीको त्रास। 100 बढ़ी उडान रद्द। हजारौंलाई सुरक्षित स्थानमा जान आग्रह। र विश्वकप फुटबल अन्तर्गत अन्तिम 32 को समीकरण बन्दै 19 टोली सुरक्षित। नकआउट चरणका खेलहरू आगामी सोमबारदेखि शुरू हुने। हौस्तका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलगण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
7: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
7: 9860248543।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
13: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
13: 9861975447।
1: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजरमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरीद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
0: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
0: होइन भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241311, 9849241311।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँखस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।
6: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0057-437।
0: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो फापर जुनेलु कागुनो लट्टेर मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर गुप्ताको सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिमनी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अल्पभंड होलसेल मूल्य में पाइन। धादिंग जिला को विभिन्न स्थान सेवा दीदी आई ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोल। संपर्क फोन नंबर 0105204070 98511 87882 गोल्सी बजार को लगी 0104031116 र 920 बजार को लगी 98512049090 ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग। ओम चंकेश्वर इंटरप्राइजेस तपाईंकै सेवामा सधैं तत्पर।
8: रेडियो बिहानी 97.6 MHz।
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर। सम्पर्क फोन नम्बर 98410055754 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98510878 र 98088878778।
11: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
11: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
11: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
11: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
11: ल्याब टेस्ट,
12: भिटामिन डी,
11: भिटामिन बी 12,
12: आयरन प्रोफाइल
11: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
12: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
11: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
12: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
12: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
13: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
14: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
13: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
14: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
13: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
14: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
13: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93270, 98511-93270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
15: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: है मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: धादिङको सिद्धलेखु गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ, एमाले चोकबाट तल
8: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
8: 98-61-97-65-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस,
11: नीलकण्ठ नगरपालिका तीन मिलनचोल धादिङ।
10: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सतीदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
6: 98-61-97-65-47।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: झोला बोकेर लुखुर लुखुर कसो जान लाग्छ हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लाग्यो।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98-511-93-270, 98-511-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
7: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
7: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सतीदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।
3: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा धादिङ।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
5: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
6: भिटामिन डी,
3: भिटामिन B12,
6: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: अब
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808888778।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: र 98088 7778।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

Nani and Babu.

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहाइन्ड 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
3: आज फेरि हामी परमेश्वरको वचनको अद्भुत यात्रामा सँगै अघि बढ़िरहेका छौं। अघिल्लो अध्ययनमा हामीले पवित्र आत्मामा हिँड्ने जीवन र पवित्र आत्माको फलका बारेमा सिकिरहेका थियौं।
2: हो नि भाइ, अनि यो अध्ययनमा चाहिँ हामीले साँच्चै नै प्रेम, आनन्द, शान्ति, धैर्यता जस्ता गुणहरू चाहिँ हाम्रो जीवनमा परमेश्वरले चाहनु भएको फलहरू हुन् भन्ने कुरालाई पनि हामीले हेर्दै थियौं।
3: अवश्य पनि भाइ, अनि आजको अध्ययनले त्यो जीवनलाई अझ व्यावहारिक रूपमा देखाउँछ। यदि हामी साँच्चै आत्मामा हिँडिरहेका छौं भने त्यसको असर अरूसँगको सम्बन्धमा पनि देखिनुपर्छ।
2: यसको अर्थ क्रिश्चियन जीवनमा चाहिँ केवल म र परमेश्वर बीचको कुरा मात्र होइन रहेछ नि त।
3: ठिक भन्नुभयो भाइ तपाईँले। आजको वचनले सिकाउँछ, यदि कोही लड्छ भने उसलाई उठाउने, यदि कोही थाक्छ भने उसको भार बोक्न सहयोग गर्ने, अनि नम्रतामा एक अर्कालाई सम्हाल्ने जीवन नै ख्रिष्टको जीवन हो। त्यसैले आदरणीय श्रोताहरू आफ्नो हृदयलाई खोल्दै आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा सहभागी बनौ।
4: त वचन अध्ययनको क्रममा आज हामी गलाती 6 अध्याय पद 1 देखि 5 पदसम्मबाट देख्न गइरहेका छौं। 6 अध्यायको मुख्य विषय हो विश्वासद्वारा उद्धार। आत्माको फलले ख्रिस्टियन चरित्रको प्रदर्शन गर्दछ। अनि हस्तलेख समाप्ति र पावलको साक्षी। यो गलातीको अन्तिम अध्यायले हामीलाई आत्माद्वारा शुद्धिकरणको व्यवहारिक भागको तेस्रो स्टेपमा ल्याउँदछ। हामीले हेर्यौं कि अनुग्रहद्वारा उद्धार र व्यवस्थाद्वारा जिउने काम अनुग्रहबाट पतित भएर जानु हो। अनि हामीले देख्यौं कि विश्वासद्वारा उद्धार पाउने कामले, आत्माद्वारा हिँड्ने कामले आत्माको फलको उत्पादन गर्दछ हाम्रो जीवनमा। अर्को शब्दमा हामीले आत्मामा हिँड्नुको मतलब के हो भन्ने विषयमा हेर्यौं। यो नै एक कुरा हो हामीले शुरू गर्नुपर्छ। हामी असफल भए पनि लोटे पनि हामीले यसलाई निरन्तर जारी राख्नुपर्छ। अब अहिले कसरी आत्मिक फलहरू हाम्रो जीवनमा कार्य गर्दछन् त्यसको बारेमा हामी हेर्नेछौ। त सबभन्दा पहिले हामी देख्दछौ उद्धार पाउनु। पहिले हामी देख्छौ विश्वासद्वारा उद्धार। गलाती 6:1 पदमा भनिएको छ, हे भाइयो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकहरूले चाहिँ नम्रताको आत्माले आफ्नै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै यस्ताको सुधार गर। मित्र, कुन मानिस यो पद एकमा उल्लेख गरिएको छ? यो एक पूरा जातिगत शब्द हो यसले कुनै पनि मानिस वा स्त्रीलाई दर्शाउँछ जो एक ख्रिस्टियन हो। अपराध शब्द ग्रीक शब्द पाराप्टोम्सबाट निकालिएको हो जसको मतलब ठोकर खाएर गिर्नु। यसले हुन सक्छ ठूलो पापको दर्शाउँदैन तर एक भयंकर गल्तीलाई दर्शाउँछ। अब अपराधमा पक्राउ परेका त्यस व्यक्तिलाई के गरिनुपर्छ? उसलाई तिमी आत्मिकहरूले नम्रताको आत्माले सुधार गर्नुपर्छ भनेर पाउल भन्छन्, न कि आफू चाहिँ धेरै आत्मिकी भई तपलेर उसलाई आलोचना, निन्दा, खण्डन र उसको खुट्टा तान्नु। अह, त्यहाँ वास्तवमा उसलाई सुधार गर्न नचाहने कुरामा खतरा छ। बरु उसलाई हामी धेरै आलोचना निन्दा गर्छौ, तापनि विश्वासी जब पाप गर्दछ उसले आफ्नो उद्धार गुमाएको हुँदैन। यदि एक विश्वासी अपराधमा परेको छ भने एक आत्मिक विश्वासीले उसलाई आत्मिक नम्रता साथ त्यसबाट सुधार गर्नुपर्छ। नम्रता एक आत्मिक फल हो। अपराध शब्दको अर्थ हो ठोकर खाएर गिर्नु। यदि कुनै मानिस अपराधमा परेको छ भने ऊ ठोकर खाएर गिरेको हुन्छ। उसले सानो पाप गर्न सक्छ या भयंकर गलत। सुधार शब्द यस पदमा प्रयोग गरिएका छन् जसको मतलब टुटेको हड्डीलाई जोड्नु। यदि कोही लड्छ र उसको खुट्टा भाँचिन्छ भने तपाईँले के गर्नुपर्छ त? उसलाई कष्ट दर्दमा दुखैमा छोडेर उसदेखि निक्लिजानुहुन्छ। परमेश्वर भन्नुहुन्छ, तिमीहरू जो आत्मिकी हौ टुटेको हड्डीलाई जोड, उसलाई फेरि उसको स्वस्थ खुट्टामा पुनस्थापन गर। यो दिनता नम्रताको आत्मामा गर्नुपर्छ। एक दक्षिणको महान प्रचारक पास्टर अचम्म प्रकारले विश्वासमा परिवर्तन भएका थिए। उनी एक महान जडिया थिए। उनको सेविकाई बिल्कुल महान गरी चलिरहेको थियो र एक ठूलो दबाव र परीक्षाको बादमा उसले एक रातमा रक्सी पिए, मध्य पिए। उनी यति धेरै शर्मिन्दा भए कि तत्पश्चात अर्को दिन डिकनहरूका अगुवाहरूको परिषद बोलाए, सभा बोलाए र उसले छोड पत्र दिए। उसले तिनीहरूलाई भने, म यो सेवा छोड्न चाहन्छु। तिनीहरू अचम्म भए। तिनीहरूले सोधे, किन पास्टर? उसले खुलाम तवरमा तिनीहरूलाई बताए, मैले बिते रातमा रक्सी पिए, मध्य लिए। एक प्रचारकले पास्टरले पिउनु हुँदैन, त्यसकारण म छोड्न चाहन्छु। निश्चय नै उनी शर्मिन्दा थिए। र तपाईलाई थाहा छ ती डिकनहरूले अगुवाहरूले के गरे? तिनीहरूले आफ्नो हात उनको चारैतिर लगाएर भने, आऊ हामी सबै प्रार्थना गरौं। तिनीहरू उनको त्यागपत्रलाई ग्रहण गरेनन्। एक मानिस जो त्यस समूहमा उपस्थित थिए अर्को आइतबारमा आराधना सेवामा भने, मैले त्यस मानिसले प्रचार गरेको भन्दा अरू कुनै महान सन्देश मेरो जीवनमा कहिले सुनेको छुइन। ती डिकनहरू अगुवाहरू वास्तवमा शल्य चिकित्सकहरू थिए, हड्डीलाई जोड्ने डाक्टरहरू थिए। तिनीहरूले टुटेका हड्डीलाई जोडे, तिनीहरूले उनलाई सुधारे। त्यहाँ कोही मानिसहरू छन् जसले उनलाई सेवकाईबाट बाहिर गर्ने थियो, तर ती डिकनहरूले अगुवाहरूले त्यस प्रचारकलाई वापस उनको कार्यमा राखे र त्यसपछि उनलाई परमेश्वरले अझ धेरै अचम्म प्रकारले प्रयोग गर्नुभयो। मित्र, यहाँ भनिएको छ कि यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने पनि तिनी आत्मिकहरूले चाहिँ नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै यस्ताको सुधार गर, सुधार गर। अन्तिम खण्डमा भनिएको छ, तिमी आत्मिकहरूले चाहिँ नम्रताको आत्माले त्यस्ताको सुधार गर। ध्यान दिनुहोस् कि तपाईँले त्यस्तालाई नम्रताको आत्माले सुधार गर्नुपर्छ। एक आत्मिकी मानिस आफ्नो जीवनमा आत्मिकी फल हुनेछ। एक आत्मिकी मानिसको आफ्नो जीवनमा आत्मिक फल हुनेछ। प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाई, विश्वास तथा नम्रता, संयम। तपाईले उसलाई नम्रताको आत्माले सुधार गर्नुपर्छ। कसरी भन्दा, आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै। आफ्नो औंलाले कुनै व्यक्तिको दोष देखाएर आफू चाहिँ बिल्कुल ठिक छु भनी कहिले नसोच्नुहोस् र सोच्नु हुँदैन। तपाईं पनि यही गर्न सक्नुहुन्छ, गिर्न सक्नुहुन्छ। त्यसकारण आत्माको नम्रताको साथ सुधार गर। दुई पदमा भनिएको छ, तिमीहरू एउटाले अर्काको भार उठाऊ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। यही पद हो जब म आत्मिक रूपमा बालक थिएँ, बाइबलको यथार्थको बारेमा उदेक मान्थे। मित्र, यहाँ मैले यी दुई पदको बारेमा बुझ्न सकेको थिइनँ। अर्को शब्दमा, यी दुई पदबीच आपसमा खण्डन देख्थे। पद दुईमा भनिएको छ, एउटाले अर्काको भार उठाऊ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। त्यसपछि पद पाँचमा भनिएको छ, किनभने हरेक मानिसले आफ्नै निज भार उठाउनु पर्छ। के यो दुई आपसमा खण्डन होइन र? म यी दुवै पदहरूलाई पढ्थे, त्यसपछि म यो कुरालाई बुझ्न सकिनथे र म कुनै मानिसलाई भन्ने गर्थे, हेर्नुहोस् त्यहाँ बाइबलमा भिन्नता छ, आपसमा खण्डन छ। एक जग्गामा यो एउटाले अर्काको भार उठाऊ भन्छ, त्यसपछि यो आफ्नै निज भार उठाउनु पर्छ भन्छ। मैले यसको उत्तर पाउन निकै मुस्किल पर्यो त्यस बेला। वास्तवमा उत्तर धेरै साधारण थियो, तर मलाई त्यस समयमा थाहा थिएन। त्यहाँ धर्मशास्त्रमा 11 भिन्न शब्दहरू छन् जुन एक अंग्रेजी बर्डन यानि भार शब्दबाट अनुवाद गरिएको छ। यसको मतलब बेग्ला बेग्लै प्रकारका भारहरू छन्। त्यहाँ केही बोझहरू छन् जुन तपाईँ अरूसँग बाँड्न सक्नुहुन्छ। त्यहाँ कुनै बोझहरू यानि भारहरू छन् जुन तपाईँ आफैले सहनुपर्छ र यससँग बाँड्न सक्नुहुन्न। यो धेरै साधारण तर एकदम सन्तोषजनक उत्तर हो। भारहरू बोझहरू ती कुरा हुन् जो सामान्य हामी सबैसँग हुने आम कुरा हो। हामी सबैको भार छ, हामी सबैसँग सम्पत्ति हुँदैन, तर निश्चय नै हामीसँग बोझहरू भारहरू त हुन्छन्। हामी सबैसँग प्रतिभा हुँदैनन्, तर सबैसँग भार हुन्छन्। हामी सबैसँग स्वस्थ हुँदैन, तर हामी सबैसँग बोझ यानि भार हुन्छ। हामी कोही शारीरिक अंगहरूको अभावमा छौं, हामी मध्ये कोही देख्न सक्दैनौ, हामी कोहीसँग हात वा खुट्टा छैन, हामी सबै देख्नमा सुन्दर छैनौ, हामी भन्छौ कि हामीसँग समान रगत छ, तर मित्र यो समान एउटै खालको छैन। रगत एउटै समान खालको हुँदैन, यो विभिन्न प्रकारको हुन्छ, यो विभिन्न ग्रुप हुन्छ, ए हुन्छ, बी हुन्छ, ओ हुन्छ। हामी सबैसँग भारहरू छन्, तर हामी सबैसँग चाहिँ भार हुन्छ, यो मिल्छ। यो मानव जातिको अभिन्न अंग हो। हामी सबैसँग समान भारहरू छन्, हामीसँग विभिन्न प्रकारका भारहरू छन्। पाउले गलाती 6 अध्यायमा 2 प्रकारको भारहरूको बारेमा बताउँछन्। त्यहाँ कोही भारहरू छन् जो हामी एक अर्कामा बाँड्न सक्छौ, त्रुटि, तनाव, अभाव इत्यादि। हामीहरू आफ्ना परिवार मित्रहरूसँग बाँड्न सक्छौ। अनि अब हामी अर्को पद हेर्नेछौ जसले हामीलाई त्यो भारको बारेमा बताउँछ जुन हामी अरूसँग बाँड्न सक्दैनौ। 4 पदमा भनिएको छ, तर हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्, तर आफ्ना छिमेकीको विषयमा त होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ। मित्र, मलाई लाग्छ उसको मतलब यो हो कि हामी चारैतिर हाम्रो भारहरू उठाउनेलाई खोज्दै हिँड्नु होइन। 5 पदमा भनिएको छ, किनभने हरेक मानिसले आफ्नै निज भार उठाउनु पर्छ। यहाँ भार ग्रीक शब्दमा फोर्सन हो, मतलब भारी बोक्नु। यो शब्द जहाजको सामानको लागि बोलिने गरिन्छ। वास्तवमा यो आमाको गर्भमा हुने बच्चाको बारेमा भनिन्दछ। तपाईँ जान्नुहुन्छ, सिर्फ आमाले मात्र बच्चालाई बोक्न सक्छन्। यो भारी अरूसँग बाँड्न असम्भव छ। जबकि म कहिले जेबी फिलिप्सको नयाँ नियमलाई मोडर्न इङ्ग्लिसमा नयाँ नियमलाई अनुवादको रूपमा स्वीकार दिन र यसलाई अनुवाद भन्नुहुँदैन, तर यो एक अति उक्तम व्याख्यान हो। धेरै पटक यसले धर्मशास्त्रको पदांशमाथि प्रकाश फ्याँक्छन्। उसले गलाती छ अध्याय पाँच पदलाई व्याख्या दिन्छन्, प्रत्येक मानिसले आफ्नै भार आफैले उठाउनु पर्छ। त्यसको मतलब हो एक मानिसले कुनै मानिसले आफ्नो भार आफैले उठाउनु पर्छ। अर्को शब्दमा त्यहाँ आज त्यस्ता भार छन् जो तपाईं र म बाँड्न सक्दैनौ। प्रत्येक जीवन एक अर्थमा अलग गरिएको कुरा हो, यो एकल हो, यो अलग गरिएको हो, यो अरू जीवनबाट अलग बनाइएको हो। डाक्टर फंकको शब्दकोशले शब्दहरूको लिस्ट संकलन गरेका छन् जसमा अंग्रेजी भाषामा दुखी शब्द एकलाई हो। त्यहाँ कोही केही भार त्यस्ता छन् मित्र जुन तपाईं र मैले एकलाई नै बोक्नु पर्छ, सहनु पर्छ। म तिनीहरूलाई तिनीहरूको केही यहाँ उल्लेख गर्नेछु, अरू चाहिँ तपाईं स्वयंले सोच्नु होला। पहिलो म उल्लेख गर्न चाहन्छु दुख कष्ट। तपाईं एकलाई भोग्नु पर्छ, कोही पनि तपाईंको निम्ति भोग दिँदैन, यानि भोग दिने छैन। तपाईं यस संसारमा एक्लै जन्मनुभयो र यो संसार दुःखको संसार हो। तपाईंले एक्लै दुःख भोग्नु पर्छ। केही त्यस्ता समस्या दुःखहरू छन् तपाईं एक्लैले उठाउनु पर्छ। शारीरिक कष्ट जुन तपाईँको जीवनमा आउँछ, तपाईँ बिमारी पर्नुहुन्छ र कसैले तपाईँको स्थान लिँदैन, मित्र त्यहाँ अर्को भार छ जुन तपाईँ र म अरू कोहीसँग पनि बाँड्न सक्दैनौ, त्यो हो मृत्यु। यो हामी अरूसँग बाँड्न सक्दैनौ। त्यहाँ त्यस्तो समयहरू आउनेछन् हामी प्रत्येक मृत्युको तराईमा भएर जानुपर्छ र हामी एक्लै जानेछौ। मित्र मृत्यु एक भार हो, बोझ हो, जुन तपाईँ बाँड्न सक्नुहुन्न। जब मृत्यु आउँछ तपाईँ र म एक्लै सामना गर्नुपर्नेछ। यो एक्लै उठाउनु पर्छ, एक्लैले बोक्नु पर्छ। अब हामी तेस्रो र अन्तिम भारमा आएका छौं जुन म उल्लेख गर्नेछु। यसले एक असामान्य नाम लिन्छ, त्यो ख्रीष्टको न्याय सिंहासन हो। यो उद्धार नपाएका यानी नबाचेकाहरूका निम्ति होइन। प्रकाशित वाक्य बीस अध्यायमा द ग्रेट व्हाइट थ्रोन श्वेत सिंहासनको न्यायको बारेमा वर्णन गरिएका छन्। तर यो ख्रीष्टको न्याय आसन चाहिँ खाली मसीहरूको विश्वासीहरूको निम्ति मात्र हो, किनभने हरेकले चाहे असल चाहे खराब जे जस्तो शरीरमा गरेको छ त्यस अनुसारको फल पाउनलाई हामी सबैजना ख्रीष्टको न्याय आसनको सामने प्रत्यक्ष गरी प्रकट हुनुपर्नेछ। दोस्रो कुरन्थी पाँच अध्यायको दश पदमा यो कुरा पावल भन्छन्। विश्वासीको रूपमा हामीले जीवनमा जे जति काम गरेका छौं त्यस अनुसारको कस्तो इनाम पाउनेछौ सो कुराको लागि ती सबै कुराको त्यहाँ इन्साफ गरिनेछ। उद्धार प्रश्न होइन, यो विश्वासीहरूको निम्ति ख्रीष्टको क्रूसमा निवारण गरिसकिएको थियो। ख्रीष्टले यानी ख्रीष्टको त्यस न्यायासनमा विश्वासीहरूको कामको इन्साफ गरिनेछ। रोमी 14:12 पदले भन्छ, तब यसैले हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ। पावल एक सिद्धान्त राख्छन् जुन जीवनको प्रत्येक उसमा लागू हुन्छ। त्यो विशेष गरी विश्वासीहरूको लागि दिइएको हुन्। पद 7 भनिएको छ, धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन, किनभने मानिसले जे रोप्छ त्यसैको कटनी पनि गर्दछ। यो सिद्धान्त प्राकृतिकको क्षेत्रमा पनि सत्य छ। तपाईँले कपास रोप्नुभयो भने तपाईँ कपास नै काट्नुहुनेछ, तपाईँले गहुँ रोप्नुभयो भने गहुँ नै काट्नुहुनेछ, र एक ख्रिस्टियनको रूपमा जे रोप्नुहुनेछ त्यही काट्नुहुनेछ। एउटा अंग्रेजीमा गीत छ, पुरानो खाता धेरै पहिले चुक्ता भयो। विश्वासीको जीवनमा यो सत्य हो, तर नयाँ खाताको बारेमा नि के? तपाईँको उद्धार भएदेखिको तपाईँको खाताको बारेमा नि के? तपाईँको जीवन बचेको समयदेखि, उद्धार पाएको समयदेखि तपाईँको जीवन कस्तो छ? तपाईँले ख्रीष्टलाई ग्रहण गर्नुभएको समयदेखि तपाईँको जीवन के हुँदै आइरहेको छ? के आफ्नो जीवनमा पाप छ? के यसको निम्ति क्षमा माग्नुभयो? हामी सबै प्रभु ख्रीष्टको न्याय सिंहासनमा खड़ा हुनुपर्छ। तर पहिलो युहन्ना 1:7 पदले भन्छ, जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ हामी पनि ज्योतिमै हिँड्छौ भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। अहिले त्यहाँ अर्को खालको भार छ जुनको तपाई न त बोक्न न बाँड्न सक्नुहुन्छ। यो भार धर्मशास्त्रले बताउँछ, पापको भार। पाउलले यसको बारेमा रोमीको पहिलो भागमा बताउँछन्, दाउद भजन संग्रहमा बताउँछन्, किनकि मेरो अधर्महरू मेरो शिरसम्म पुगेका छन्, गरौं भारी झैं ती मेरो निम्ति अति गराउँछन्। भजन संग्रह 34:4 पदमा। मित्र, पाप एक भार हो जुन तपाईँ कसैसँग बाँड्न सक्नुहुन्न, र पाप एक भार हो जुन सहन सक्नुहुन्न। मेरो अधर्महरू, दाउद भन्छन्, शिरसम्म पुगेका छन्, गरौं भारी झैं ती मेरो निम्ति अति नै गराउँछन्। भजन संग्रहबाट यो चित्कार आउँछ, औ मैले भने ढुकुरको जस्तो मेरो पखेटा भएता हुने थियो, तब म उडेर विश्राम लिने थिएँ। तपाईँले कहिले यस प्रकारको अनुभव गर्नुभएको छ? कहिले कहीँ डाक्टर सिफारिश गर्छन् कि हामी यी सबै कुराबाट अलग हौं। भजन लेखकले भन्छन्, यदि म यसबाट भाग्न सक्ने भए त, तर तपाईँ र म यसबाट भाग्न सक्दैनौ, किनकि हामीसँग दोषको दोष विवेक छ। मनोचिकित्सक साइकोलोजिस्टहरू यसबाट मुक्ति गर्ने प्रयास गरेका छन्, तर तिनीहरू सफल भएका छैनन्। यो प्रत्येकसँग छ। सर आर्थुर कनन डोयलले गुप्तचार कथा लेखक र शर्लक होम्सको रचनाकार व्यवहारिक मजाक गर्न मन पराउँथे। एकै समयमा उसले लन्डनका प्रसिद्ध 12 जनालाई टेलिग्राम पठाए जसलाई उसले राम्रै जान्दथे। टेलिग्राममा लेखिएको थियो, एकै पटकमा भाग, सबै पत्ता लगाइएका छौ, सबै बाह्रजना देश छोडे, यद्यपि तिनीहरू इमान्दार नागरिक भए तापनि। के भन्न म सक्छु मेरो प्रियहरू, हामी सबैसँग दोष विवेक छ, पाप एक भार हो जो हामी न त बाँड्न सक्छौ न त सहन नै सक्छौ। यसबाट मुक्त हुने त्यहाँ एउटै स्थान छ र त्यो ख्रीष्टको क्रूस, त्यो ख्रीष्टको क्रूस हो। भजन संग्रह 55:22 पदमा भजनकार भन्छन्, तेरो भारी परमप्रभुमा राख र उहाँले तँलाई सम्हाल्नुहुनेछ र उहाँले धर्मात्मालाई कहिले डग्न दिनुहुने छैन। तेरो भारी परमप्रभुमा राख र उहाँले तँलाई सम्हाल्नुहुनेछ र उहाँले धर्मात्मालाई कहिले डग्न दिनुहुने छैन। अनि येशूले भन्नुभयो मत्ती 11:28 पदमा, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। उहाँ सिर्फ पापको बोझलाई उठाउन सक्नुहुन्छ, उहाँले मात्र खाली पापको बोझलाई उठाउन सक्नुहुन्छ, किनकि उहाँले यसको दण्ड आफ्नो जीवनमा क्रूसमा मर्नु भएर तिर्नुभयो। सिर्फ उहाँ मात्र यसलाई उठाउन सक्नुहुन्छ, सिर्फ यसलाई उहाँले मात्र तपाईँबाट लिन सक्नुहुन्छ। के तपाईँ यसलाई उहाँमाथि राख्न चाहनुहुन्छ? अनि त्यहाँ केही बोझ यानि भारहरू छन् जुन तपाईँ बाँड्न सक्नुहुन्छ, अनि त्यहाँ अरू भारहरू छन् जुन तपाईँ एक्लै उठाउनुपर्छ। तर तपाईँको व्यक्तिगत पापको भार एकदमै गराउँछ, तपाईँको निम्ति यो भार तपाईँ उठाउन सक्नुहुन्न। 2000 वर्ष पहिले तपाईँको पापको भार येशू ख्रीष्टले कलवारी क्रूसमा उठाउनुभयो र उहाँले यो क्रूसमाथि बोक्नुभयो। आज तपाईँको भार या त तपाईँ आफैमाथि छ या विश्वासद्वारा तपाईँले उहाँलाई आफ्नो जीवनको उद्धारकर्ताको रूपमा स्वीकार्नु भएर अब त्यो पापको भार उहाँमाथि छ। यो दुवै स्थानमा एकैपल्टमा हुन सक्दैन। तपाईँको पाप तपाईँमाथि छ वा यो ख्रीष्टमाथि। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउँ।
2: आजको दिन एकदमै धेरै आशिषमय रहँदै अनि आजको दिनले हामीलाई एकदमै धेरै चुनौती दिएको छ, विशेष गरी अरूको भार उठाउने कुरा। आजको समयमा त धेरै जसो मानिसहरू अरूको कमजोरी देखेर चाहिँ टाढा जान्छन्।
3: सही भन्नुभयो भाइ तपाईँले, तर ख्रीष्टले हामीलाई फरक जीवनको लागि बोलाउनु भएको छ। यदि कसैले गल्ती गर्यो भने उसलाई गिराउन होइन, प्रेम र नम्रताले उठाउन हामी बोलाइएका हौ।
2: हजुर, साँच्चै नै दाई। र अर्को कुरा मैले के महसुस गरेँ भने हामी सबैलाई कसै न कसैको साथ चाहिँ चाहिन्छ। कहिलेकाहीँ एउटा प्रार्थना, एउटा सान्त्वनाको शब्द वा एउटा सानो सहयोगले कसैको जीवन चाहिँ परिवर्तन अवश्य पनि हुन सक्छ।
3: हो भाइ, अनि त्यही नै ख्रीष्टको प्रेम प्रकट हुन्छ। जब हामी अरूको पीड़ा महसुस गर्छौं तब हामी यीशुको हृदय बोकेर हिँडिरहेका हुन्छौं। तर आजको वचनले हामीलाई जिम्मेवारी हुन पनि सम्झाउँछ। केही भारहरू हामी आफैले बोक्नुपर्छ। हाम्रो आत्मिक जीवन, हाम्रो निर्णय, हाम्रो आज्ञाकारिता, यी कुराहरूमा हामी आफै उत्तरदायी छौं।
2: अनि दाई, आजको दिनले हामी आफैलाई जाँच्नको निम्ति पनि चुनौती दिएको छ। ख्रीष्टलाई चिन्नुभन्दा पहिले र अहिलेको जीवनमा के फरक छ भन्ने कुरा चाहिँ हामीले आफ्नो जीवनमा चाहिँ नियाल्न जरुरी रहेछ।
3: अवश्य पनि भाइ, यदि ख्रीष्ट हाम्रो जीवनमा आउनु भएको छ भने परिवर्तन अवश्य हुन्छ। पहिले रिस, घमण्ड, स्वार्थ, पापमा बाँचेका हामी अहिले प्रेम, नम्रता र सत्यतामा बढ्दै गइरहेका छौं कि छैनौं, त्यो हेर्नु एकदमै आवश्यक छ।
2: साँच्चै राई, किनकि हामीले जे रोप्छौ त्यही नै त कटनी गर्छौ नि, होइन र?
3: ठिक त्यही कुरा हो भाइ। त्यसैले आज प्रभुले हामीलाई आत्माको जीवन रोप्न बोलाइरहनु भएको छ। अनि सबैभन्दा ठूलो सत्य, केवल येशूले मात्र हाम्रो पाप धुन सक्नुहुन्छ। कुनै धर्म, कुनै असल काम वा कुनै मानिसले होइन।
2: साँच्चै नै त्यसैले आज हामी सबैले आफैलाई सोधौं कि म आफ्नो पाप येशूमाथि राखेर उहाँलाई पछ्याउन तयार छु त। आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौं र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97040279704209797।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248543।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
8: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
7: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
8: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
7: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
8: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
6: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
9: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002 9510638002।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरोफेरो।

0: सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरफेरमा विवेक सुवेदीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्र मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य मुख्य समाचारका शीर्षकहरूबाट। जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा स्थानीय तह अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड कार्यक्रमको वार्षिक समीक्षा। एमालेसँग तत्काल सहकार्य गरिने प्रचण्डको भनाई, प्रतिनिधि सभाको बैठक आइतबार बस्ने गरी स्थगित, लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार। ट्राफिक कार्यवाहीबाट एकै दिन 20,79,000 जरिवाना संकलन, वैकल्पिक व्यवस्था नै नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सड़कमा आए सुकुम्बासी। र रबर बुलेट हानेर जंगली हात्ती धपाउने मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र, नेदरल्याण्डसमा हुने लीग टू श्रृंखलाका लागि नेपाली टोली घोषणा। अब समाचार विस्तारमा। जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा स्थानीय तह अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड कार्यक्रमको वार्षिक समीक्षा आर्थिक वर्ष 2082-83 अन्तर्गत असार 11 र 12 गते जिल्ला जनस्वास्थ्य कार्यालय धादिङमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी रहनु भएको थियो भने विशेष अतिथिका रूपमा धादिङ अस्पतालकी निमित्त निर्देशक डाक्टर अस्मिता कटवाल सहभागी हुनुभएको थियो। कार्यक्रमको सभापतित्व जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले गर्नुभएको थियो। जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ सतकुलीका अनुसार कार्यक्रममा स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह, व्यवस्थापन, अभिलेखीकरण, औषधि व्यवस्थापन, सरसफाई लगायत विभिन्न सूचकका आधारमा न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन गरिएको थियो। मूल्याङ्कनको नतिजा अनुसार ज्वालामुखी गाउँपालिका ढोला स्वास्थ्य चौकीले 96% अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ। त्यसै गरी थाँक्रे गाउँपालिकाको महादेवेशी स्वास्थ्य चौकी र बेनीघाट रोरङ गाउँपालिकाको जोगीमारा स्वास्थ्य चौकीले समान 93% अंक प्राप्त गर्दै संयुक्त रूपमा दोस्रो स्थान हासिल गरेका छन्। नीलकण्ठ नगरपालिका अन्तर्गतको मुरली भन्ज्याङ स्वास्थ्य चौकीले 92% अंकसहित तेस्रो स्थान प्राप्त गरेको छ। उत्कृष्ट अंक प्राप्त गर्ने स्वास्थ्य संस्थाहरूलाई कार्यक्रममा सम्मान पत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो। समीक्षा कार्यक्रममा धादिङ जिल्लाका 13 मध्ये 12 स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी तथा धादिङ अस्पतालका कर्मचारीहरूको सहभागिता रहेको सूचना अधिकारी छतकुरीले जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता समीक्षा कार्यक्रमले स्वास्थ्य संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। मोरङको विराटनगरमा आज पार्टीको कोशी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सड़कदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ़ने बताउनु भएको हो। साथै उहाँले पालिका र प्रदेश तहको आउँदो चुनावमा एमालेसँग सहकार्यको सहमति हुने गरी छलफलमा रहेको बताउनु भएको छ। प्रचण्डले वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख गर्नुभयो। देशको नेतृत्व फेरि पनि कम्युनिष्ट शक्तिले नै गर्न सक्ने उहाँले दावी गर्नुभयो। व्यवस्था विकास संसद अन्तर्गत प्रतिनिधि सभाको शनिबारका लागि तय भएको बैठक विशेष कारणवश सरेर आइतबार पुगेको छ। संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जनाएको हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार यसअघि असार 13 गते शनिबार बिहान 11 बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसक्ने भएको हो। त्यसैले प्रतिनिधि सभा नियमावली 2082 नियम 6 को उपनियम 3 बमोजिम सभामुखले सभाको बैठक 2082 असार 14 गते आइतबार बिहान 11 बजे बस्ने गरी पुनः निर्धारण गर्नुभएको छ। संसद सचिवालय अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको राष्ट्रिय महाधिवेशन र विपक्षी दलले आफ्नो पुनर्निर्धारित राजनीतिक कार्यक्रम रहेको भन्दै शनिबारको बैठक सार्न विशेष आग्रह गरेपछि सभामुखले संसदीय नियमावली अनुसार बैठक आइतबारका लागि सार्नु भएको हो। सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजना परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष दुईवटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ रूपियाँ बजेट विनियोजन भएको छ। अहिले त्यसप्रकार 36 जिल्लामा पुनर्स्थापना केन्द्र सञ्चालित छन्। मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनुका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ। बितेका 24 घण्टामा काठमाडौँ उपत्यकामा 2438 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 20,79,000 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 85, नियम विपरीत राइड सेयरिङ गर्ने 130, संकेत बत्ती उल्लंघन गर्ने 123, तीव्र गतिमा गाड़ी चलाउने 160 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 122, निषेधित क्षेत्रमा हर्न बजाउने 88, लागू पदार्थ खाएर गाड़ी चलाउने 3, निर्धारित मापदण्ड भन्दा धेरै धुवा फाल्ने गाड़ीका 27 र अन्य नियम पालना नगर्ने 1,700 जना कार्यवाहीमा परेका हुन्। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापन नगरी स्थान खाली गर्न सूचना जारी गरिएको भन्दै सुकुम्बासीहरूले शुक्रबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न स्थानका बस्ती विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकको उचित पुनर्स्थापना नगरी सेन्टर छाड्न निर्देशन दिएको भन्दै सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो। प्रदर्शनका क्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता केदार खतिवड़ाले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित गरे पनि वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हट्न सूचना जारी गरेको भन्दै आपत्ति जनाए। उनले सुकुम्बासी नागरिकको उचित वैकल्पिक व्यवस्थापन नगरी लखेट्ने सरकारको निर्णय स्वीकार्य नहुने चेतावनी दिनुभयो। उहाँले सुकुम्बासी भूमिहीन र गरीब नागरिकमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरिरहेको आरोप पनि लगाउनुभयो। खतिवडाले सुकुम्बासीको समस्या केवल उनीहरूको मात्र नभई समग्र समाजको सरकारको विषय भएको उल्लेख गर्दै मध्यम वर्ग, बुद्धिजीवी, संचार माध्यम र राजनैतिक दलहरूलाई पनि यस विषयमा आवाज उठाउन आग्रह गर्नुभयो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै 19 असारसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको छ। गत वैशाखमा उपत्यकाभित्रका नदी किनारका सुकुम्बासी बस्ती हटाएसँगै उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको थियो।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईहरु पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ तीन धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। झापाको मेचीनगर नगरपालिका वडा नम्बर 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको मागसहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ़दै गएको उल्लेख गरिएको छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः वासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग रहेको छ। ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने हात्ती प्रभावित बासिन्दाले चेतावनी दिएका छन्। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यी अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन, बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान रहेको छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21-31 हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्ड्स, नेपाल र नामेबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामेबिया खेल्नेछन्। 8 वटा देश सहभागी लीग 2 तालिकामा नेपाल 26 अंकसहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्ड्स 32 अंकसहित तेस्रो र नामेबिया 22 अंकसहित 7 स्थानमा रहेको छ। साँझ 6:35 बजेको समाचार सेरोफेरो सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा स्थानीय तह अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड कार्यक्रमको वार्षिक समीक्षा। एमालेसँग तत्काल सहकार्य गरिने प्रचण्डको भनाई। प्रतिनिधि सभाको बैठक आइतबार बस्ने गरी स्थगित। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार। ट्राफिक कार्यवाहीबाट एकै दिन 20,79,000 जरिवाना संकलन। वैकल्पिक व्यवस्था नै नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सड़कमा आए सुकुम्बासी। र रबर बुलेट हानेर जंगली हात्ती धपाउने मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र। नेदरल्याण्डसमा हुने लीग 2 श्रृंखलाका लागि नेपाली टोलीको घोषणा। अवस्था साँझ 6:35 बजेको समाचार सेरफेरो सकियो। प्राविधिक मित्रका साथै म विवेक पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्ज सँगै रहनुहोला। नमस्कार।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz।
2: भ्रष्टाचार गंभीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98 550 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल। रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी टिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा। झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चु हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिप प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98-511-93-270 98-511-93-270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ, त्यति मात्र नभई घरमा आवश्यक पर्ने।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिप

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: धादिङको सिद्धलेक गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेक गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलेक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
6: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
0: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
0: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चेतवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा आज पदाधिकारी चयनका लागि मतदान भएको छ। पाँचजना पदाधिकारी चयनका लागि भएको मतदानमा 1290 जना प्रतिनिधिले मतदान गरेको रासोपाको केन्द्रीय निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले जानकारी दिनुभयो। यसअघि हिजो केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यका लागि निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ। पदाधिकारी निर्वाचनको नतिजा आजै सार्वजनिक हुने र त्यस लगत्तै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम हुने रासोपाले जनाएको छ। रासोपाको महाधिवेशन आयोजक समितिले एक सूचना जारी गरी महाधिवेशन स्थलको हलमा आयोजना हुने शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सबै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई अनुरोध गरेको छ। यही असार 7 गते आइतबारदेखि जारी महाधिवेशन आज सम्पन्न हुने रासोपाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट पारित भएका दस्तावेजहरूलाई लिएर बहस भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनैतिक र सैद्धान्तिक प्रतिबद्धतालाई सामाजिक लोकतन्त्रको रूपमा व्याख्या गरेको छ, तर संघीयताका सम्बन्धमा महाधिवेशनबाट पारित प्रस्तावबारे महाधिवेशनमा सहभागी प्रतिनिधिहरू स्वयंले पनि आफ्नै ढंगले व्याख्या गरिरहेका छन्। यस सम्बन्धमा महाधिवेशन प्रतिनिधिहरूको धारणा कस्तो छ त? संवाददाता विमल गेवालीको रिपोर्ट।
3: असार 7 गतिको उद्घाटन समारोहले प्रतिनिधिहरूलाई जसरी उत्साहित र रोमाञ्चित बनाएको थियो, तर समय व्यवस्थापनको कमजोरीका कारण विस्तारै चितवनको गर्मीसँगै शिथिल बनेका धेरै प्रतिनिधिहरू भोट खसाल्ने दिनसम्म कुर्न नसकी घर फर्कन बाध्य भएका देखिए। नीतिभन्दा नेतृत्वको सवालमा बढ़ी माथापच्चीसी देखिएपछि रासोपालाई पहिलो महाधिवेशन सम्पन्न गर्न धेरै संघर्ष गर्नु परेको देखिन्थ्यो। बन्द सत्र मार्फत सजिलै पारित भएका राजनैतिक, सांगठनिक लगायतका प्रस्तावहरू सार्वजनिक भएपछि मुख्य रूपमा रासोपाले अबका दिनमा संघीयताबारे के धारणा बनाउला भन्ने चासो धेरैलाई थियो। यस विषयमा अझै पनि सबै प्रतिनिधिहरूको समान धारणा देखिँदैन। मध्य प्रदेशको रौतहट जिल्ला क्षेत्र नम्बर 3 निर्वाचित सांसद रविन्द्र पटेल संघीयता देशको मुटु हो भन्नुहुन्छ। संघीयताको विरोध गर्ने जो कोही पनि आफै सकिने उहाँको जिकिर छ।
4: विद्रोह गरेर मधेसी जनताले रगत बगाएर यो संघीयता ल्याएको, अब हाम्रो पार्टी सभापतिको त लाइन होइन, कसरी ल्यायो म नाम भन्न चाहन्न।
3: चुनाव अघि जनतासँग प्रतिबद्धता जनाउँदा अधिकार माग्न प्रदेशले अब काठमाडौँ धाउन पर्दैन भन्ने, तर महाधिवेशनले त संघीयता बारे त्यति सकारात्मक बाटो त देखाए जस्तो लागेन नि भन्ने प्रश्नमा रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार।
5: संविधानको आधारभूत स्तम्भलाई भत्काउने चलाउने र यसको मर्म मूल्य मान्यता भन्दा माथि एक इन्च पनि नजाने कुरा त मध्य मार्गीबाट रोजेर गरिसकेको, त्यसकारणले लोकतान्त्रिक गणतन्त्र प्रति जसरी प्रतिबद्ध छ यसका अन्य अवयवहरू अन्य स्तम्भहरूलाई पनि सम्वर्धन प्रवर्धन गर्न पार्टीले नीतिगत रूपमा सैद्धान्तिक रूपमा आफूलाई प्रस्ताएको छ। कतिपय सवालहरूलाई व्याख्या विश्लेषण गर्दा फरक परेको छ भने त्यो बहसकै मात्रै विषय हो, त्यो अन्तिम सत्य होइन।
3: संविधानले व्यवस्था गरेको विषयप्रति रासोपा स्पष्ट रहेको धारणा धेरै प्रतिनिधिहरूले सुनाउँछन्, तर संरचनागत परिवर्तनबारे अगाडि सारिएको प्रस्ताव संविधान संशोधनको विषयसँग जोडिने बताउनुहुन्छ नवलपुर जिल्लाका सभापति रवि पाण्डे।
6: रासोपाले प्रदेश तह भन्दा नि प्रदेश सभाको ठाउँमा प्रदेश परिषदको परिकल्पना गरेको छ। जस्तै हामीसँग जुन प्रदेश सदस्यज्यूहरू हुन्छ उहाँहरूको संख्या त धेरै छ, प्रतिनिधि सभाको डबलै हो, यो त आफ्नो कुरा बुझ्नुहुन्छ अनि त्यो खर्च कटौती होस् भन्ने एउटा मोडल उसले डिजाइन गरेको छ। त्यो चिज चाहिँ भोलिको दिनमा सबैबाट पारित भयो भने देशका लागि सहमति।
3: अहिलेसम्मको अनुभवले प्रदेशलाई अलि बढी बुझिलो भएको यथार्थ सबैले बुझेको तर खारेज नै गर्ने निर्णय आफूहरूको नरहने बताउनुहुन्छ। बागलुङबाट महाधिवेशनमा आउनुभएकी एकजना प्रतिनिधि गोमा छेत्री,
7: सबैको मुखबाट चाहिँ मैले पोजिटिभ रेस्पोन्स सुनेको छु किनकि उहाँले के भन्नुहुन्छ नि यो सकारात्मक तरिकाले अगाडि बढ़िरहेको छ तर हामीले इम्प्लिमेन्ट गर्न सक्छौ भन्ने छ। कतिपय मर्ज हुन्छ तर कसो भने काम गर्ने जुन तौर तरिका नि चारजनाले गर्ने काम एकदम प्रभावकारी व्यक्ति स्टाफ छ भनेदेखि एकजनाले गर्न सक्छ।
3: अर्थ राजनीतिसँग सम्बन्धित संघीयताको प्रश्नसँग जोड़िएको प्रदेशको विषय होस् अथवा राजनैतिक दर्शनभित्र राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता विषय जसरी उठेका छन् तिनको निरूपणमा राष्ट्रिय सहमतिको विकल्प बिना सम्भव देखिँदैन। यद्यपि देशको प्रमुख राजनैतिक शक्तिले शुरू गरेको यो प्रस्तावले नयाँ बहसको ढोका भने अवश्य खोलेको छ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
2: आज दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले आज सूचना जारी गर्दै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जनाउनु भएको छ। संघीय संसद सचिवालयले आजै दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभाको बैठक पर्सि आइतबार बिहान 11 बजेका लागि तोकेको छ। यसै गरी आजै महासचिव पाण्डेले प्रतिनिधि सभाको बैठक भोलि शनिबार 11 बजेसम्मका लागि स्थगित भएको सूचना जारी गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद एवं मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो। यसअघि पनि हिजो असार 11 गतेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास, सुरक्षा र रोजगारीको व्यवस्था नगरी सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउनु मानवाधिकार विपरीत भएको बताउनु भएको छ। सांसदहरूले भूमिहीन नागरिक, सुकुम्बासी र नदी किनारका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन तथा दृष्टिविहीन नागरिकहरूको जीविकोपार्जनसँग जोड़िएको सड़कमा सांगीतिक प्रस्तुति दिने पेशामा सरकारले लगाएको प्रतिबन्ध हटाई उक्त पेशालाई तत्काल पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले वर्तमान सरकारले भारत सरकारसँग गरेको सुपुर्दगी सम्झौताको प्रभाव र प्रक्रियाबारे स्पष्ट, पारदर्शी सड़क दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा ट्राफिकको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले मधेसमा भूमिगत जलको अत्याधिक दोहनले जलस्तर घट्दा बोरिङबाट पानी आउन छाडेकाले मधेसमा खाने पानी र सिंचाईको पहुँच बढ़ाउनुपर्ने तथा उखु र चिनी उत्पादनमा आत्मनिर्भरता बढ़ाई चिनीको निर्यातमुखी प्रवर्धनको वातावरण निर्माणमा जोड़ दिनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले कक्षा 12 को नतिजाप्रति विद्यार्थीको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% कर लगाउनु उपयुक्त नहुने, इन्धनको महँगी नियन्त्रण लगायतका विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कणेलले विनियोजन विधेयक 2083 का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 15 गते दिनको सभा 12 बजे बस्नेछ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा तहगत व्यवस्थापिका तथा वित्तीय अन्तर सम्बन्धका विषयमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र योजना आयोगसँग छलफल भएको हो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले समावेशी र समन्वयिक विकासका दृष्टिकोणबाट भूगोल र जनसंख्याका आधारमा विकास बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो। मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशमा अझै पनि न्यून आर्थिक वृद्धि दर रहेको भन्दै उपाध्यक्ष डाक्टर भट्टले संघ प्रदेश र स्थानीय तहले नै ती प्रदेशहरूमा विकास बजेट वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले स्थानीय तहहरूको मानव विकास सूचकांक समयमा नआउँदा राजस्व बाँडफाँडमा समस्या देखिएको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले प्रदेश सरकार स्थानीय र संघीय सरकारको समन्वय बिना सफल नहुने भन्दै कतिपय सन्दर्भमा तीन तह बीच समन्वय गर्न कठिनाई हुने गरेको बताउनुभयो। बैठकमा सांसदहरूले एउटा प्रदेशमा प्रत्येक वर्ष एउटै मात्र महत्वपूर्ण विकास आयोजना सञ्चालन गर्नुपर्ने र त्यो पूरा भएपछि मात्रै अरू आयोजनाहरू थप गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले अहिले सरकारको नेतृत्व गरिरहेको झण्डै दुई तिहाई बहुमत पाएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा प्रदेशसभा खारिज गर्ने भनी गरेको निर्णय आपत्तिजनक भएको भन्दै उक्त निर्णय सच्याउन माग गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टिकापुर आंगिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याउने गरी काम अघि बढ़ेको बताउनु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित छैटौं दीक्षान्त समारोहमा मन्त्री पोखरेलले टिकापुर क्याम्पसको अतिक्रमणमा परेको 300 बिघा जमीन प्रयोगमा ल्याउन काम शुरू भइसकेको स्पष्ट गर्नुभयो। विश्वविद्यालयको दीक्षान्त हुने संख्या विगतको तुलनामा दोब्बर बढ़ेकामा सराहना गर्नुहुँदै मन्त्री पोखरेलले स्थानीयको भावना अनुरूप विभिन्न विषय र संकाय थप गरिने बताउनुभयो। समारोहमा 2489 विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयका 6 वटै संकायका स्नातक स्नातकोत्तर एमफिल र पीएचडी तहका विद्यार्थी एकैपटक दीक्षित भएको विश्वविद्यालयले जनाएको छ। त्यस अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न छात्र छात्रालाई चान्सलर भाइस चान्सलर स्वर्ण पदक तथा डीन पदक प्रदान गरिएको थियो। गृहमन्त्री सुधन गुरूङले लागू औषधलाई सामाजिक चुनौतीका रूपमा लिँदै सरकारले लागू औषधको अन्त्यको शुरूआत गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले लागू औषधको ओसार पसार र दुरूपयोग सम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गर्ने बताउनुभयो। लागू औषधको ओसार पसार र दुरूपयोग केवल सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा आर्थिक नोक्सानी र जनस्वास्थ्यलाई कमजोर बनाउने एक जटिल तथा सीमा वारपार हुने संगठित अपराध पनि भएकाले यसको न्यूनीकरणका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्ने गृहमन्त्री गुरूङले उल्लेख गर्नुभयो। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढ़ाएको छ। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार 3 महिना अघि शुरू भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फर्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फर्ममा पंक्षी अण्डा दाना नष्ट गरिएका छन्। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान समेत गरेको छ। काठमाडौँ उपत्यका चन्द्रागिरी किर्तिपुर टोखा तारकेश्वर गोदावरी चाँगुनारायण सूर्यविनायक लगायत क्षेत्रमा फर्ममा संक्रमण पुष्टि भएको छ। बर्ड फ्लूका उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कड़ा संक्रमण हुने र कुखुरा लगायत पंक्षी नष्ट गर्नु उत्तम विकल्प हुने जनाइएको छ। धान रोपाईको समय शुरू भए पनि समयमा मल नपाउँदा मोरङका किसान समस्यामा परेका छन्। धानको बेर्ना लगाउँदा तथा धान रोपाईको तयारीका लागि आवश्यक पर्ने युरिया तथा डीएपी मलको अभाव देखिएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
8: धान रोपाईको तयारीका लागि आवश्यक पर्ने युरिया तथा डीएपी मल नपाउँदा किसान मार्कामा परेका हुन्। धनपालथान गाउँपालिका 3 का किसान अनिल कुमार यादव।
9: बेला युरिया पाउँदैन, बेलामा डीएपी पाउँदैन, प्रयोग भने खेतीमा धान मकै गेहुँ पटुवामा अब धान पर्ने बेलामा तपाईँले धान र पटुवामा चाहिन्छ। धान र पटुवा मैले मलै छ रोप्ने बेला पनि मल छैन बिउमा त कम लाग्छ बिउ त कतैबाट खोजखाज गरेर हालिहाल्छ जुन अहिले बर्खामा अब डिएपी हाल्नु पर्यो नि खेतमा
8: धान रोप्नका लागि मलको प्रयोग गर्न नपाउने हो भने उत्पादन घट्ने र आफूहरू मार्कामा पर्ने अर्का किसान श्रवण मण्डलको भनाइ छ
10: धान हुँदैन धान त के हुन्छ तब त फल्दैन धानै फल्दैन समस्या कृषि सामग्रीमा आएर भन्छु त्यो आफ्नो जानु या सहकारीमा आफ्नो लिनु भन्छ अब सहकारीमा खाँदै छ
8: कोटा अनुसारको मल समयमा नआउँदा आवश्यकता अनुसारको मल पाउन नसकेको किसानको गुनासो छ नेपाल सरकारले खरिद गरेको युरिया तथा डिएपी मल आउन केही हप्ता लाग्ने भएकाले कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले युरिया तथा डिएपी मलको कोटा बाँडफाट गरी बिक्रीका लागि पठाइसकेको छ कार्यालयको बफर स्टकमा रहेको युरिया तथा डिएपी मल कोशी प्रदेशका 137 पालिकाका लागि कोटा बाँडफाट गरी पठाएको हो कार्यालयका प्रमुख कमल पोखरेलले बफर स्टकमा रहेको 4631 मेट्रिक टन युरिया तथा 800 मेट्रिक टन डिएपीको कोटा बाँडफाट गरी प्रदेशका सम्बन्धित कार्यालयमा पठाएको र त्यसको बिक्री शुरू भइसकेको जानकारी दिनुभयो
11: सहज हुनुपर्ने हो अब यो होर्मुज स्टेटको कारणले गर्दाखेरि हाम्रा नियमित प्रक्रिया अन्तर्गतका टेन्डरहरूका सामान नआएको कारण र अन्तर्राष्ट्रिय बजार बढेको कारणले गर्दाखेरि चाहिँ सामान अहिले तत्काल आइ नपुगेको कारणले गर्दाखेरि किसानहरूलाई तत्काल राहत होस् भनेर हामीसँग बफर स्टकमा रहेको सामानलाई प्रदेश समितिबाट निर्णय गराएर संघीय समितिबाट पनि तुरन्तका तुरन्तै निर्णय गर्न लगाएर पालिकाहरूलाई हामीले पठाइसकेको छ
8: नेपाल सरकारले G2G तथा नियमित टेन्डर प्रक्रियाबाट खरिद गरेको सबै मल असार महिनाको अन्त्यसम्ममा विराटनगर आइपुग्ने र त्यसपछि मलको अभाव नहुने कार्यालयले जनाएको छ कुमोद अधिकारी रेडियो नेपाल विराटनगर
2: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते हुने भएको छ पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पताललाई 1800 भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगुलले आज अस्पताल पुगेर खोप प्रदान गर्दै अस्पतालमा खोप अभाव हुने सम्भावना बढ़ेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्य जन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेको बताउनुभयो खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकाले महानगरपालिकासँग सहयोग माग गरेपछि 7 दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार बढ़दो युक्रेनी हवाई आक्रमणको प्रभाव कम गर्नका लागि भन्दै रूस नियन्त्रित क्रिमियाका अधिकारीहरूले संकटकालीन अवस्थाको घोषणा गरेका छन् यो क्षेत्रले दक्षिणी रूसको पूर्वाधारमा युक्रेनले गरेको आक्रमणका कारण इन्धनको अभाव र बिजुली कटौतीको सामना गरिरहेको छ क्रिमियाबाट रूसको विशाल क्षेत्रमा इन्धनको आपूर्ति हुने गरेको छ बेलायतका राजा चार्ल्सले सन् 2024-25 आफूले 1,29,00,000 पाउण्ड कर तिरेको खुलासा गर्नुभएको छ बेलायतको इतिहासमा यसरी राजाले कर तिरेको घोषणा गरेको यो पहिलो पटक हो राजा चार्ल्स बेलायतमा सरकारलाई सबैभन्दा बढ़ी कर तिर्ने 100 जनाको सूचीमा पर्नुभएको छ यसै गरी युवराज विलियमले पनि सोही अवधिमा 70,60,000 पाउण्ड आयकर तिर्नु भएको छ आर्थिक समाचार
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
12: रूपन्देही जिल्लाका 15 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि झण्डै 19 अर्ब रूपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन् जिल्लाका 16 स्थानीय तह मध्ये 1 उपमहानगरपालिका 5 नगरपालिका र 9 गाउँपालिकाले समय सीमाभित्रै बजेट प्रस्तुत गरेका हुन् जिल्लाको कोटाईमाई गाउँपालिकाले भने यस वर्ष पनि समयमै बजेट ल्याउन सकेको छैन सार्वजनिक गरिएका बजेटहरूको कुल आकार 18,87,02,53,000 रूपियाँ बराबरको रहेको छ अधिकांश स्थानीय तहले पूर्वाधार विकाससँगै शिक्षा स्वास्थ्य कृषि पर्यटन सुशासन र सामाजिक विकासलाई प्राथमिकतामा राखिएका छन् जिल्ला मध्ये सबैभन्दा ठूलो बजेट बुटवल उपमहानगरपालिकाले सार्वजनिक गरेको छ बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 3,85,00,000 रूपियाँ बराबरको बजेट विनियोजन गरेको छ जुन चालू आर्थिक वर्षको तुलनामा करिब 49,00,00,000 रूपियाँले बढ़ी हो लुम्बिनी सांस्कृतिक नगरपालिकाले 1,75,78,00,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ सांस्कृतिक नगरपालिकाले विश्व सम्पदा क्षेत्र लुम्बिनीको संरक्षण, स्थानीय पाठ्यक्रम विकास, शिक्षा र स्वास्थ्य सुधारलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकातर्फ सुद्धोदन गाउँपालिकाले सबैभन्दा ठूलो आकारको 78,02,00,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मध्य प्रदेशका जिल्लाहरूमा असारको दोस्रो साता बित्न लाग्दासम्म 4.36% खेतमा मात्र धान रोपाई सम्पन्न भएको छ। मध्य प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदीप चौधरीले प्रदेशका जिल्लाहरूमा धान रोपाई हुने 3,82,433 हेक्टर भूमि मध्ये 16,711 हेक्टरमा धान रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। यस अवधिमा सबैभन्दा बढ़ी धानको रोपाई महोत्तरी जिल्लामा भएको छ। महोत्तरी जिल्लामा 3,336 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। यसपटक पटक पटक पानी परे पनि धानको बेरमा पूर्ण रूपमा तयार भई नसकेको कारण धानको रोपाईले गति नपाएको मध्य प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ। जिल्लागत रूपमा सबैभन्दा कम रोपाई सर्लाही जिल्लामा भएको छ। सर्लाहीमा धान खेती हुने क्षेत्रफलको 2.5% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। वीरगंजमा यही असार 21 गते रोजगार मेला आयोजना गरिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, मध्य प्रदेश र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा असार 21 गते वीरगंज रोजगार मेला 2083 आयोजना गर्न लागेको संघले जनाएको छ। वीरगंज उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा यसपटकको रोजगार मेला परम्परागत रोजगार मेला भन्दा फरक हुने र मध्य प्रदेशमा दक्ष जनशक्तिको आवश्यकता पहिचान गर्ने तथा श्रम बजार विश्लेषणका आधारमा रोजगारदाता र रोजगार खोज्ने युवाहरू बीचको सिपको खाडल पूर्ने उद्देश्यले मेला गर्न लागि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो। यो साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली शेयर बजारको परिसूचक नेप्सेक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेपाली शेयर बजारको परिसूचक नेप्सेले शुक्रबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
13: नेदरल्याण्डसमा आयोजना हुने आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टूका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो। 15 सदस्यीय मुख्य टोलीको उपकप्तानमा दिपेन्द्र सिंह ऐरी रहेका छन्। टोलीमा लेग स्पिन सन्दीप लामिछाने सहित कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख र सोमपाल कामी जस्ता अनुभवी खेलाड़ी यथावत छन् भने ईशान पाण्डे, गुलशन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमार र विनोद भण्डारी पनि सामेल छन्। वैकल्पिक खेलाड़ीमा सुन्दीप जोरा, साहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई सूचीमा राखिएको छ। नेपाली टोलीले नेदरल्याण्डसमा आयोजना हुने त्रिदेशीय श्रृंखलाका क्रममा लीग टू अन्तर्गतका आफ्ना खेलहरू खेल्ने खेल तालिका रहेको छ। विश्वकप फुटबल 2026मा बिहिबार समूह ए, समूह बी र समूह सी का सबै खेल सकिदा प्रतियोगिता मध्यविन्दुमा पुगेको छ। विश्वकपका कुल 104 मध्ये 54 खेल सकिएका छन्। अब जुलाई 19मा अमेरिकाको न्यूजर्सीको मेटलाइफ स्टेडियममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुअघि 50 खेल खेल्न बाँकी छन्। विश्वकपमा पहिलो पटक 48 टीमको सहभागिता रहेको छ। विगतमा भन्दा 16 टीम थपिएपछि 4-4 टीमको 12 समूह विभाजन गरिएको छ। विगतमा समूह चरणबाट सिधै प्री क्वार्टर फाइनलमा खेलाइन्थ्यो। यसपटक प्रत्येक समूहका शीर्ष दुई टीम र तेस्रो स्थानमा रहने उत्कृष्ट 8 टीम अन्तिम 32मा पुगेका छन्। यसैबीच फिफा विश्वकप फुटबलमा आज राति 1:15 समूह आईका दुईवटा खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात तथा तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पदाधिकारी चयनका लागि मतदान सम्पन्न, आजै मत परिणाम सार्वजनिक गर्ने तयारी। समावेशी र समन्वयिक विकासका दृष्टिकोणबाट आगामी आर्थिक वर्षका लागि विकास बजेट व्यवस्था गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको भनाई। काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन पशु सेवा विभागद्वारा प्राविधिक टोली परिचालन। रूस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमण बीच आपतकाल घोषणा र फिफा विश्वकपमा आज राति पौने एक बजे समूह आईका दुई खेल हुँदै यसका साथै साँझ सात बजेको समाचार सकियो। अबको समाचार आठ बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।
14: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
15: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
16: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
17: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
16: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
17: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
16: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
17: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
16: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93270 98511-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
18: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
19: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
18: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
19: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
18: मंगल सुनजाति पसल नीलकण्ठ नगरपालिका 3-20 बजार धादिङ।
19: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
18: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42 98-61-02-66-11 र 010-520-542-42।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपा पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक। महामन्त्रीमा विपिन आचार्य निर्वाचित। निर्वाचन लम्बिँदा मतदाताहरूको सहभागिता कम। संसदको तेस्रो पटक बैठक स्थगित।
1: सत्तारूढ दल एनएके राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजो अस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशन चाहिँ व्यस्त नै रहनु भएको।
0: धान खेतीमा 27 लाख भन्दा बढ़ी कृषक आबद्ध। 23 राष्ट्रिय धान दिवसमा जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरतामा जोड़ दिइने। काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन।
2: विजय पश्चिमाको निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने उहाँहरूको दायित्व हुन्छ, किनभनेदेखि हामी अहोरात्र खटेका छौं।
0: व्यापक आलोचनापछि सरकारी जग्गा लिज सम्बन्धी कार्यनीति खारेज। बितेको 24 घण्टामा 2438 सवारी साधन नियम उल्लंघनको कार्यवाहीमा। अबदेखि सवारी साधनमा कडाई।
3: फर्दर हामीले 24 घण्टाको चाहिँ विवरण हेर्दाखेरि चाहिँ 2500 देखि 2800 चाहिँ सवारी चालकहरूलाई चाहिँ कार्यवाही गर्ने गरेका छौँ।
0: भेनेजुलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 235 पुग्यो। 5000 भन्दा बढ़ी घाइते। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखला खेल्न रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकार सञ्चालनको जिम्मेवारीमा पुगेका नेपाली राजनैतिक कर्मीहरू निसंकोच दोष पछ्याउन निपुण, सिपालु र अग्रसर छन्। जब जब जहाँ जहाँ भ्रष्टाचार नियन्त्रणको विषय अगाडि आउँछ त्यस बेलामा शासकहरूलाई अघिका शासकहरूलाई दोष लाएर पन्छिने क्रम चल्दै आयो। अहिलेको सरकारले पनि आफूले काम नगरिकन पुरानालाई मात्र दोष दियो भने जनताले पत्याउन छोड्नेछन्। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। यसअघि उहाँ रासोपाको सहमहामन्त्री हुनुहुन्थ्यो। उहाँसँग मनिष झाले प्रतिस्पर्धा गर्नुभएको छ। उपसभापतिमा सविता गौतम निर्वाचित हुनुभएको छ। उहाँसँग तोसीमा कार्की प्रतिस्पर्धामा हुनुहुन्थ्यो। त्यस्तै सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असीम शाह निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ। पदाधिकारीको निर्वाचनमा मतदानको सहभागी भने कम देखिएको छ। पदाधिकारी का लागि 1289 मत खसेको थियो। रासोपा केन्द्रीय सदस्यमा 2959 मत खसेको थियो। यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या घटेको निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले सीआईएनलाई बताउनुभयो।
6: काउन्टिङ पनि लगभग सम्पन्न भयो, मिसिनको ईमिसिनको काउन्टिङ निकालियो अनि यसको रिजल्ट लगभग आइसकेको छ। अब प्रवासको मतलाई चाहिँ टोटलिङ गरेर दुवै मत जोडेर अब केही बेरमा चाहिँ तपाईँको यो अन्तिम तपाईँको मत परिणाम निकालिनेछ सर, र त्यसपछि चाहिँ तपाईँको सहमत खाने प्रोग्राम छ। सायद मेरो विचारमा अबको 1 घण्टाभित्र सबै काम सम्पन्न होला। त्यो अलिक लामो समय पनि लाग्यो ठुलो प्रक्रिया भएर, तपाईँको अनि टाढा टाढाबाट आउने साथीहरूलाई अब धेरै दिन बस्नलाई त्यति ऊ पनि भएन, धेरै दिन भएको कारणले गर्दाखेरि तपाईँको पति त गए पनि, र यो फेरि दोस्रो चरणको निर्वाचन भएको हुनाले न अब खासै पदाधिकारी मात्रैको चयन हो, त्यही कारणले पनि त्यति प्रतिनिधिहरूले त्यति धेरै महत्व दिएनन् भन्ने लाग्यो मलाई चाहिँ मेरो आफ्नो पर्सनल रुचमा चाहिँ।
5: काठमाडौँ उपत्यकाका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरिएको छ। पशु सेवा विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको हो। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण कार्यालय उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार 3 महिना अघि शुरू भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पंक्षी अण्डा दाना नष्ट गरिएका छन्। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको गरेको छ। काठमाडौँ उपत्यकाका चन्द्रगिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चागुनारायण, सूर्य विनायक लगायत क्षेत्रमा फार्ममा संक्रमण पुष्टि भएको छ। संक्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पञ्ची व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन सावधानी गरिएको छ। सीआईएनसँग कुरा गर्दै दाहालले भन्नुभयो,
2: अब तत्काल हामीले के भन्छौँ भन्दा यो रोगलाई परास्त गर्नको लागि सकेसम्म यसको चाहिँ प्रभावकारी उपचार पनि छैन र प्रभावकारी खोप पनि छैन, जसले गर्दाखेरि तत्काल रोग देखिन साथ चाहिँ कुखुरा अथवा पन्छी अथवा पन्छीजन्य पदार्थ पन्छी उत्पादन सामग्रीहरू सबै नष्ट गर्नेको विकल्प छैन। अब जहाँ जहाँ देखे तत्काल रिपोर्टिङ गरेर चाहिँ उहाँहरूले यो कुरो बुझ्नुपर्ने हुन्छ र सम्बन्धित निकायमा चाहिँ विशेष पश्चिम सेवाको निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने उहाँहरूको दायित्व हुन्छ, किनभनेदेखि हामी अहोरात्र खटेका छौँ र यो रोगलाई चाँडो नियन्त्रण गर्न प्रयासमा छौँ।
5: सरकारले नेपाल सरकारी जग्गा दर्ता उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरेको छ। राजपत्र मार्फत सूचना प्रकाशित गर्दै सरकारले उक्त कार्यनीति खारेज भएको जानकारी दिनुभएको हो। यस अघि सरकारी जग्गा सरकारको नाममा दर्ता गर्ने सरकारी निकायलाई उपभोगको प्रमाण पत्र दिने तथा विदेशी नियोग, स्वायत्त संस्था वा अन्य निकायलाई अधिकतम 40 वर्षसम्म लीजमा उपलब्ध गराउने व्यवस्था थियो, तर न्यून वार्षिक भाडा दरमा बहुमूल्य सरकारी जग्गा लामो अवधिका लागि लीजमा लिने प्रावधानको व्यापक आलोचना भएपछि सरकारले कार्यनीति नै खारेज गरेको हो। प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित भएको छ। बैठक आइतबार बिहान 11 बजे बस्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको सीआईएनलाई जानकारी दिनुभयो।
1: यस्तो अब संसद बैठकमा बिजनेस भनेको सरकारी नै हुन्छ अधिकतर, होइन हाम्रोमा गैर सरकारी बिजनेस अथवा कार्यभार अलिक कम हुन्छ, अनि सरकारी बिजनेस अगाडि बढाउन सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ। यहाँहरूलाई थाहै नै छ अहिले सत्तारूढ दल यानिकि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजोअस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशन धेरै व्यस्त नै रहनु भएको भन्ने जानकारी थियो सचिवालयलाई। अर्को कुरा, भोलि शनिबार पनि परेको अनि ती प्रतिपक्षी दलहरूले पनि भोलि चाहिँ नराख्न पाए उपयुक्त हुन्थ्यो, विभिन्न कार्यक्रमहरू पूर्व निर्धारित थिए, त्यसले गर्दाखेरि पनि बरु पर्सिलाई राख्न पाए उपयुक्त हुन्छ भन्ने खालको प्राय सुझाव पनि प्राप्त भएको, यिनै कारणहरूले गर्दाखेरि बैठकहरू चलेको हो।
5: सरकारले यस वर्षको 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका सहित विविध कार्यक्रम गरी मनाउने भएको छ। कृषि विभागले आज एक सूचना जारी गर्दै जलवायु परिवर्तनको चुनौती बीच धान उत्पादन बढ़ाउन जलवायु मैत्री प्रविधिको विकास, विस्तार र प्रयोगलाई विशेष प्राथमिकता दिइएको जनाएको छ। नेपालको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार मानिने धान खेती देशका करिब 27,65,000 कृषक परिवार आबद्ध छन्। राष्ट्रिय कृषि गणना 2078 अनुसार कुल खेती योग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ भने कृषि कुल राष्ट्रिय उत्पादनमा धानको योगदान करिब 13% रहेको छ। धान उत्पादनबाट वार्षिक करिब 2 खर्ब रूपियाँ बराबरको आर्थिक योगदान पुग्ने सरकारी तथ्याङ्क छ। साझा खबरमा अब विदेशका खबर। भेनेजुएलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या दोब्बरले बढ़ेको छ। भूकम्पका कारण बिहान 188 जनाको मृत्यु भएको थियो, केही बेर अघिसम्म मृत्यु हुनेको संख्या 235 पुगेको जनाइएको छ। 4,300 बढ़ी घाइते भएका छन्। स्विजरल्याण्डबाट 80 सदस्यीय उद्धार टोली तथा मेक्सिकोका राहतकर्मीहरू प्रभावित क्षेत्रमा परिचालन भएको छ। साथै उद्धार तथा राहत समन्वयका लागि अमेरिकी सेनाले प्रक्रिया अघि बढ़ाएको छ। राजधानी कारास्कास र सबैभन्दा बढ़ी प्रभावित लागवाइडारा राज्यमा स्थानीय उद्धारकर्मीहरूले रातभर ढलेका भवनहरूमा मानिसहरूको खोजी अभियान सञ्चालन गरेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय रंगशालामाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डमा आउँदो जुलाई 21 देखि 31 गतेसम्म प्रतियोगिताका लागि नेपाल क्रिकेट संज्ञानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। आठवटा देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंकसहित पाँचौं स्थानमा छ। यस्तै नेदरल्याण्डस 32 अंकसहित तेस्रो र नामिबिया 22 अंकसहित सातौं स्थानमा रहेको छ।
0: सन्तोषी रावल लागू औषधको कारोबार र प्रयोगका घटना बढ्दै
7: कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ता बढी हुनुहुन्छ अथवा बिक्री भण्डारण बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानून कारवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेका छौँ।
0: लागू औषधको कारोबार र प्रयोगका घटना बढ्दै दुरूपयोगका लागि ओसार पसारलाई नै रोक्नुपर्ने विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-708, 01-5131-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: पाँच बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम अधिकार र सम्मानको आवाज
13: कार्यक्रम साझा आवाज
10: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
14: महिला किसानका संघर्ष सपना र सफलताका कथा
15: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेछु। हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
12: पसिनाको सम्मान समानताको अभियान
13: कार्यक्रम साझा आवाज।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पछिल्लो समय लागू औषध प्रयोगकर्ताहरूको संख्या बढ़दै गएकाले कड़ा कानून लागू गर्न आवश्यक रहेको सांसदहरू तथा कानूनविदहरूले बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाण्डुमा आयोजना गरेको लागू औषध नियन्त्रणका लागि कानूनी प्रावधान र कार्यान्वयनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन्। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका छन्। अन्तर्राष्ट्रिय यो दिवसको अवसरमा विशेष गरेर नेपालका कानून निर्माणमा देखिएका चुनौतीहरूका बारेमा र कानून कार्यान्वयनका बारेमा बहस हुने गरेका छन्। जिल्ला जिल्लामा यो दिवस मनाइए तापनि लागू औषधको कारोबार र प्रयोगका घटनाहरू भने कमी आउन सकेको छैन।
16: दाङ जिल्लामा लागू औषधको प्रयोग रोक्नका लागि जिल्लामा विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन हुने गरे पनि निरन्तरता भने हुन नसकेको गुनासो सरकारवालाले गर्दै आएका छन्। एकजना विद्यार्थी जेनिसा बुढा थोकी
17: विद्यालयले लागू पदार्थ रोक्नको लागि वरिपरि दोकानहरूमा लागू पदार्थ हटाइदिनु पर्यो र विद्यार्थीहरूलाई ध्यानपूर्वक सबैलाई हेर्नु पर्यो र विद्यार्थीहरूको समस्यामा ब्यागहरू चेक गर्ने अनि सबैलाई हेर्ने अनि सबै विद्यार्थी बुझ्ने कस्तो छ के छ र वरिपरिको लागू पदार्थ बेच्ने दोकानहरू बन्द गरिदिनु।
16: गएको जेठ महिनामा मात्रै प्रहरीले दाङ जिल्लाका विभिन्न स्थानबाट लागू औषध सम्बन्धी घटनामा 29 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रशासनको ध्यान पक्राउ र कार्यवाहीमा गइरहँदा सचेतनाको पनि कार्यक्रम चलाउनु पर्ने बताउनुहुन्छ गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूलका प्रिन्सिपल मानसिंह घरती मगर।
18: लागू औषध नियन्त्रणको लागि सबभन्दा पहिले त यो यसको जुन असरहरू यसले पार्ने प्रभावहरू यो सेवन गर्दाखेरि यसले के असरहरू पर्छ भन्ने कुरा हामीले बुझाउन आवश्यक छ।
16: प्रहरीका अनुसार दाङमा लागू औषध कारोबार तथा परेको सम्बन्धी घटना र यसमा संलग्न व्यक्तिको संख्या पनि बढ़िरहेको छ। सामाजिक अभियन्ता विनोद केसी।
19: लागू औषध दुर्व्यसन रोक्नका लागि खास गरेर घर परिवार अलिकति सचेत हुनु पर्यो, त्यो सँगसँगै समाज सचेत हुनु पर्यो, त्यो सँगसँगै स्थानीय तह पालिका र सरकारका सम्पूर्ण निकायहरू र खास गरिकन युवा वर्गहरूलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन सक्यो भने केही न्यूनीकरण गर्न सकिन्छ भन्ने लाग्छ।
16: सरकारले लागू औषध विरूद्धको कानून कार्यान्वयनमा जोड़ गर्दा गर्दै पुनस्थापनामा पनि अभियन्ताहरूले ध्यान दिन सरकारको ध्यानकर्षण गराउँदै आएका छन्। कोराहीमा रहेको निर्णय पुनस्थापना केन्द्रका संचालक गणेश ओली।
20: साथीभाइको लहलहीमा कारणले चाहिँ धेरै साथीहरू चाहिँ जान अनजानमा चाहिँ दुर्व्यसनमा फसिरहेका हुन्छन्। उनीहरूलाई चाहिँ अब पुनः समाजमा चाहिँ पुनस्थापित गर्नको निम्ति राज्यले उनीहरूलाई विभिन्न किसिमका सिपमूलक तालिमहरू दिने, उनीहरूलाई सक्षम बनाउने र सम्मानजनक जीवनयापनको निम्ति राज्यले परिवारले र समाजले चाहिँ त्यो भूमिका खेल्न सक्यो भने दुर्व्यसनमा लागेकाहरू पनि भोलि चाहिँ समाजको निम्ति महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने थुप्रै उदाहरणहरू पनि छन् र त्यसको निम्ति राज्यले नीति बनाएर चाहिँ अगाडि बढ्नुपर्छ।
16: चालू आर्थिक वर्ष 2082-83 हालसम्म जिल्लामा लागू औषध सम्बन्धी 113 मुद्दामा 217 जना पक्राउ परेका थिए। गत आर्थिक वर्ष 2081-82 जिल्लामा लागू औषध सम्बन्धी 106 घटनामा 178 जना पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठ।
21: लागू औषध ओसार पसार र बिक्री वितरण नियन्त्रण लागि जिल्ला प्रहरी कार्यालयले कानूनी कार्यवाहीदेखि लिएर सचेतनामूलक कार्यक्रमहरू हामीले जिल्ला प्रशासन कार्यालय स्थानीय निकाय अनि स्टेक होल्डरसँग समन्वय गरेर प्राथमिकताका साथ रोकथाम नियन्त्रण लागि हामी लागिरहेछौँ, जसको फलस्वरूप हामीले यो साप्ताहिक रूपमा मासिक रूपमा र पाक्षिक रूपमा पनि एउटा कार्ययोजना सहित कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ताहरू बढी हुनुहुन्छ अथवा बिक्री भण्डारण बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानून कारवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेका छौँ।
16: दाङमा पछिल्लो समय लागू औषधको कारोबार र सेवनमा संलग्न भएका व्यक्ति पक्राउ पर्नेको संख्या र सुधार केन्द्रको संख्या बढ़िरहेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङमा करिब 450 व्यक्ति प्रयोगकर्ताका रूपमा छन् भने पुनस्थापना केन्द्रको संख्या 16 पुगेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार रोक्ने उपायका बारेमा विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबरमा लागू औषध कुला छुटाउनका लागि गर्नुपर्ने कार्य।
22: कोर्स चाहियो तपाईँलाई, डक्टर हुनलाई डक्टर कोर्स चाहियो, भर्ना गरेर 5 लाख भात खान दिएर भयो। त्यस्तै यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन, त्यहाँभित्र कोर्स हुन्छ, त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ।
0: पुनर्स्थापनाको कार्यमा लागेका एकजनाको सफलताको कथा। विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा दिस होम
1: डिश होम खुशीको कनेक्शन।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि पनि लागु औषध नियन्त्रण र योजना। सरकारले लागु औषध नियन्त्रणका लागि ल्याएको ऐन 50 वर्ष पूरा हुँदा पनि समसामयिक रूपमा परिवर्तन हुन सकेको छैन। लागु औषधको नियन्त्रणका लागि सरकार र सरोकारवालाको भूमिका कस्तो हुन्छ? नेपाल प्रहरीका पूर्व एसपी तथा रिहाब स्पेशलिस्ट वसन्तराज कुवरसँग साथी लील प्रकाशचन्दले कुराकानी गर्नुभएको छ।
6: मन्त्रीले बोलेर मात्र रोकिन्छ? रोकिन्न भने मैले नखाएकालाई रोक्नका लागि ड्रग प्रिभेन्सन विभाग खोल्नुहोस् या महाशाखा खोल्नुहोस्,
7: छुट्टै संरचना बनाउनु पर्यो।
6: कम्तीमा मलाई लाग्छ 300 स्टाफ चाहिन्छ। कोही स्कूल डिपार्टमेन्ट हेर्ने, कोही आमाहरूलाई हेर्ने, 300 मान्छे मोबिलाइज हुनुपर्छ होल इयर, र बजेट पनि निकै ठुलो चाहिन्छ। खाएको मान्छे जुन छ त्यसले आफै आएर तपाईँलाई रिपोर्ट गर्छ? गर्दैन, चिन्ने कसरी त? उसले भित्रभित्र अर्को तिनवटा एउटा तिनवटा बनाइरहेछ भने खाएकोलाई चिन्ने अफिस खडा गर्नु छ अहिले छ। चिन्ने भने कसरी? जस्तो नागरिकता लिँदाखेरि पिसाब जाँच गर्नुपर्ने, सिद्धेन नागरिकतामा परे। विदेश जाँदाखेरि तपाईँहरूको ड्रग टेस्ट हुने, जाहिर खाँदाखेरि ड्रग टेस्ट हुने परे। स्कूलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे। त म तिमीले ड्रग खाएको कुनै पनि हालमा थाहा पाउँछु, तिमी बच्नै सक्दैनौ। तिमी अफिस बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने, यति 5-7 नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ, कहीँ न कहीँ त पर्यो। या त उसले जाहिर खान पाइन्न भनेर खाँदै खाँदैन। ड्रग एडिक्टहरूभित्र लुकिरहेका छन्, उनीहरूले अरूलाई बनाइरहेका छन्। अब खाएको चिन्नुभयो तपाईँले, 7 लाख रहेछ। अब म्यानेज कसरी गर्नुहुन्छ त? 3 नम्बर म्यानेज गर्नुहोस्, जेल हाल्ने हो कि? जस्तो फिलिपिन्सले मारिदिने भन्यो सबैलाई, सिङ्गापुर इन्डोनेसियाहरूले जेल हाल्ने भन्ने नीति बनाए, कतिपय देशले होइन सरकारले ड्रग खान दिउँ, न चोर न ढाँट सरकारले दिन्छ, या पनि मेथाडोन भन्ने दिन्छ, त्यो सुधार्न होइन। 4 साइकाट्रिक पेसेन्ट मान्ने, एबनर्मल मान्ने र डिप्रेसनका नाममा ड्रगै दिने, यस्ता मोडल त 15 छ। तपाईँको देशले अङ्गीकार गरे मोडल के त?
7: त्यसो भए नेपालको मोडल चाहिँ के हुन सक्छ त? अन्तर्राष्ट्रिय अनुभवले तपाईँले दिनुपर्ने सुझाव
6: चाहिँ मैले भनिरहेको छु त, सरकारको एउटा पनि रियाब छैन, र 3 लाख ड्रग एडिक्टहरू या 5 लाख मैले भने जस्तो 7 लाख मैले आइडेन्टिफाई गरिदियो भने व्यवस्थापन कसरी गर्नुहुन्छ त? जेलमा हाल्नुहुन्छ? 7 लाखको जेलको लागि तयार गर्नुहोस् या ड्रगै खुवाउनुहुन्छ? त्यसकारण 1 नखाएकालाई खान नदिने, 2 खाएकालाई चिन्ने, 3 चिनेकोलाई व्यवस्थापन गर्ने। अव्यवस्थापन भयो, रियाब गए, उनीहरू काहीँ गए, फर्केर आएर फेरि खान सक्छ नि त, रिल्याक्स हुन त दिनु भएन। प्लस उसले के भन्छ, हजुर मलाई त केही सिपै छैन, मलाई खुट्टामा उभिनु सिकाउनुहोस् भन्यो भने तिनलाई पुनस्थापित गर्ने स्किल दिने हो कि विदेश पठाउने हो कि गभर्मेन्ट जबमा छिराउने हो कि? छ अहिले शाखा छ। अहिले खालि के छ सरकारसँग भन्दा, बेचबिखनलाई कारवाही गर्ने कानून कार्यान्वयन छ। मैले यतिलाई थुने, मैले यति समाते, त्यसको ड्रग रोक्नसँग 20% मात्रै रोल छ। पुलिस प्रशासन मन्त्रीज्यूहरूले बेसरी राम्रो काम गर्यो भने 20% रोग रोकिन्छ। सपोर्ट गर्ने शाखै छैन भने तपाईँको भेट त कहाँ हुने भयो त? एकैचोटि खाइसकेपछि जो छोड्नै सक्दैन। त्यहाँदेखि बिहारमा रक्सी रोकेपछि मान्छे कहाँ आयो त खान? नेपाल पनि नदिनुहोस् त, ऊ अर्को देश जान्छ। जुन दिन हामीले उसलाई रक्सी खान नपर्ने गरी उपचार गरिदिन्छौ त्यो दिन आफै उसले रक्सी छोड्छ, किनकि आजसम्म कसैले ड्रग पिटेर बेचेको थाहा छ? तपाईँले फलानालाई कुटेर बेच्यो भन्ने सुन्नुभएको छ? अपहरण गरेर बेच्यो भन्ने सुन्नुभएको छ? उसले त ठगी गरेछ खालि। तपाईँले सेतो चस्मा लाउनुहुन्छ, नलाउनुहोस्, लाउनुहोस् यो ट्याब्लेट खानुहोस् भनेर 10 दिन खुवाएर सिधाइदिएछ।
7: कसरी चिन्ने भन्ने बारेमा चाहिँ जस्तो नागरिकता अथवा पानी धाराको बेलामा पनि थाहा जाँच्न सकिन्छ भन्नु, एकपटक खाएको मान्छेले यसले खान्छ कि खान्न भनेर त्यो कति समयसम्म त्यसले थाहा पाउन सकिन्छ? कस्तो खालको हुन्छ?
6: लक्षणबाट थाहा भयो, दोस्रो लक्षणबाट थाहा भए त्यसलाई आइसोलेट गरिदिनुहोस्। जस्तो स्कूलमा राम्रो पढिरहेको थियो, हिसाबमा 80 ल्याउँथ्यो, 40 ल्यायो, अब ऊ अब नर्मल भयो, लक्षण ठिक भएन, उसलाई जात दिनुहोस् पिसाब, र पिसाबमा चाहिँ सात दिनसम्म त प्रष्टै देखिन्छ।
7: मानु पहिलो दिनमा त्यो सेवन गर्यो भने सात दिनसम्म त्यसको चाहिँ लक्षण पिसाबमा आउने भयो।
6: तपाईँले त्यसलाई भनेर किन गर्नु पर्यो? तपाईँलाई मैले जाँच्नु छ भने भनिदिनुपर्छ, तपाईँलाई नभनि जाँच्छु नि। अझ म शनिबार छोडिदिन्छु, आइतबार जाँच्छु नि, शनिबार तपाईँ बिहारी फुर्सद होला खायो होला भनेर। त्यस कारण यु क्यान टेस्ट एनी डे, तर त्यो शाखा खोइ त मलाई भन्न न,
7: संरचना त भएन नेपाल,
6: संरचना नभए ठुल्ठुलो कुरो गरेर हुन्छ सबैले। अहिले जुन सुदन गुरुङ मन्त्रीज्यूहरू आज हुनुहुन्छ, भोलि हुनुहुन्न फेरि, यो उहाँहरूको लागि अपर्च्युनिटी हो, समयले कसैलाई कुर्नेवाला छैन। सारा मान्छेहरू पच्चिस वर्ष हाम्रै हो भन्थे, काँग्रेसले पनि एमाले पनि पच्चिस वर्ष हाम्रै भन्थे, त्योभन्दा अगाडि राजाले नि भन्थे, हुँदैन। हरेक मान्छेको स्टार्ट हुन्छ, चेन्ज हुन्छ, स्टप हुन्छ। अहिलेको वास्तविकता, अहिलेको यथार्थ उहाँहरू नै हो।
7: तपाईँले भने अनुसार यदि पैसा पानी नपुगेर हो कि किन हो त नेपालमा नभएको?
6: एक्सपर्टलाई सोध्दै सोध्दैन, सबै त्यो सरकारी कर्मचारीलाई कस्तो परेको छ म सबै ज्ञाता हो। मन्त्रीज्यूहरूलाई त के परेको छ भने म त महाज्ञाता। अहिले सरकारको एउटा पनि रियाप छैन। संविधानमा स्वास्थ्य कसको जिम्मामा छ? सरकारको। त्यही कारण सरकारी स्वास्थ्य अन्तर्गत के बनायो? सरकारी अस्पताल बनायो। रियाप किन नबनायो? अब रियाबै नबनेपछि कसले चलायो त? सामाजिक संस्थाहरूले चलायो। सामाजिक संस्थाले चलाएपछि सामाजिक संस्थाले कसरी चलाउँछ त? उसले कहीँबाट पैसा पाउनु पर्यो। त्यसैले अरू देशमा के गर्छ? उसलाई घर दिन्छ। तपाईँले रियाबहरूलाई एउटालाई सरकारले जमिन दिया दिनु भएको छ, एउटालाई प्रचारलाई कस्तो परेको छ म सबै ज्ञाता हो। मन्त्रीज्यूहरूलाई त के परेको छ भने म त महाज्ञाता। अहिले सरकारको एउटा पनि रियाप छैन। संविधानमा स्वास्थ्य कसको जिम्मामा छ? सरकारको। त्यही कारण सरकारले स्वास्थ्य अन्तर्गत के बनायो?

0: गर्नुपर्ने परेन, उल्टो बन्द कसरी गर्ने,
1: बन्द बन्द चाहिँ के कारणले गर्नुपर्ने अवस्था आयो,
0: एउटाले उजुरिहाल्यो भने बन्द गर्ने दौडिहाल्ने, चिप चिप पपुलारिटी के अरे, तपाईँलाई यहाँ तपाईँलाई यो घर चलाउन कति गाह्रो होला, यो विचार तपाईँलाई नै थाहा होला, यहाँ भाडा तिर्न कति गाह्रो छ, बिजुली तिर्न कति गाह्रो छ, सेटेलाइट तिर्न तपाईँलाई नै थाहा छ होइन, अब मैले उजुरिहाल्ने त्यहाँबाट सुनको व्यापार भनेपछि तपाईँलाई छरेड गरिदिइहाल्ने, कुन चाहिँ मान्छेले सम्मान पाएछ मलाई भन्नुहोस् त,
1: यो गैरसरकारी क्षेत्रबाट खुलेका जुन यो पुनस्थापना गृह अथवा केन्द्रहरू छन् नि, त्यहाँ सबैमा सयमा सय प्रतिशत राम्रो छ कि केही अझै सुधार गर्न सक्यो भने,
0: त्यहाँ छ त, त्यहाँ उहाँहरूले एउटा ऊ बनाउनु भएको छ निर्देशिका, त्यसमा डेढ रोपनी जमिन हुनुपर्छ भन्नुभएको छ, त्यसमा पाँच सातवटा नौवटा स्टाफ हुनुपर्छ भन्नुभएको छ, त्यो भने त लज भयो, लज लजमा यतिवटा चाहिँ रुम चाहिन्छ भने जस्तो भयो क्या, भात पकाउने मान्छे चाहिन्छ, होइन विधि के त, सुधार्ने विधि चाहिँ के, तपाईँले आफ्नो छोरालाई स्कुलमा भर्ना गर्नुभयो, तीन वर्ष गयो किताब छैन पास हुन्छ, मूल कुरा डाक्टर बनाउँछ केले कोर्स, जर्नलिस्ट बनाउँछ केले कोर्स, कोर्सको कोर्स चाहियो तपाईँलाई, डाक्टर हुनलाई डाक्टर कोर्स चाहियो, भर्ना गरेर पाँच छाक भात खान दिएर भयो, त्यस्तै यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन, त्यहाँभित्र कोर्स हुन्छ, त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ।
2: राष्ट्रपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ भने सहमहामन्त्रीमा हरि ढकाल, निशा डाङ्गी र असीम शाह निर्वाचित हुनुभएको छ। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिएको छ। सरकारी जग्गा दर्ता उपयोग र लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति खारेज भएको छ। प्रतिनिधि सभाको बैठक तेस्रो पटक पनि सुचारा टाँसेर स्थगित भएको छ। भेनेजुलामा दुई शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या 235 नाघेको छ र आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार छारिन एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
8: 9861705454।
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: बड़ी एरता लाओ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
4: ओ मेज्यू नमस्कार है
0: नमस्कार नमस्कार मेज्यू नमस्कार
4: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
0: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू झन् त गएर छमी नाच्नु पनि पर्छ क्या
4: खै मेज्यू म त बिहेमा आउँदिन होला
0: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
4: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
0: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
4: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
0: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
6: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97140031-429
9: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
9: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा

0: धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घर आएसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै

खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510 63802 98510 63802।

दिशामा आँधीहरूको दिशा र तीव्रताको पूर्वानुमान गर्न अझ कठिन हुन्छ। ट्रपिकल आँधी मेकलाले प्रति घण्टा करिब 150 किलोमिटरको वेगमा हावा र भारी वर्षा ल्याइरहेको छ। यस्तै टाइफुन हिगस पनि फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रमा उत्तरतर्फ अघि बढ़िरहेको छ। फ्रान्सको राष्ट्रिय तथ्याङ्क ब्यूरोले आफू साइबर आक्रमणको शिकार भएको जनाएको छ। सरकारी कार्यालयका अनुसार ह्याकरहरूले हाल कार्यरत तथा पूर्व कर्मचारी गरी करिब 13,000 जनाको व्यक्तिगत विवरण चोरी गरेका छन्। साइबर सम्बन्धी विज्ञहरूले जुन मात्रामा विवरणहरू

0: कतिपय बस्न नसकेर पनि अर्कै अवस्था थियो।
1: त्यहाँ जति पनि सहभागीहरू छन्, प्रतिनिधिहरू छन् आज अहिले पनि, उनीहरूले चाहिँ पार्टीको पहिलो महाधिवेशनलाई र यो समग्र प्रक्रियालाई कसरी हेरेको तपाईँले पाउनुभयो?

0: केही पनि नभए होइन अझ पुरानोको अझ अति नै पुरानो भनौँ न 90 दशकको गन्धहरू आउँछ कि त्यसमा।
1: तर उहाँहरूले जसरी सामाजिक लोकतन्त्र भनेर भन्नुभएको छ आफ्नो सिद्धान्तलाई, त्यसले ती तपाईँले इंगित गर्न खोज्नु भएको कुराहरूलाई सम्बोधन गर्दैन?
0: सामाजिक लोकतन्त्र त हुँदै होइन, किनभने जुन पार्टीले चाहिँ शिक्षा र स्वास्थ्यमा प्राइभेट होस् अथवा पब्लिक होस् स्टेक होल्डरलाई टास्क गर्छ त्यसले आफूलाई सोसियल डेमोक्रेट भनेर भन्न त मिल्दैन। पब्लिक सेक्टरलाई बलियो पार्नेतिर खासै केही गरिरहेको देखाएको छैन।

0: लक्ष्य पनि होला नि तपाईँले त्यस्तो केही खास हेर्नु भएको छ संक्षेपमा अन्त्यमा?
1: अब सबल पक्ष उहाँले ल्याउन खोज्नु भएको त थियो, उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, उहाँहरूले ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो। अब यो सबै सकिएपछि बसेर

अर्गनाइजेसनल कल्चरमा पनि त्यसको फाउन्डेसन उहाँहरूले त्यो अहिले बनाउन थाल्नु भएको छ, त्यो कस्तो भएको छ भनेर हामीले त्यो अवलोकन त गरि नै हाल्छौँ। तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ अहिले तुरुन्त भन्नु पर्दाखेरि

0: चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
1: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
5: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात

0: गर्ने घरको केकी हो केकी त्यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो।
1: होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त।
0: म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि।
0: त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
1: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
0: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
0: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
2: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
3: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टाइल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
6: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण सिबल सिन्हा।
8: सम्पर्क मोबाइल 9741001349।
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिट्टु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323754।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
12: भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
12: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
13: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843407437 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिस्टा र फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिस्टरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
2: भिटामिन डी,
3: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।